शुभप्रभात नमस्कार आदरणीय श्रोता हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ आज हो बुधबार सेप्टेम्बर महिनाको 9 तारिक 2026 साल तदनुसार विक्रम सम्बत 2083 सालको भदौ 24 गते र शक सम्बत 1948 सालको भदौ 19 गते समय अहिले बिहानको ठिक 6:25 अनि 43 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गरिरहेका छौँ आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्ज साथै प्रसार भारती ओटिटी वेब्सको माध्यममा आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा मोद घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी पेमा साङ्गे औ प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

जीवनको व्यस्तताबाट केही क्षण आफूभित्र फर्किने, मनलाई शान्त बनाउने अनि ईश्वरप्रतिको श्रद्धा अनि विश्वासलाई अझ प्रगाढ बनाउने एउटा सुन्दर यात्रामा यहाँहरूलाई स्वागत गर्दै अब प्रस्तुत गरिरहेका छौँ भक्ति, श्रद्धा र मधुर सङ्गीतले मनलाई आनन्दित बनाउने हाम्रो आध्यात्मिक कार्यक्रम अर्चना।

नम्र मान्छे कहिले सानो हुँदैन, उसले त सबैको मनमा ठूलो ठाउँ बनाउँछ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा यस आध्यात्मिक प्रस्तुतिको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले नम्रता महानताको चिन्ह विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्न को निम्ति आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी निलिमा शर्मा ज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: नम्रता मानिसको एउटा अत्यन्त राम्रो गुण हो। नम्र हुनु भनेको आफैलाई सानो ठान्नु होइन, अरूलाई सम्मान गर्नु, मिठो बोली बोल्नु, आफ्नो सफलता र ज्ञानको घमण्ड नगर्नु तथा अरूका विचार र भावनाको कदर गर्नु हो। मानिसको वास्तविक महानता उसको धन, पद, शक्ति वा प्रसिद्धिले मात्र निर्धारण हुँदैन, उसको व्यवहार, बोली र अरूप्रतिको सम्मानले उसको व्यक्तित्वलाई महान बनाउँछ। त्यसैले नम्रता महानताको चिन्ह हो भनिन्छ। आजको प्रतिस्पर्धात्मक समाजमा मानिसहरू आफूलाई अरूभन्दा ठुलो देखाउन खोज्छन्। धन, शिक्षा, पद र सफलताले मानिसमा कहिलेकाहीँ अहंकार उत्पन्न गराउँछ। तर साँचो महान व्यक्ति जति सफल हुँदै जान्छ त्यति नै विनम्र बन्दै जान्छ। उसले आफ्नो सफलताको श्रेय आफूलाई मात्र दिँदैन, उसले परिवार, गुरु, साथीभाइ, समाजको योगदानलाई पनि सम्झन्छ। नम्रताको सरल अर्थ विनयशीलता, शिष्टता र अहंकार रहित व्यवहार हो। नम्र व्यक्तिले आफूलाई अरूभन्दा ठुलो सम्झँदैन, उसले सानो, ठुलो, धनी, गरिब, शिक्षित, अशिक्षित सबैलाई सम्मान गर्छ। नम्र व्यक्तिले अरूको कुरा

ध्यान दिएर सुन्छ। गल्ती भएमा आफ्नो गल्ती स्वीकार गर्न हिचकिचाउँदैन। कसैले आफूभन्दा कम जान्दछ भने उसलाई हेप्दैन, बरु आवश्यक सहयोग गर्छ। आफ्नो सफलता अरूलाई देखाएर घमण्ड गर्दैन। नम्रता कमजोरी होइन, वास्तवमा आफ्नो शक्ति, ज्ञान र सफलतालाई नियन्त्रणमा राखेर अरूसँग आफ्नो व्यवहार गर्न सक्नु ठुलो आत्मबलको परिचय हो। महान व्यक्तिमा धेरै गुणहरू हुन्छन्। उनीहरूमा ज्ञान, प्रतिभा, साहस र क्षमता हुन्छ। तर यी सबै गुणहरूसँगै नम्रता पनि छ भने मात्र व्यक्तित्व अझ सुन्दर र प्रतिभाशाली बन्छ। साँचो महान व्यक्तिले आफ्नो उपलब्धिलाई प्रदर्शन गर्न आवश्यक ठान्दैन। उसको काम र व्यवहारले उसको महानता देखाउँछ। सूर्यले संसारलाई प्रकाश दिन्छ तर आफ्नो प्रकाशको घमण्ड गर्दैन। रुखमा फल धेरै लागेपछि त्यसका हाँगा झुक्छन्। त्यसै गरी ज्ञान, अनुभव र सफलता बढ्दै गएपछि मानिस पनि झन् विनम्र हुनपर्छ। ज्ञान प्राप्त गरेपछि मानिसले आफूलाई नजानेको कुरा पनि धेरै छन् भन्ने बुझ्छ। अज्ञानी मानिस आफूलाई सबै कुरा थाहा भए सरी ठान्न सक्छ, तर ज्ञानी व्यक्तिले आफ्नो ज्ञानको सीमा बुझ्छ। असल विद्यार्थीले शिक्षक र साथीहरूको कुरा सम्मानपूर्वक सुन्छ। उसले आफूलाई राम्रो गरेको विषयमा घमण्ड गर्दैन। अरू विद्यार्थी कमजोर छन् भने उनीहरूलाई सहयोग गर्छ। यस्तो व्यवहारले उसको व्यक्तित्वलाई राम्रो बनाउँछ। त्यसैले ज्ञानको वास्तविक उद्देश्य घमण्ड बढाउनु होइन, मानिसलाई अझ विवेकी र नम्र बनाउनु हो।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा नम्रता महानताको चिन्ह विषयमा एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी निलिमा शर्मा ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

जीवनमा सफलता प्राप्त गर्नु सजिलो छैन। सफल हुन मानिसले मेहनत, धैर्य र लगनशीलताको अभ्यास गर्न पर्छ अनि उसलाई अपनाउन पर्छ। तर सफलता प्राप्त गरेपछि घमण्ड गर्नु हुँदैन। धनी व्यक्ति आफ्नो धनको घमण्ड गर्दैन भने ऊ सम्मानित हुन्छ। विद्वान व्यक्ति आफ्नो ज्ञानको घमण्ड गर्दैन भने उसको ज्ञानबाट धेरै मानिसहरू लाभान्वित हुन्छन्। उच्च पदमा पुगेको व्यक्ति सबैसँग सम्मानपूर्वक व्यवहार गर्छ भने उसले अझ धेरै सम्मान पाउँछ। सफलताले मानिसलाई उच्च पदमा पुगेको व्यक्ति सबैसँग सम्मानपूर्वक व्यवहार गर्छ भने उसले अझ धेरै सम्मान पाउँछ। सफलताले मानिसलाई ठुलो पद दिन सक्छ, तर नम्रताले मानिसलाई ठुलो सम्मान दिलाउँछ। मानिस सामाजिक प्राणी हो। उसले परिवार, साथीभाइ, छिमेकी र समाजका अन्य मानिसहरूसँग मिलेर बस्नपर्छ। राम्रो सम्बन्धका लागि नम्र व्यवहार आवश्यक हुन्छ। कठोर बोली र घमण्डी व्यवहारले मानिसलाई अरूबाट टाढा बनाउँछ। उसको विपरीत मिठो बोली, सहयोगी भावना र सम्मानजनक व्यवहारले मानिसको सम्बन्ध बलियो बनाउँछ। नम्र व्यक्तिसँग मानिसहरू आफ्ना कुरा सजिलै राख्न सक्छन्। त्यसैले नम्र व्यक्ति परिवार र समाजमा प्रिय हुन्छन्। असल नेता केवल आदेश दिने व्यक्ति होइन, उसले आफ्नो सहकर्मी र अनुयायीहरूको विचार सुन्छ, उनीहरूको समस्या बुझ्छ र आवश्यक सहयोग गर्छ। घमण्डी नेताले अरूको विचारलाई वास्ता पनि गर्दैन, तर नम्र नेताले सबैको विचारको सम्मान गर्छ। उसले आफ्नो गल्ती स्वीकार गर्छ र सुधार गर्ने प्रयास गर्छ। इतिहासमा धेरै महान व्यक्तिहरूले आफ्नो सरलता र विनम्रताका कारण मानिसहरूको मन जितेका छन्। उनीहरूको महानता केवल उनीहरूले गरेका काममा मात्र होइन, उनीहरूको व्यवहारमा पनि देखिन्छ। प्रकृतिले हामीलाई नम्रताको धेरै पाठहरू सिकाउँछन्। फलले भरिएको रुखका हाँगाहरू तल झुक्छन्, पानी उच्च स्थानबाट तल्लो स्थानतर्फ बग्छ, बादल पानी बोकेर आएपछि पृथ्वीलाई जीवन दिन्छ। प्रकृतिका यी उदाहरणहरूले हामीलाई उपयोगी भएर घमण्ड नगर्न सिकाउँछ। मानिसले पनि प्रकृतिबाट त्यही शिक्षा लिनुपर्छ। आफूमा जति धेरै क्षमता

ज्ञान भए पनि त्यसको सदुपयोग गर्नुपर्छ अनि अरूलाई सम्मान गर्नुपर्छ। अहंकार नम्रताको विपरीत गुण हो। अहंकारी व्यक्ति आफूलाई अरूभन्दा ठुलो सम्झन्छ, उसले अरूको कुरा सुन्न चाहँदैन र आफ्नो गल्ती स्वीकार गर्न पनि कठिन मान्छ। अहंकारले मानिसहरूलाई आफ्नो कमजोरी देख्न दिँदैन, त्यसैले मानिसले सफलता प्राप्त गर्नका निम्ति पनि आफूलाई निरन्तर सुधार गर्न पर्छ। नम्रता जन्मजात मात्र हुने गुण होइन, यसलाई अभ्यासबाट विकास गर्न सकिन्छ। तब ती अभ्यासहरू कस्ता हुन् भने, सबैलाई सम्मानपूर्वक व्यवहार गर्ने, अरूको कुरा ध्यान दिएर सुन्ने, आफ्नो गल्ती स्वीकार गर्ने, सफल हुँदा घमण्ड नगर्ने, अरूलाई सहयोग गर्ने, सानो काम गर्ने मानिसहरूलाई पनि सम्मान गर्ने, आफ्नो ज्ञान अरूसँग बाँड्ने, धन्यवाद र क्षमा माग्न नहिचकिचाउने, अरूको सफलतामा खुसी हुने, आफूभन्दा कम भाग्यमानी मानिसहरूलाई नहेप्ने, बरु सहयोग गर्ने।

विद्यार्थी जीवन व्यक्तित्व निर्माण गर्ने महत्त्वपूर्ण समय हो। विद्यार्थीले पढाई सँगसँगै राम्रो व्यवहार पनि गर्न सिक्नुपर्छ। विद्यार्थीले शिक्षकलाई सम्मान गर्न पर्छ, साथीहरूको विचार सुन्न पर्छ र कमजोरहरूलाई सहयोग गर्न पर्छ। परीक्षामा राम्रो अङ्क आएपछि घमण्ड गर्नु हुँदैन। त्यस्तै कम अङ्क ल्याएमा निराश भएर अरूलाई दोष दिनुभन्दा आफ्नो कमजोरी सुधार गर्नुपर्छ। नम्र विद्यार्थीले शिक्षक, साथी

र परिवारका सदस्यहरूबाट माया र सम्मान पाउँछ। त्यसैले विद्यार्थी जीवनदेखि नै नम्रताको अभ्यास गर्नपर्छ। समाज विभिन्न विचार, वर्ग, भाषा र संस्कृतिका मानिसहरू मिलेर बनेको हुन्छ। सबैले एक अर्कालाई सम्मान गरे मात्र समाजमा शान्ति र सद्भाव कायम रहन्छ। नम्र व्यक्तिले झगडालाई बढाउनको सट्टा समझदारीको साथमा समाधान खोज्छ। उसले अरूको भावना बुझ्ने प्रयास गर्छ। यसले समाजमा सहयोग, मित्रता र एकताको भावना बढाउँछ। यदि प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा नम्रता अपनाउने हो भने परिवारमा प्रेम, विद्यालयमा अनुशासन र समाजमा शान्ति बढ्न सक्छ। विश्वका धेरै महान व्यक्तिहरू आफ्नो असाधारण उपलब्धिका साथै सरल र नम्र व्यवहारका लागि पनि प्रसिद्ध छन्। वैज्ञानिक, समाजसेवी, शिक्षक, कलाकार तथा राष्ट्र सेवकहरूले आफ्नो जीवनबाट नम्रताको महत्त्व दिएका छन्। महात्मा गान्धीले सरल जीवन र विनम्र व्यवहारलाई महत्त्व दिए। गौतम बुद्धले अहंकार त्यागेर करुणा, शान्ति र मैत्रीको मार्ग देखाए। मदर टेरेजाले आफ्नो जीवन अरूको सेवामा समर्पित गरिन्। यस्ता व्यक्तिहरूको महानता उनीहरूले प्राप्त गरेका प्रसिद्धिमा मात्र होइन, उनीहरूको सेवाभाव र विनम्रतामा पनि थियो। कतिपय मानिसहरू नम्र हुनु भनेको कमजोर हुनु हो भन्ने सोच राख्दछन्। यो गलत धारणा हो। नम्र मानिसले आफ्नो अधिकारका लागि आवाज उठाउन सक्छ, तर उसले अरूलाई अपमान गर्दैन। नम्रता भनेको अन्याय सहनु होइन, यो आफ्नो क्षमता र आत्मसम्मान कायम राख्दै अरूप्रति सम्मानजनक व्यवहार गर्नु हो। वास्तविक शक्तिशाली व्यक्तिले नै आफ्नो शक्ति नियन्त्रण गर्न सक्छ। अन्ततः नम्रता महानताको चिन्ह हो भन्ने भनाई अत्यन्त सत्य छ। मानिसको वास्तविक महानता उसको धन, पद, शक्ति वा प्रसिद्धिमा मात्र होइन, उसको चरित्र, व्यवहार, विचार र अरूप्रतिको सम्मानले उसको महानता निर्धारण गर्छ। सफल भएपछि घमण्ड गर्न सजिलो छ, तर सफल भएर पनि नम्र रहन सक्नु ठूलो कुरा हो। नम्रताले मानिसलाई सबैको प्रिय बनाउँछ, सम्बन्ध बलियो बनाउँछ र समाजमा शान्ति तथा सद्भाव कायम गर्न सहयोग गर्छ। त्यसैले हामी बाल्यकाल, विद्यार्थी जीवनदेखि नै नम्र, सहयोगी, दयालु र विनयशील बन्ने प्रयास गर्नुपर्छ। आफूमा जति ज्ञान, क्षमता र सफलता भए पनि अरूलाई सम्मान गर्नपर्छ। फलले भरिएको रुख झुके झैँ ज्ञान र गुणले भरिएको मानिस पनि नम्र हुनपर्छ। त्यसैले भन्ने गरिन्छ, नम्रता केवल राम्रो व्यवहार मात्र होइन, यो साँचो महानता हो।

एटेन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो नम्रता महानताको चिन्ह विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी निलिमा शर्मा ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय सीमा समाप्त हुन लागेकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुर, आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै अहिलेलाई बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भक्ति संगीतको कार्यक्रम अर्चना र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार सुनाउने

श्रोताहरू, आज हो 9 तारिक सेप्टेम्बर। आज नेपाली सङ्गीतकी स्वर सम्राज्ञी अरुणा लामाको जन्म जयन्ती। अरुणा शब्दले बिहानको पहिलो लालीमा उदाउँदो सूर्यको उज्यालो र नयाँ आशाको सङ्केत गर्छ। साँच्चै अरुणा लामाको स्वर पनि नेपाली सङ्गीत आकाशमा त्यस्तै उज्यालो बनेर उदायो, जसको मिठास र भावनात्मक गहिराईले पुस्तौदेखि पुस्तौसम्म श्रोताहरूको मन छोइरहेको छ। पहाडकी रानी, कोकिला कण्ठ भनेर समेत चिनिनुहुने अरुणा लामाको आवाजमा प्रेम, पीडा, विरह र जीवनका अनेक भावहरू अत्यन्तै स्वाभाविक रूपमा भेटिन्छ। उहाँ आज हाम्रो बीचमा भौतिक रूपमा नहुनुहुन्न, तर उहाँले नेपाली सङ्गीतलाई दिनुभएको अमूल्य स्वर सम्पदा आज पनि उत्तिकै

जीवन्त छ। आज उहाँको जन्म जयन्तीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँका केही अमर गीतहरू मार्फत उहाँलाई सम्झिनेछौँ।

भेट्नु छुटिनु त के हो र यो प्रथम गीत रहेको थियो अम्बर माफ गर्नुहोला गोपाल योञ्जनको शब्द अनि सङ्गीतमा त श्रोताहरू विगतका दिनहरूमा धेरै महान कलाकारहरू आए आफ्नो कला र प्रतिभा सृजनाले हामीलाई समृद्ध बनाए अनि समयसँगै विदा भएर गए पनि आउने दिनहरूमा पनि नयाँ कलाकारहरू आउनेछन् र सम्भवतः नेपाली सङ्गीतलाई नयाँ उचाइसम्म पुर्याउनेछन् तर अरुणा लामाको स्वर र उहाँका कालजय गीतहरूको स्थान भने कहिले मेटिने छैन त अघिल्लो गीत रहेको छ अम्बर गुरुङको शब्द अनि सङ्गीतमा

श्रोताहरूले यो कार्यक्रमको अन्तिम गीत सुन्नुभयो, अम्बर गुरुङको शब्द अनि अम्बर गुरुङको सङ्गीत अनि रत्न शमशेर थापाको सङ्गीतमा। त श्रोताहरूलाई फेरि पनि हामी स्वर साम्राज्ञी अरुणा लामाका मधुर गीतहरू त सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणीको नेपाली प्रसारण सेवाका विविध प्रस्तुतिहरू प्रस्तुत गर्ने। श्रोताहरू, अघिल्लो क्रममा हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। प्रथम राखिरहेका छौँ केही भक्ति गीतहरू वरुण रसाइलीको स्वरमा। पहिलो भक्ति गीतमा माधव घिमिरेको शब्द रहेको छ भने, अनि सङ्गीत पनि माधव घिमिरेकै रहेको छ।

0: माधव घिमिरेको शब्द अनि संगीतमा यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो वरुण रसाइलीको स्वरमा केही भक्ति गीतहरू भने अघिल्लो क्रममा अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक आदत बनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 22 सितम्बर गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले सङ्कटको समयमा भारत सदैव श्रीलङ्काको साथ दृढतापूर्वक खडा रहने बताउनु भएको छ। अनि अहमदाबादमा जारी विश्व आर्चरी प्यारा सिरिजको तेस्रो चरणको अन्तिम दिन भारतले 2 स्वर्ण, 2 रजत र 1 काँस्य सहित 5 पदक जितेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज साँझ मुम्बईमा ग्लोबल फिनटेक फेस्ट GFF 2026 को उद्घाटन गर्नुभयो। GFF 2026 को विषय प्रभावको सम्भावना, एजेन्ट AI, टोकनाइजेसन, क्वान्टम विश्वसनीय कनेक्टेड, समावेशी वित्तको लागि विश्वव्यापी प्रणालीहरू रहेको छ। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, ग्लोबल फिनटेक फेस्ट यो उहाँको लगातार तेस्रो वर्ष हो र यो ह्याट्रिकले यो दर्शाउँछ कि तिनीहरू विकसित भारतका लागि कति महत्त्वपूर्ण छन्।
2: 21वीं सदी का दूसरा क्वार्टर हमारे लिए और भी नई संभावनाओं लेकर आया है। एजेंटिक AI, टोकनाइजेशन, क्वांटम, ऐसी टेक्नोलॉजीज फाइनेंशियल सेक्टर में नई संभावनाओं के द्वार खोल रही है। अब हमारे सामने चुनौती है, इन संभावनाओं को वास्तविक इम्पैक्ट में कैसे बदले।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक आदत बनाउन आह्वान गर्नुभएको छ। उहाँले विकास योजनाहरूको लाभ अन्तिम व्यक्तिसम्म पुग्न सुनिश्चित गरिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री श्री मोदीले नौसारीमा नवनिर्मित भाजपा कार्यालयको उद्घाटन गरेपछि विशाल जनसभालाई सम्बोधन गर्दै यस्तो मन्तव्य पोख्नुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको प्रभावको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभयो, यसले साना दोकानीहरू र सडक विक्रेताहरूलाई सजिलो र सस्तो ऋण र आधुनिक डिजिटल भुक्तान सुविधा प्रदान गरेर वित्तीय समावेशीकरणलाई बढावा दिएको छ। प्रधानमन्त्री श्री मोदीले सार्वजनिक स्वास्थ्य र स्वच्छतामा जोड दिनुहुँदै आफ्नो आगमन अघि व्यापक स्वच्छता अभियान सञ्चालन गरेकोमा स्थानीय प्रशासन र जनताको प्रशंसा गर्नुभयो। उहाँले लक्षित स्वास्थ्य र पोषण सम्बन्धी प्रयासहरूको माध्यमबाट नौसारीलाई कुपोषण मुक्त जिल्ला बनाउने

0: गरिएको प्रयासहरूको पनि प्रशंसा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले यस महिनाको 22 तारिक गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। सूचना एवं प्रसारण मन्त्रालयले भनेको छ, यस वर्षको पुरस्कार विभिन्न भाषा, विद्या र सिनेमाका विविधताको प्रतीक बनेको छ। सूचना र प्रसारण मन्त्रालयको एक महत्त्वपूर्ण नीतिगत पहलको एक भागको रूपमा देशका विभिन्न भागहरूमा राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने निर्णय गरिएको छ, ताकि यसलाई राष्ट्रिय राजधानीभन्दा बाहिर लैजान सकियोस्। यस वर्ष एकता नगरमा महोत्सवले देशभरका सिनेमाई प्रतिभाहरूलाई एकसाथ ल्याउनेछ र एक भारत श्रेष्ठ भारतको भावनालाई मूर्त रूप दिनेछ। सन् 1954 स्थापना गरिएको राष्ट्रिय चलचित्र पुरस्कार सिनेमामा उत्कृष्टताका लागि देशको सबैभन्दा प्रतिष्ठित सम्मान हो। मन्त्रालयले अनुच्छेद 370 उत्कृष्ट फिचर फिल्मको रूपमा पुरस्कृत गरिनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले सङ्कटको समयमा भारत सदैव श्रीलङ्काको साथ दृढतापूर्वक खडा रहने बताउनु भएको छ। उहाँले दुई देशबीचको सम्बन्ध साझा इतिहास, संस्कृति र विश्वासमा आधारित रहेको कुरामा जोड दिनुभएको छ। श्रीलङ्काको पहिलो 3 दिवसीय भ्रमणको क्रममा कोलम्बो पुग्नुभएका श्री राजनाथ सिंहले भारतीय समुदायसँगको कुराकानीमा यो कुरा भन्नुभयो। श्री सिंहले भन्नुभयो, भारत र श्रीलङ्का बीच गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ, जसले द्विपक्षीय सम्बन्धको विकासको लागि बलियो आधार प्रदान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले ब्रिक्स शिखर सम्मेलन अवधि द्विपक्षीय वार्ता गर्नुहुनेछ। नयाँ दिल्लीमा भर्चुअल ब्रिफिङलाई सम्बोधन गर्नुहुँदै रुसका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताहरूले आपसी हितका मुद्दाहरूमा चर्चा गर्ने बताउनु भएको छ। श्री पेस्कोभले भन्नुभएको छ, रुसले भारतलाई वैश्विक बहुमतमा एक महत्त्वपूर्ण साझेदार मान्दछ। उहाँले ब्रिक्स शिखर सम्मेलनमा एआई एक प्रमुख मुद्दा हुने बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले यस महिनाको 12 र 13 तारिक नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलन अवधि धेरै देशका नेताहरूसँग द्विपक्षीय बैठक गर्ने विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले हिजो नयाँ दिल्लीमा मिडियालाई यो जानकारी दिनुहुँदै यी बैठकहरूमा रुस युक्रेन सङ्घर्षसहित धेरै मुद्दाहरूमा चर्चा हुने बताउनु भएको छ।
1: बायलेटरल द्विपक्षीय वार्ता बहुत सारे राजनेताओं के साथ हमारे प्रधानमंत्री की होगी। रशिया और यूक्रेन की जो संघर्ष चल रही है उसकी बारे बात है। ये मुद्दा भी बहुत सारे मुद्दे जब द्विपक्षीय वार्ता होंगे तो बहुत सारे मुद्दे ऊपर उठ के आएंगे और उसमें एक ये मुद्दा भी रहेगा।
0: केंद्रीय सड़क परिवहन एवं राजमार्ग मंत्री नितिन गडकरी ले आज गोवामा पोर्वरियम एलिभेटेड कोरिडोरको उद्घाटन गर्नुहुनेछ। NH66 6 लेनको कोरिडोर 5 किलोमिटर भन्दा लामो छ र लगभग 641 करोड रुपियाँको लागतमा निर्माण गरिएको छ। यो कोरिडोर 11 सितम्बरदेखि वाहनहरूका लागि खोलिनेछ। दूरसञ्चार विभागले आफ्नो डिजिटल इन्टेलिजेन्स प्लेटफर्म अन्तर्गत 22 मई 2025 सुरु गरिएको वित्तीय धोखाधडी जोखिम सूचक एफआइआरआई मार्फत 15 महिनाभित्र 5,000 करोड रुपियाँभन्दा अधिकको संदिग्ध साइबर ठगीको नोक्सानीलाई सफलतापूर्वक रोकेको छ। एफआरआई एक बहुआयामी विश्लेषणात्मक ढाँचा हो, जसको उद्देश्य वित्तीय संस्थाहरूलाई साइबर धोखाधडीको रोकथामका लागि कारवाही योग्य वास्तविक समयको जानकारी प्रदान गर्नु हो। भारत र चीनबीच वरिष्ठ सैन्य कमान्डर स्तरको पहिलो फ्ल्याग मिटिङ यसै महिनाको 6 तारिक अरुणाचल प्रदेशको वाचामा भएको थियो। चीनको पक्षमा यो बैठक सोमबार दमाईमा भएको थियो। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले भन्नुभयो, यो कमान्डर स्तरीय बैठक अगस्त 2025 र अगस्त 2026 भारत र चीनका विशेष प्रतिनिधिहरूबीच सहमति, परामर्श र समन्वयका लागि कार्य संयन्त्रको बैठकमा भएको चर्चाको आधारमा भएको थियो। कोइला मन्त्री जी किशन रेड्डीले देशमा बिजुली उत्पादनका लागि कोइलाको कुनै कमी नरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा कोइला कम्पनीहरूका लागि सिएसआर ढाँचा सुरु गरेपछि मिडियासँग बातचित गर्नुहुँदै श्री रेड्डीले भन्नुभयो, विगत 2-3 दिनमा कोइला उत्पादनमा उल्लेखनीय सुधार भएको छ। उहाँले कोइला आपूर्ति सुनिश्चित गर्न रेलवे र ऊर्जा मन्त्रालयको समन्वयमा दैनिक आधारमा स्थितिको निगरानी भइरहेको बताउनु भएको छ। खाद्य एवं सार्वजनिक वितरण विभाग र भारतीय खाद्य निगमले वित्त वर्ष 2026-27 लागि नयाँ दिल्लीमा एक सम्झौता ज्ञापन एमओयूमा हस्ताक्षर गरेको छ। सम्झौताले एफसीआई को लागि एक व्यापक प्रदर्शन ढाँचा स्थापना गर्दछ, जसको उद्देश्य परिचालन दक्षता सुधार, जवाबदेहिता सुदृढ पार्नु र खाद्यान्न

प्रबन्धनमा आधुनिकीकरणलाई गति दिनु रहेको छ। छत्तीसगढको कांकेर अदालतले वर्ष 2015 सुरक्षा बलमाथि भएको आक्रमणसँग सम्बन्धित मुद्दामा 5 माओवादीलाई सजाय सुनाएको छ। यसमा कुख्यात नक्सल प्रभाकर र उनकी पत्नी राजे काङ्गे पनि छन्। दण्ड कार्यान्वयन स्पेशल जोनल कमिटीका कार्यकर्ता प्रभाकर र उनकी पत्नी राजे काङ्गेलाई 7-7 वर्षको जेल सजाय सुनाइएको छ। नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन हिजदेखि अस्ट्रेलिया र न्यूजील्याण्डको औपचारिक भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा एडमिरल स्वामीनाथनले अस्ट्रेलियाका नौसेनाका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। अहमदाबादमा जारी विश्व आर्चरी सिरिजको तेस्रो चरणको अन्तिम दिन भारतले 2 स्वर्ण, 2 रजत र 1 काँस्य सहित 5 पदक जितेको छ। पुरुष कम्पाउन्ड टिम इभेन्टमा गत विश्व च्याम्पियन तोमन कुमार र श्याम सुन्दर स्वामीको जोडीले इराकका अब्बास कादिम र अनवर एल्दोवोतलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। पुरुष जोडीले दोहोरो प्याराओलम्पिक पदक विजेता हरविन्दर सिंह र विजय सुन्दीको जोडीले स्लोभाकियाको डेभिड इभान र डेनिस इभानको जोडीलाई पराजित गर्दै रिकप टिमको उपाधि जितेको हुन्। महिला रिकप टिम भावना र पूजाको जोडीले फाइनलमा चिनिया जोडीसँग पराजित हुँदै रजत पदक जितेका छन्। यो समाचार युट्युबमा @ARKASANG मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक आदत बनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 22 सितम्बर गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले सङ्कटको समयमा भारत सदैव श्रीलङ्काको साथ दृढतापूर्वक खडा रहने बताउनु भएको छ। अनि अहमदाबादमा जारी विश्व आर्चरी प्यारा सिरिजको तेस्रो चरणको अन्तिम दिन भारतले 2 स्वर्ण, 2 रजत र 1 काँस्य सहित 5 पदक जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरू, आज 9 तारिक सेप्टेम्बर, आज हो स्वर साम्राज्ञी अरुणा लामाको जन्मदिन र यस विशेष अवसरमा अरुणा लामाद्वारा स्वरबद्ध केही कालजय सुमधुर गीतहरू प्रस्तुत गर्दै श्रोताहरूलाई पनि केही क्षण हामी संगीतको यही सुमधुर दुनियाँमा लाने प्रयास गर्नेछौं।

श्रोताहरू, स्वर साम्राज्ञी अरुणा लामाले एकपटक यसो भन्नुभएको थियो, गायकी गलामा मात्र होइन मुटुमा सिउरिएको हुनुपर्छ। सायद यही कारणले नै हो उहाँका गीतहरू केवल कानले सुन्ने गीत मात्र बनेनन्। ती गीतहरू त हाम्रो सिधै मुटुसम्म पुग्ने गीतहरू बने। उहाँको स्वरमा शब्द मात्र थिएनन्, ती गीतहरूमा भावना थियो, अनुभूति थियो र जीवनका अनेकौँ कथाहरू थिए। अघिल्लो बज्ने गीत रहेको छ मान मोक्तानको शब्द अनि सङ्गीतमा।

म जिउँछु त जिउनलाई तिमी बिना जिउँछु, मलाई रहर छैन करले जिउँछु। आफ्नापति तथा सङ्गीतकार शरण प्रधानको आकस्मिक निधनपछि अरुणा लामाको स्वरमा झन गहिरो पीडा वेदना झल्किन थाल्यो। उहाँका गीतहरूमा दशकौंसम्म दुःख वियोग र सम्झनाका भावनाहरूलाई हामीले नजिकबाट महसुस गर्न सकेका थियौँ। त्यसैले त होला उहाँका गीतहरू केवल गीत मात्र रहेनन्, ती गीतहरू उहाँका जीवनका अनुभूति पीडा र भावनाका प्रतिबिम्बहरू पनि बने।

प्रस्तुत गीतमा शब्द तथा संगीत रहेको थियो गोपाल योञ्जनको। अरुणा लामाका गीतहरू केवल काजे गीतहरू मात्र होइनन्, यी गीतहरू त मनको गहिराईसम्म पुगेर हामीलाई केही क्षण रोकिएर सोच्न बाध्य बनाउने गीतहरू हुन्। उहाँको स्वरमा जीवनका सुख दुःख मिलन बिछोड प्रेम सम्झनाका भावनाहरू यति स्वाभाविक रूपमा प्रस्तुत भएका छन् कि हरेक पल्ट सुन्दा ती गीतहरूले नयाँ अनुभूति र नयाँ अर्थ बोकेर आएको जस्तो लाग्छ।

श्रोताहरू, आज नेपाली लोक संगीतकी अर्की सशक्त साधिका तथा युग गायिका हिरादेवी वाइवाको पनि जन्मदिन परेको विशेष दिन हो। नेपाली लोक संगीत संरक्षण, सम्वर्धन र विकासमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ। उहाँको स्वरमा नेपाली माटोको सुगन्ध, गाउँघरको जीवन, प्रेम, पीड़ा र भावनाको अनुभूति पाइन्थ्यो। उहाँले गाउनुभएका अनेकौं लोक भाकाहरू आज पनि नेपाली संगीत प्रेमीको मनमा उत्तिकै प्रिय छ। आज उहाँको जन्म जयन्तीको अवसरमा हामी श्रद्धापूर्वक उहाँलाई सम्झँदै उहाँका केही कालजयी लोकगीतहरू सुन्नेछौ। उहाँको अमर स्वर र संगीतप्रतिको योगदानप्रति हार्दिक सम्मान सहित हिरादेवी वाइवालाई जन्म जयन्तीको हार्दिक श्रद्धा सुमन।

स्वर साम्राज्ञी अरुणा लामा र युग गायिका हिरादेवी वाइवाका सुमधुर गीतहरू सुनायौं। आज उहाँहरूको जन्म जयन्तीको यस विशेष अवसरमा उहाँहरूका कालज गीत मार्फत हामीले उहाँहरूको सम्झना मात्र गरेनौं, तर नेपाली संगीतको एउटा स्वर्णिम युगलाई पनि पुनः स्मरण गर्ने अवसर पायौं। त श्रोताहरू, समयले हामीलाई उहाँहरूबाट टाढा बनाए तापनि उनीहरूको स्वर कहिले हामीबाट टाढो हुने छैन। गीतहरू गुन्जिरहनेछ, संगीत गुन्जिरहनेछ, अनि उहाँहरूको सम्झना हाम्रो मनमा सधैँ जीवित रहनेछ। यही मधुर स्मृतिसँगै आजको संगीत प्रभावलाई यही विश्राम दिन्छौ। सुन्दै गर्नुहोस्, संगीतसित जोडिरहनुहोस्।

आज 9 तारिक सेप्टेम्बर एउटा विशेष दिन बन्न गएको छ। आज नेपाली गीत संगीत आकाशका दुई चम्किला नक्षत्रहरू जन्मेको दिन। आजकै दिन नेपाली स्वर साम्राज्ञी अरुणा लामा र ख्याति प्राप्त चर्चित लोक गायिका हीरा देवी वाइबा जन्मेकी थिइन्। यी दुई महान हस्तीहरू आज हामी माझ सशरीर त छैनन्, छन् त केवल उनीहरूले गाएका कालजयी गीतहरू, जुन गीतहरू प्रत्येक नेपाली भाषी जनको मुख मुखमा झुन्डेर बसेका छन्। अरुणा लामा र हीरा देवी वाइबाले गाएका गीतहरू साँच्चै कर्णप्रिय, अमर र अजर छन्। पोहोर साल खुसी फाट्दा त्यसलाई पनि मनले टाले, यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो। यो गीत नसुन्ने सायद नै होलान्।

यति मिठो सुरिलो गीत गाएर सबै नेपालीहरूको मनमा बस्ने यी गायिका स्वर साम्राज्ञी अरुणा लामाको आज जन्म जयन्ती परेको छ। ब्रिटिशकालीन भारतको दार्जिलिङ घुम रेलवे स्टेशन मुन्तिर अवस्थित दिलमाया बस्तीमा 9 सेप्टेम्बर 1945 सूर्यबहादुर लामा र सनमाया लामाको परिवारमा अरुणा लामाको जन्म भएको थियो। नाइटिङ्गेल अफ द हिल्सको उपाधिद्वारा विभूषित अरुणा लामाले नेपाली संगीत जगतलाई कहिले बिर्सन नसक्ने कैयौं कालजय गीतहरू दिएर गएकी छन्।

अरुणा लामाले आफ्नो जीवनमा अम्बर गुरुङ, शरण प्रधान, रञ्जित गजमेर, गोपाल योञ्जन, शान्ति ठटाल, कर्म योञ्जन, नारायण गोपाल, जितेन्द्र वरदेवा, अरुण रसाईले, मणिकमल छेत्री, दिव्य खालिङ र अन्य धेरै संगीतका महारथीहरूसित काम गरेकी छन्। उनका चर्चित गीतहरूमा ए कान्छा मलाई सुनको तारा खसाई देउन, आफ्नै रचनाको गीत हेर न हेर कान्छा डाँडालाई फुलले ढाक्यो लगायतका अन्य धेरै धेरै गीत गाएकी छन् जो कहिले पनि पुराना हुँदैनन्। फुललाई सोधे कहाँ गयो, पोहोर साल खुसी फाट्दा, एक्लै बस्दा सधैँ मलाई, जस्ता कालजे गीतहरू गाएर अरुणा लामाले नेपाली संगीत क्षेत्रलाई महत्वपूर्ण योगदान दिएकी छन्। भारत र नेपालका विभिन्न संघ संस्थाहरूले विभिन्न सम्मान र पुरस्कारहरूद्वारा विभूषित गरेका छन् अरुणा लामालाई। नाइटिङ्गेल अफ द हिल्स स्वर साम्राज्ञी अरुणा लामाको आज जन्मदिन परेको छ भने नेपाली लोक संगीतकी खानी हिरादेवी वाइवाको पनि आज जन्म जयन्ती परेको छ।

दार्जिलिङको संगीत क्षेत्रमा नारी कलाकारहरूको इतिहासलाई हेर्नु हो भने गायिका अरुणा लामा र लोक संगीतकी पर्याय हीरा देवी वाइवाको नाम अग्र पंक्तिमा आउँछ। अरुणा लामाले नेपाली संगीतलाई शिखरसम्म पुर्याए भने नेपाली लोक संगीतलाई गायिका हीरा देवी वाइवाले पनि उच्च कोटिको श्रेणीमा पुर्याएकी छन्, धेरै थोकहरू दिएकी छन्। लोक गीतका विशिष्ट गायिका हीरा देवी वाइवाको जन्म पनि 9 तारिक सेप्टेम्बर अर्थात् आज नै पर्न गएको छ। खरसाङको अम्बोटिया चिया बगानमा लोक संगीतको यशस्वी परम्परा रहेको परिवारमा पिता मानसिंह वाइवा र माता छिरिङ डोल्माको कोखमा जन्मेकी हीरा देवीले नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो वर्चस्वको झण्डा फरफराइन्। उनको चुडान्त होइन अस्थुर रेकर्ड भएको पहिलो तामाङ सेलो हो भनेर मानिन्छ। भारतको गौरवशाली प्रसारण संस्थान अल इन्डिया रेडियो खरसाङको ग्रेड ए नेपाली गायिका हीरा देवी वाइवा त्यति मात्र होइन, उनी म्युजिक नेपालसित आबद्ध हुने पहिलो भारतीय गायिका पनि हुन्। हीरा देवी वाइवाको गायन यात्रा त्यति बेला आरम्भ भयो जति बेला उनले रेडियो नेपालका लागि 3 गीतहरू 1966 रेकर्ड गराइन्। आकाशवाणी खरसाङमा उद्घोषिकाको रूपमा 1963 1965 कार्य गरिन्। गायिका हीरा देवी वाइवाले नेपाली लोक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत धेरै सम्मान र पुरस्कारहरू पनि प्राप्त गरिन्। सन् 1986 दार्जिलिङ नेपाली अकादमीद्वारा मित्रसिन पुरस्कार

यसरी नै गायिका अरुणा लामाले आफ्नो गायकीद्वारा हाम्रो संगीतको क्षेत्रलाई उच्चता प्रदान गरेकी छन्। नेपाली चलचित्र लगायत सयौं भन्दा बढी गीतहरू गाएकी छन्। अरुणा लामाले 7 वर्षको कलिलो उमेरदेखि गाउन सुरु गरिन् र 11 वर्षको उमेरमा नै गोर्खा दुःख सम्मेलन भवन दार्जिलिङमा आयोजित संगीत प्रतियोगिता जित्न सफल भइन्। त्यसपछि भने उनले कहिले पनि पछाडि फर्केर हेरिनन्। दार्जिलिङ सरकारी महाविद्यालयबाट स्नातक तहको शिक्षा पूरा गरिसकेपछि सन् 1963 संगीतकार शरण प्रधानसित अरुणाको विवाह भयो। तर 1974 पति शरण प्रधानको आकस्मिक निधन भयो। छोरा सुप्रित र छोरी सपनासित एकली पारेर गए पति शरण प्रधान। त्यसपछि गायिका अरुणा लामाको सांगीतिक र व्यक्तिगत दुवै जीवन संघर्षशील रह्यो। सन्त अल्फन्सेस स्कुलमा सहशिक्षिकाको रूपमा काम गरेपछि दार्जिलिङको अनुसूचित जनजाति कल्याण कार्यालयमा प्रवेश पाइन् र सन् 1998 अवकाश ग्रहण गरिन्। जस्तै परिवेश र परिस्थितिहरूमा पनि गायिका अरुणा लामाले आफ्नो सांगीतिक यात्रालाई निरन्तर रूपमा अघि बढाइरहिन्। जीवनको उतार चढाउहरूसित मानव उनको नङ र मासुको साइनो थियो। गायिका अरुणा लामाले गाएकी गीतहरू सबै कालजय गीतहरू छन् र आज पनि उत्तिकै मन पराएर खोजी खोजी सुन्ने गाउने गरिन्छ। 1981 गोर्खा रंगमञ्च भवन दार्जिलिङमा आयोजित कार्यक्रममा गायिका अरुणा लामाको प्रस्तुतिलाई आजसम्म पनि साक्षीहरू स्मरण गर्ने गर्छन्। काठमाडौँको प्रयाग भवनमा आयोजित अरुणाञ्जली अरुणा लामा स्वर्णिम साँझ दुई अलग अलग कार्यक्रमहरूमा पनि उनको अविस्मरणीय प्रस्तुतिहरू रह्यो। अरुणा लामाको प्रतिभाको कदर गर्दै विभिन्न सम्मान सम्बर्द्धना सहित पुरस्कारहरू पनि प्रदान गरियो। ती मध्ये केही प्रमुख यस प्रकार छन्: संगीत पुरस्कार 1966, सुर श्रृङ्गार सम्मेलन पुरस्कार 1966, असम नेपाली साहित्य तथा सांस्कृतिक परिषदको मित्रसेन पुरस्कार 1975, दिसारी पुरस्कार कोलकाताबाट 1980, भानु कदामे पुरस्कार दार्जिलिङ 1982, नेपाली चलचित्र पुरस्कार चलचित्र माइती घरको निम्ति 1983, छिन्नलता गीत पुरस्कार काठमाडौँबाट 1992, उर्वशी रंग पुरस्कार काठमाडौँबाट नै 1992 नै, मित्रसेन संगीत पुरस्कार ग्यान्टोक 1995, चौथो गोर्खा दक्षिण बाहु पुरस्कार काठमाडौँ 1996, साधना पुरस्कार काठमाडौँ, नाइटिङ्गेल अफ द हिल्स हिन्दुस्तान रेकर्ड संगठन, कोलकाता स्वर किन्नरी, सीताराम साहित्य प्रतिष्ठान काठमाडौँ, स्वर साम्राज्ञी काठमाडौँ आदि। आजको दिनमा हामीले यी दुई संगीतका पारखीहरूलाई बिर्सनु भनेको अक्षम्य अपराध हुनेछ। यो संसारमा आएपछि जानु त निश्चय नै छ। मानिसको जन्म हुनु भाग्यको कुरा हो, मानिसको मृत्यु हुनु समयको कुरा हो। तर मानिसको मृत्यु पछि पनि सबैको मनमा हुनु भनेको कर्मको कुरा हो, भगवान बुद्ध। हवस् त श्रोताहरू, आजको यो विशेष सम्झना रूपी श्रद्धाञ्जलि कार्यक्रमबाट म इशारा लगायत यस कार्यक्रमका प्रस्तोता लेखनाथ राईलाई अब बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरू, समय बिहानको ठिक 8:45 अनि 22 सेकेन्ड भइसकेको छ र हामी पनि अब प्रवेश गरिसकेका छौँ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। अघिल्लो क्रममा अब हामी श्रोताहरूलाई सुनाउनेछौँ आजको सन्दर्भ अन्तर्गत अरुणा लामा स्वर हरायो तर गीत हरायो शीर्षकमा केही अरुणा लामा सम्बन्धी केही जानकारी, साथै फिल्मी गीतहरू सुनाएर पनि श्रोताहरूलाई हामी केही क्षण मनोरञ्जन गराउनेछौँ।

त श्रोताहरू, आज हो 9 तारिक सेप्टेम्बर 2026 बुधबार, अनि आज हो स्वर सम्राज्ञी अरुणा लामाको जन्म जयन्ती। भनिन्छ कतिपय स्वरहरू केवल कानले सुन्नका लागि मात्र बनिएका हुँदैनन्, तर मानिसहरूका हृदयमा युगौँ युगसम्म बसिरहनका निम्ति बनेका हुन्छन्। नेपाली सङ्गीत आकाशकी यस्तै चम्किला अमर स्वर हुन् अरुणा लामा। नेपाली सुगम सङ्गीतकी स्वर साम्राज्ञी अरुणा लामा, जसको जन्म 9 तारिक सेप्टेम्बर 1945 अर्थात् आजकै दिन दार्जिलिङमा भएको थियो। नेपाली सङ्गीत आकाशमा अरुणा लामाको स्वर एउटा यस्तो उज्यालो नक्षत्र बनेर उदायो जसले प्रेम, पीडा, विरह र जीवनका अनगन्ती भावनाहरूलाई आफ्नो मधुर स्वर मार्फत अमर बनाइन्। आज अरुणा लामा जयन्तीको अवसरमा उहाँलाई सम्झिरहँदा एउटा कुरा हाम्रो मनमा सररर आउँछ, त्यो के भने स्वर हरायो तर गीत कहिले पनि हराएन। समय बित्दै गयो तर पुस्ता फेरिँदै गए, प्रविधि बदलिँदै गयो तरै पनि अरुणा लामाको स्वरमा भएको ती पीडा, संवेदना, प्रेम र मिठासका गीतहरू आज पनि उत्तिकै हृदयस्पर्शी, मर्मस्पर्शी र ताजा छ। उनको आवाजमा छुट्टै आत्मीयता थियो। गीत गाउँदा लाग्थ्यो गीत मात्र सुनिरहेका छैनौँ, बरु हाम्रा आफ्नै मनभित्रका भावनाहरूलाई उनले शब्द र सङ्गीत दिइरहेकी छन्। त्यसै त अरुणा लामाका गीतहरू समय सीमा भन्दा धेरै पर पुगेर गए तापनि आज पनि श्रोताहरूको मन छुन सक्षम अनि सफल छन्। मानिसहरू संसारमा आएपछि विदा लिनु नै पर्ने हुन्छ, तर अरुणा लामालाई उनको सृजना र योगदानले हामी माझ सदैव जीवित राखेको छ र राखिरहनेछ। उनले छोडिराख्नु भएको सङ्गीतमय विरासत आज पनि गुन्जिरहेकै छ। सायद यही नै एउटा साँचो कलाकारको सबैभन्दा ठूलो सफलता हो, आफू नरहे तापनि आफ्नो कलामा अमर भएर बाँचिरहनु। अरुणा लामा सशरीर आज हामी माझ त हुनुहुन्न, तर उहाँको मधुर स्वर रेडियोका तरङ्गहरूमा, पुराना गीतका धुनहरूमा, विभिन्न समारोह र कार्यक्रमहरूमा असङ्ख्य श्रोताहरूको स्मृतिमा जीवित रहनेछन्। आज उहाँको जन्म जयन्तीमा हामी श्रद्धापूर्वक भन्न चाहन्छौँ, अरुणा लामाका गीतहरू समयसँगै पुराना भएनन्, तर हरेक पुस्ताका लागि अझ आत्मीय बन्दै गयो। समयको परिधिभित्र उहाँको गीतहरू टाढा भए तापनि कहिले हराउने छैनन्। उहाँलाई हार्दिक श्रद्धा सुमन।

श्रोताहरू, आजको सन्दर्भ पछि अब हामी तपाईँहरूलाई केही चाहिँ फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। यो पहिलो फिल्म गीत रहेको छ इम्तिहान फिल्मबाट कुमार सानुको आवाजमा, शब्दहरू रहेको छ फैज अनवरको अनि सङ्गीत रहेको छ अन्नु मलिकको।

0: श्रोताहरूलाई हामी फेरि पनि फिल्मी गीतहरू त सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भएको छ बिहान 9 बजेको समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा भएको लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक आदत बनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 22 सितम्बर गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले सङ्कटको समयमा भारत सधैँ श्रीलङ्कासित दृढतापूर्वक खडा रहेको बताउनु भएको छ। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज गोवामा पोरो ओरिम एलिभेटेड करिडोरको उद्घाटन गर्नुहुनेछ। नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन हिजोदेखि अस्ट्रेलिया र न्युजिल्यान्डको औपचारिक भ्रमणमा हुनुहुन्छ। राजस्थानमा शहरी स्थानीय निकाय चुनावको पहिलो चरणको मतदान आज हुँदैछ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। अहमदाबादमा जारी विश्व आर्चरी प्यारा सिरिजको तेस्रो चरणको अन्तिम दिन भारतले 2 स्वर्ण 2 रजत र 81 सहित 5 पदक जितेको छ। भारत र कुवेत विभिन्न क्षेत्रहरूमा आफ्नो रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन सहमत भएका छन्। छत्तिसगढको कांकेर अदालतले वर्ष 2015 सुरक्षा बलमाथि भएको आक्रमणको मामिलामा 5 माओवादीलाई सजाय सुनाएको छ। नागाल्यान्डले देशका अन्य भागहरूसितै 9 राष्ट्रिय पोषण माह मनाइरहेको छ। यसको विषय हाम्रो आँगनवाडी हाम्रो जिम्मेवारी रहेको छ। एक संयुक्त बयानमा ब्रिटेन फ्रान्स र क्यानाडाका नेताहरूले वेस्ट ब्याङ्कमा इजरायली बस्तीहरूको व्यवस्थित विस्तारको बीचमा 2 राज्य समाधानको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। भारतमा दक्षिण पश्चिम मनसुन सुरु हुन अघि 12-21 सितम्बरसम्म केन्द्रीय दक्षिणी पूर्वी र पश्चिम भारतको ठुलो भागमा वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।
0: मुख्य समाचारपछि हामी पुनः उपस्थित भइसकेका छौँ एकै फिल्म 1947 अर्थ फिल्मका गीतहरू लिएर। त श्रोताहरू, दीपा मेहताको निर्देशन तथा निर्माणमा बनेको यो चलचित्र भारतको विभाजन अर्थात 1947 ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। प्रसिद्ध लेखिका बाप्सी सिद्वाको उपन्यास क्र्याकिङ इन्डियाबाट प्रेरित यस चलचित्रले विभाजनको बेला मानिसहरूको सम्बन्ध, प्रेम, मित्रता र बदलिन्दो सामाजिक परिस्थितिलाई अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गरेको छ। चलचित्रमा आमिर खानले दिलनवाजको भूमिका निर्वाह गरेका छन् भने नन्दिता दास र राहुल खन्ना पनि प्रमुख भूमिकामा देखा परेका छन्। चलचित्रको संगीत एआर रहमानको हो र गीतका शब्दहरू जावेद अख्तरले लेख्नुभएको छ। अनि 1947 अर्थ दीपा मेहताको चर्चित एलिमेन्ट्स ट्रियोलोजीको दोस्रो चलचित्र पनि हो। फायर र वाटर पछि आएको यो चलचित्रले इतिहासको एउटा पीडादायी अध्यायलाई मानवीय संवेदनासँग जोडेर प्रस्तुत गरेको छ। अब यही चलचित्रबाट एआर रहमानको संगीतमा सजिएको केही गीतहरू श्रोताहरूलाई सुनाएर केही क्षण मनोरञ्जन गराउनेछौँ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ एकै फिल्म 1947 अर्थ फिल्मका गीतहरू र यस फिल्मको सङ्गीतको बारेमा कुरा गर्नुपर्दा एआर रहमानको सङ्गीत र जावेद अख्तरको शब्दले 1947 अर्थात् 1947 अर्थ फिल्मलाई अझ विशेष बनाएको छ। यस चलचित्रको सङ्गीतमा प्रेम, जीवन, पीडा, धार्मिक सहिष्णुता र विभाजनको त्रासदी यी सबै भावनाहरूको सुन्दर संयोजन पाइन्छ। यस एल्बममा रुत आ गैरे, धिमी धिमी, ये जो जिन्दगी हे, ईश्वर अल्लाह, बन्नो रानी लगायतका गीतहरू समावेश छन् र विशेष गरी ईश्वर अल्लाह जस्तो गीतले धर्म भन्दा माथि मानवता र आपसी सद्भावको सन्देश पुगेको छ। यस गीतका शब्दले पनि जावेद अख्तरले लेख्नु भएको छ भने त्यसपछि एआर रहमानले त्यसमा सङ्गीत भर्नुभएको प्रसङ्ग पनि निकै रोचक छ। प्रस्तुत छ यसै फिल्मको यो अर्को गीत।

श्रोताहरू, 1947 अर्थ फिल्म केवल एउटा फिल्म मात्र नभएर इतिहासको एउटा पाटा, संवेदनशील अध्यायलाई सङ्गीत, अभिनय र कथा मार्फत महसुस गराउने सशक्त सृजना भनेर पनि भन्न सकिन्छ। यसै फिल्मको गीतहरू हामीले श्रोताहरूलाई सुनाएका थियौँ। पहिलो गीत श्रोताहरूले सुन्नुभएको थियो सुपेन्दर सिंहको आवाजमा, दोस्रो गीत रहेको थियो साधना सरगमको आवाजमा, अनि अन्तिम गीत राखिरहेका छौँ ए हरिहरनको आवाजमा। यी गीतहरूमा शब्द थियो जावेद अख्तरको अनि सङ्गीत रहेको थियो एआर रेहमानको।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो एकै फिल्म 1947 अर्थ फिल्मका गीतहरू। र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार यस केन्द्रबाट समप्रसारण गरी सुनाउने। त्यसको लगत्तैपछि आकाशवाणीको प्रादेशिक समाचार पनि यहाँहरूले सुन्न पाउनुहुनेछ।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले पहाडी क्षेत्रमा आपदा प्रबन्धनका लागि 354 करोड रुपियाँ स्वीकृत गर्ने घोषणा गर्नुभएको छ। उहाँले आपदा प्रबन्धन विभागका प्रधान सचिव राजेश सिन्हालाई गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएलाई यो रकम जारी गर्न आवश्यक कदम चाल्ने निर्देशन दिनुभएको छ। हिजो सिलगढीको उत्तरकन्याबाट कालेबुङका जनतालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्री अधिकारीले यो घोषणा गर्नुभएको हो। खराब मौसमका कारण हेलिकप्टरबाट कालेबुङको उहाँको प्रस्तावित भ्रमण रद्द भएको थियो। यसपछि उहाँले भिडियो मार्फत जनतासँग अन्तर्क्रिया कार्यक्रममा भाग लिनुभएको थियो। मुख्यमन्त्री श्री अधिकारीले स्वीकृत रकम पहाडी क्षेत्रमा आपदा प्रबन्धन र त्यससँग सम्बन्धित कार्यका लागि प्रयोग गरिने बताउनुभयो। उहाँले छिमेकी देशको अवस्था र सम्भावित प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै दार्जिलिङ कालेबुङ मिरिक र खरसाङका जनतालाई सतर्क रहन आग्रह गर्नुभयो। उहाँले सरकारले पहाडी क्षेत्रमा आपदा प्रबन्धन प्रणालीलाई थप सुदृढ बनाउने र अधिकारीहरू र राहत तथा उद्धार टोलीलाई हरेक परिस्थितिको सामना गर्न तयार रहने बताउनुभयो। टिस्टा बाढबारे बताउनुहुँदै उहाँले भन्नुभयो, अर्जुन वाहिनी, राष्ट्रिय आपदा प्रतिक्रिया बल, राज्य आपदा प्रतिक्रिया बल र सेना सहित सबै आवश्यक एजेन्सीहरू भविष्यमा बाढ वा कुनै अन्य प्रकोपको स्थितिमा तत्काल कारवाहीको लागि तयार रहनेछन्। अधिकारीले जिटिएमा नवनियुक्त प्रशासक स्मृति रञ्जन मोहन्तीलाई नेतृत्वमा पहाडमा विकास कार्य केही समयका लागि जारी रहने बताउनुहुँदै श्री मोहन्तीले दार्जिलिङ र कालेबुङमा विकास कार्य सुरु गर्नु अघि चर्चा गर्न नवनिर्वाचित जनप्रतिनिधिको सल्लाह लिने बताउनुभयो। जिटिए सदस्यहरू जसले अहिलेसम्म राजीनामा दिएका छैनन् उनीहरूसँग पनि विकास सम्बन्धी मामिलामा चर्चा गरिनेछ। मुख्यमन्त्रीले कालेबुङमा मेडिकल कलेज र अस्पताल स्थापना गर्ने पनि घोषणा गर्नुभयो। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएमा भएको कथित भ्रष्टाचारलाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीले कडा अडान लिनुभएको छ। हिजो सिलगढीको मिनी शाखा सचिवालय उत्तरकन्याबाट आयोजित भर्चुअल प्रशासनिक बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले जिटिएमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीहरूमाथि कठोर कारवाही गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले जिटिएमा शिक्षक नियुक्तिदेखि सार्वजनिक पैसाको दुरुपयोगसम्म धेरै मुद्दाहरूको जाँच गरिने बताउनुभयो। उहाँले अझ भन्नुभयो, यदि आवश्यक परे प्राथमिकी दर्ता गरिनेछ र आरोपीलाई पक्राउ गरिनेछ। मुख्यमन्त्री श्री अधिकारीले भ्रष्टाचारको मामिलामा कसैलाई पनि नछोडिने स्पष्ट पार्नुभयो। उहाँले कथित भ्रष्टाचारका मुद्दाहरूको जाँच र दोषीहरू विरुद्ध कारवाहीको बारेमा पनि कठोर सन्देश दिनुभएको छ। पहाडको विकासलाई आफ्नो प्राथमिकता बताउनु हुँदै मुख्यमन्त्री श्री अधिकारीले कालेबुङ सहित सम्पूर्ण पहाडी क्षेत्रमा विकास कार्यलाई गति दिने बताउनु भएको छ। उहाँले जिटिएको बजेट बढाउने आश्वासन पनि दिनुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तरकन्याबाट भर्चुअल माध्यमबाट बैठकमा भाग लिनुभएको थियो। बैठकमा मुख्यमन्त्रीले जिटिएको कामकाज र पहाडको विकाससँग सम्बन्धित विभिन्न मुद्दाहरूको समीक्षा गर्नुभयो। कोलकाता नगर निगमले खाद्य सुरक्षा नियमहरूको उल्लङ्घन गरेको मामिलामा अहिलेसम्म 40 खाद्य पसल र प्रतिष्ठानहरूको लाइसेन्स रद्द गरेको छ। सोमबार रातिसम्म यो सङ्ख्या 31 थियो, जुन मङ्गलबार बढेर 40 पुगेको छ। नगर निगमकी प्रशासक स्मिता पाण्डेका अनुसार निलम्बनमा परेका प्रतिष्ठानहरूमा निजाम, करिम्स, बलराम मल्लिक र राधारमन मल्लिक, मिष्टी मुख, अरसलान र सिमला बिरयानी जस्ता प्रसिद्ध खाद्य प्रतिष्ठानहरू रहेका छन्। कालेबुङ स्थित टाउन हलमा हिजो एक विशेष समारोहमा समाज अनि देशमा उत्कृष्ट योगदानका लागि पहाडका

प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान जनाएको छ। सम्मानित हुनेहरूमा पद्मश्री पुरस्कार प्रापक डाक्टर जीएस योञ्जन, पद्मश्री पुरस्कार विजेता डाक्टर एकलव्य शर्मा, पद्मश्री पुरस्कार विजेता स्वर्गीय काजी सिंहकी पत्नी श्रीमती दुर्गा सिंह, फिल्म निर्माता तुलसी घिमरे, स्वतन्त्रता सेनानी लोकराज अग्रवाल, मिरिक कलेजका प्राचार्य शिरक भुटिया, आध्यात्मिक नेता मोहन प्रिया आचार्यलाई समावेश गरिएको छ। कार्यक्रममा दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, कालेबुङका विधायक भरत छेत्री, खरसाङका विधायक सोनाम लामा, पश्चिम बङ्गाल सरकारका राज्यमन्त्री विशाल लामा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार, अहिलेलाई पूरा भयो।

समय अहिले बिहानको ठिक 9:30 अनि 38 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हामीसँग हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप र प्रसार भारतीको ओटिटी वेब्सको माध्यममा पनि हजुरहरूले हामीलाई सुन्दै हुनुहुन्छ।

अघिल्लो केही क्षण अब फेरि पनि हामी श्रोताहरूलाई सुनाउनेछौ केही फिल्मी गीतहरू विविध कलाकारहरूको आवाजमा विभिन्न चलचित्रबाट। कार्यक्रमको यो पहिलो फिल्मी गीत स्वीकार्नुहोस् आ अब लौट चले फिल्मबाट उदित नारायण अनि अलका याग्निकको युगल आवाजमा।

सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू। यसै क्रमको अब यो अर्को गीत स्वीकार्नुहोस्, मोहब्बत फिल्मबाट विनोद राठौड अनि सोनु निगमको आवाजमा, शब्दहरू समीरको अनि सङ्गीत रहेको छ सिकन्दर भारतीको।

सूचना बदलिदो जीवनशैलीसँग सम्बन्धित रोग लाइफ स्टाइल डिजिज आजको हाम्रो स्वास्थ्यका चुनौती बन्दै गएको छ। यिनै विषयमा तपाईँका मनमा रहेका स्वास्थ्य सम्बन्धी जिज्ञासा र प्रश्नहरूको उत्तर दिन आज बेलुकी 5:05 आकाशवाणी खरसाङको लोकप्रिय प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवनमा उपस्थित हुनुहुनेछ साधारण रोग विशेषज्ञ डाक्टर टीएस विश्वास। कार्यक्रमको क्रममा तपाईँले जीवनशैली सम्बन्धित रोग, यसको कारण, लक्षण, रोकथाम तथा स्वस्थ जीवनशैलीबारे आफ्ना प्रश्नहरू प्रत्यक्ष रूपमा डाक्टरसँग राख्न सक्नुहुनेछ। प्रश्न सोध्नको लागि फोन गर्नुहोस् 0354299935। तपाईँको एउटा प्रश्नले तपाईँलाई मात्र होइन धेरै श्रोताहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउन सक्छ। कार्यक्रम एफएम 103.5 MHz, दार्जिलिङ एफएम 100.2 MHz अनि एआईआर मोबाइल एपबाट पनि प्रसारण हुनेछ। याद राख्नुहोला, आज बेलुकी 5:05 फोन नम्बर एकपल्ट नोट गर्नुहोस् 0354299935।

आकाशवाणी खरसाङबाट श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू र यो भर्खरै श्रोताहरूले सुन्नुभएको गीत थियो दामिनी फिल्मबाट कुमार सानु अनि साधना सरगमको आवाजमा समीरको शब्दहरूमा अनि नदिम श्रवणको संगीतमा।

सूचना बदलिदो जीवन शैलीसँग सम्बन्धित रोग लाइफस्टाइल डिजिजेस आजको हाम्रो स्वास्थ्यका चुनौती बन्दै गएको छ। यिनै विषयमा तपाईँका मनमा रहेका स्वास्थ्य सम्बन्धी जिज्ञासा र प्रश्नहरूको उत्तर दिन आज बेलुकी 5:05 आकाशवाणी खरसाङको लोकप्रिय प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवनमा उपस्थित हुनुहुनेछ साधारण रोग विशेषज्ञ डाक्टर टीएस विश्वास। कार्यक्रमको क्रममा तपाईँले जीवनशैली सम्बन्धित रोग, यसको कारण, लक्षण, रोकथाम तथा स्वस्थ जीवनशैलीबारे आफ्ना प्रश्नहरू प्रत्यक्ष रूपमा डाक्टरसँग राख्न सक्नुहुनेछ। प्रश्न सोध्नको लागि फोन गर्नुहोस् 0354299936। तपाईँको एउटा प्रश्नले तपाईँलाई मात्र होइन धेरै श्रोताहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउन सक्छ। कार्यक्रम एफएम 103.5 MHz, दार्जीलिङ एफएम 100.2 MHz अनि एआईआर मोबाइल एपबाट पनि प्रसारण हुनेछ। याद राख्नुहोला, आज बेलुकी 5:05 फोन नम्बर रहेको छ 0354299936।

तब राखिरहेका छौं कार्यक्रमको यो अन्तिम गीत वन्दन फिल्मबाट उदित नारायण अनि कविता कृष्णमूर्तिको एकल आवाजमा आनन्द राज आनन्दको संगीत अनि भैरव अरूणको शब्दहरूमा।

0: यतिन्जेल प्रस्तुत थियो फिल्मी गीतहरू र अब समय भएको छ समाचारको।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले 22 सितम्बर गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक आदत बनाउन आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले सङ्कटको समयमा भारत सदैव श्रीलङ्काको साथ दृढतापूर्वक खडा रहने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले परमवीर चक्र विजेता क्याप्टन विक्रम बत्रालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज गुवामा पोर्बोरियम एलिभेटेड कोरिडोरको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आधुनिक हिन्दी साहित्यका प्रणेता भरतेन्दु हरिश्चन्द्रलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। राजस्थानमा सहरी स्थानीय निकाय चुनावको पहिलो चरणको मतदान आज हुँदैछ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। छत्तिसगढको काकेर अदालतले वर्ष 2015 सुरक्षा बलमाथि भएको आक्रमणको मामिलामा 5 माओवादीलाई सजाय सुनाएको छ। नागाल्यान्डले देशका अन्य भागहरूसँगै 9 राष्ट्रिय पोषण माह पनि मनाइरहेको छ। यसको विषय हाम्रो आँगनवाडी हाम्रो जिम्मेवारी रहेको छ। एक संयुक्त बयानमा ब्रिटेन फ्रान्स र क्यानाडाका नेताहरूले वेस्ट ब्याङ्कमा इजरायली बस्तीहरूको व्यवस्थित विस्तारको बीचमा दुई राज्य समाधानको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। बिहार, झारखण्ड, गाङ्गेय पश्चिम बङ्गाल, उडिसा, अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा आज अत्याधिक वर्षाको अनुमान रहेको छ। अहमदाबादमा जारी विश्व आर्चरी पारा सिरिजको तेस्रो चरणको अन्तिम दिन भारतले 2 स्वर्ण, 2 रजत र 1 काँस्य सहित 5 पदक जितेको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

जसरी शरीरलाई स्वस्थ भोजन चाहिन्छ उसरी नै मनलाई पनि राम्रो विचार, राम्रो ज्ञान र सकारात्मक सोच चाहिन्छ। हामी जे पढ्छौ, जे हेर्छौ, जे सुन्छौ र जे कुरा सोच्छौ त्यसैले पनि हाम्रो सोच बानी र भविष्य निर्माण गर्ने रहेछ। त्यसैकारण मनमा के प्रवेश गराउने भन्ने कुरा बुद्धिमानीपूर्वक छान्नुपर्ने रहेछ, किनभने त्यही हाम्रो चरित्र, त्यही हाम्रो कर्म र सफलताको आधार बन्ने रहेछ।

श्रोता साथीहरू, यही सुन्दर भनाईको साथमा आजको हल्लो खरसाङको अङ्क पनि आरम्भ भइसकेको छ। अनि आजको हल्लो खरसाङको अङ्कमा म उपस्थित भइसकेकी छु हजुरहरूकै साथी इशारा, अनि मेरो साथमा छन् प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक सहयोगी सचिन। त स्वीकार्नुहोस् हामी तिनैको तर्फबाट हार्दिक नमस्कार अभिवादन।

श्रोताहरू, अहिले हामीसँग हुनुहुन्छ हेलो खरसाङको आजको अङ्कमा एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको रेडियो तरंगमा। श्रोताहरू, अब एकछिन आजको मौसमको कुरा गरौं। आज पहाड़ी क्षेत्रमा मौसम केही परिवर्तन हुने देखिएको छ। खरसाङ, दार्जीलिङ, कालिम्पोङ र मिरिकमा आकाशमा बादल लागिरहने तथा बीच बीचमा वर्षा र कतिपय स्थानहरूमा मेघ गर्जन सहित पानी पर्न सक्ने सम्भावना रहेको छ। पछिल्लो दिनमा जस्तै वर्षा केही बेर लगातार पर्ने र फेरि केही समय रोकिने र त्यसपछि पुनः बादल लाग्ने क्रम देखिन सक्छ। वर्षा रोकिएको समयमा पनि बादल र उच्च आर्द्रताका कारण चिसोपन केही बढी महसुस हुन सक्छ। त्यसैले यात्रा गर्दा छाता वा वर्षाबाट जोगिने सामग्री साथमा राख्नुका साथै पहाड़ी सड़कमा सावधानी अप्नाउन पनि हामी हाम्रा सम्पूर्ण श्रोताहरूलाई अनुरोध गर्छौँ।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ, यात्रामा निस्किसक्नु भएको छ या जहाँ कहीँ पनि हजुरहरू हुनुहुन्छ, तपाईँहरूलाई हामी के भन्न चाहन्छौँ, निवेदन गर्न चाहन्छौँ भने यात्रा वास्तवमै हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ। यात्रा बिना जीवनका धेरै कामहरू कर्महरू सहज रूपमा अघि बढाउन पनि सम्भव हुँदैन। हामी कामका लागि होस्, अध्ययनका लागि होस् या त आफ्ना आफन्तजनसँग भेटघाटका निम्ति होस्, कुनै न कुनै रूपमा यात्रा गरिरहेका नै हुन्छौँ। यात्राले हाम्रो समय बचाउँछ, कामहरू पूरा गर्न सहयोग पुर्याउँछ र जीवनलाई गतिशील बनाउँछ। तर यात्रा गर्दा गर्दै पनि केही कुराहरूमा विशेष ध्यान दिनु अति आवश्यक छ र विशेष गरी अहिले वर्षायामको समयमा सडक चिप्लो हुन सक्ने, ठाउँ ठाउँमा पानी जम्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी हुने भएकोले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोला। चालक दाजुभाइ तथा दिदीबहिनीहरूले गतिमा नियन्त्रण राख्ने, ट्राफिक नियम पालन गर्ने र यात्री महानुभावहरूले पनि सावधानी अपनाउन हुन हामी निवेदन गर्छौं। यसो गर्नाले यात्रा धेरै सुरक्षित र सुखद बन्न सक्छ, किनभने यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित रूपमा गन्तव्यसम्म पुगी फर्केर घरसम्म आउनु पनि हो। त्यसैले यात्रा गरौं तर हतारमा होइन, सावधानी र जिम्मेवारीका साथमा यात्रा गरौं। आजको हाम्रा सम्पूर्ण श्रोताहरू अनि यात्रामा निस्किसक्नु भएका हाम्रा सम्पूर्ण यात्रीगणहरूलाई आजको दिनको मंगलमय, सुरक्षित, सफल यात्राको शुभकामना।

आज 9 तारिक सेप्टेम्बर भारतका महान हिन्दी साहित्यकार भारतेन्दु हरिश्चन्द्रको जन्मजयन्ती पनि हो। उहाँलाई आधुनिक हिन्दी साहित्य र हिन्दी पत्रकारिताको विकासका महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। भारतेन्दु हरिश्चन्द्र छोटो परिचय। भारतेन्दु हरिश्चन्द्रको जन्म 9 सेप्टेम्बर 1850 वाराणसी उत्तर प्रदेशमा भएको थियो। उहाँको वास्तविक नाम हरिश्चन्द्र थियो र साहित्यिक योगदानका कारण उहाँलाई भारतेन्दु अर्थात भारतको चन्द्रमा भन्ने उपाधि दिएको थियो। उहाँ कवि, नाटककार, निबन्धकार, पत्रकार तथा समाजचिन्तक हुनुहुन्थ्यो भने उहाँले हिन्दी भाषालाई सरल, प्रभावशाली र जनसाधारणको नजिक पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँका रचनामा देशप्रेम, सामाजिक चेतना, गरिबी, अन्धविश्वास र तत्कालीन समाजका विकृतिहरूको चित्रण पाइन्छ। उहाँको प्रसिद्ध नाटक अन्धेर नगरी हिन्दी साहित्यको अत्यन्तै चर्चित कृति मानिन्छ। त्यस्तै भारत दुर्दशा जस्ता रचना मार्फत उहाँले देशको तत्कालीन अवस्थाप्रति गहिरो चिन्ता र राष्ट्रिय चेतना व्यक्त गर्नुभएको थियो। भारतेन्दु हरिश्चन्द्रको जीवन लामो हुन सकेन। सन् 1885 केवल 34 वर्षको उमेरमा उहाँको निधन भयो। छोटो जीवन भए पनि साहित्य, पत्रकारिता, सामाजिक जागरणमा उहाँले पुर्याएको योगदान अत्यन्तै महत्वपूर्ण रह्यो। त्यसैले उहाँलाई आधुनिक हिन्दी साहित्यको भारतेन्दु युगका प्रमुख आधार स्तम्भका रूपमा सम्मान गरिन्छ। 9 सेप्टेम्बरमा उहाँको जन्म जयन्तीमा उहाँलाई सम्झनु मात्र होइन तर भाषा, साहित्य, पत्रकारिता र सामाजिक चेतनाप्रति उहाँले देखाउनु भएको समर्पणलाई सम्झनु पनि हाम्रो कर्तव्य हो।

त्यो श्रोताहरू, आजको दिनको अर्को एक मुख्य विशेषता पनि रहेको छ। आज हो 9 तारिक सेप्टेम्बर। नेपाली संगीत प्रेमी श्रोताहरूका लागि यो एउटा विशेष दिन हो, किनभने आजकै दिनमा नेपाली संगीत आकाशकी दुई विशिष्ट र अविस्मरणीय स्वरहरू अरुणा लामा र हिरादेवी वाइवाको जन्म जयन्ती परेको छ। अरुणा लामा र हिरादेवी वाइवा आफ्नै शैली, आफ्नै भावनाहरू थियो, तर दुवैको साझा परिचय थियो नेपाली संगीतप्रतिको योगदान र समर्पण। अरुणा लामाको स्वरमा प्रेम, विरह र जीवनका भोगाईहरूले छुट्टै उचाइ पाएका थिए भने उहाँको आवाजमा भएको मिठास र भावनाको गहिराईले उहाँलाई नेपाली सुगम संगीतको इतिहासमा विशेष स्थान दिलायो। उनी बन्न पुगिन् स्वर साम्राज्ञी अरुणा लामा। त्यसै गरी हिरादेवी वाइवाको स्वरमा नेपाली लोक जीवनको माटोको सुभाष थियो। उहाँका गीतहरूमा नेपाली समाज, संस्कृति, परम्परा र जनजीवनका भावनाहरू सुन्न पाइन्थ्यो। हिरादेवी वाइवाले लोकगीत संगीतलाई आफ्नो मौलिक स्वर र प्रस्तुति मार्फत समृद्ध बनाइन्, महत्त्वपूर्ण योगदान दिइन्। भन्नु नै पर्दा हिरादेवी वाइवाले नेपाली लोक संगीतलाई शिखरसम्मै पुर्याइन्। एउटी आधुनिक संगीतकी सुमधुर स्वरकी धनी र अर्की लोक संगीतकी सशक्त प्रतिनिधि, तर दुवैको यात्राले नेपाली संगीतको संसारलाई अझ फराकिलो र समृद्ध बनायो। आज यी दुवै महान गायिका हामी माझ भौतिक रूपमा हुनुहुन्न, तर कलाकारहरूको जीवनको सुन्दर पक्ष भनेको यही नै हो। उनीहरू गए तापनि उनीहरूको कला, उनीहरूको सृजना बाँकी नै रहन्छ। आवाज मन भए तापनि गीतहरू बोलिरहन्छ। दुई जन्म, दुई स्वर, दुई साङ्गीतिक यात्रा नेपाली संगीतको एउटै अमर सम्पदा। 9 तारिक सेप्टेम्बरको दिन हामी केवल यी दुई महान गायिकाहरूलाई सम्झने दिन मात्र होइन, उहाँहरूले नेपाली संगीतलाई दिएको अमूल्य योगदानप्रति कृतज्ञ हुने दिन पनि हो।

श्रोताहरूलाई आज विविध विषयमा जानकारी दिने प्रयास गर्दा गर्दै विभिन्न फिल्म गीतहरूद्वारा मनोरञ्जन गराउने प्रयास गर्दा गर्दै अब भने हलो खर्साङको आजको अङ्कको अब हामी अन्तिम अन्ततिर आइपुगिसकेका छौँ अनि श्रोताहरूलाई जान अघि म के भन्न चाहन्छु भने जहाँ पनि हुनुहुन्छ खुसी रहनुहोस् सुखी रहनुहोस् अनि हाँसिरहनुहोस् यसै भनाइको साथ अब भने यो अन्तिम गीत राखिरहेकी छु अनि यसै गीतको साथमा म पनि यहाँबाट बिदा माग्छु नमस्ते शुभ दिन।

नमस्कार आदरणीय श्रोतागण, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानीको 10:30 अनि 16 सेकेन्ड भइरहेछ। र हामी कार्यक्रमको आरम्भ गर्न लागिरहेका छौँ।

श्रोताले भर्खरै सुन्नुभयो यो सुमधुर आवाज जो रहेको थियो हीरा देवी वाइबाको। हीरा देवी वाइबा आजका दिन अर्थात् 9 सितम्बर 1940 सालमा यही खरसाङकै केही तलतिर स्थित अम्बोटियामा जन्मनु भएको थियो र उहाँको जन्मदिनमा हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। हाम्रो नेपाली लोकसङ्गीत तथा तामाङ सेलोको क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायिका हीरा देवी वाइबाको जीवन, साङ्गीतिक यात्रा र योगदानको बारेमा आज हामी चर्चा गर्नेछौँ। साथै यहाँलाई उहाँकै आवाजमा सजिएको गीतहरू पनि सुनाउनेछौँ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अखिलो प्रस्तुति।

गायिका हिरादेवी वाइबा नेपाली संगीत क्षेत्रमा एउटा परिचित नाम हो। विशेष गरी तामाङ संस्कृति, भाषा, परम्परा र मौलिक लोक भाकालाई गीत संगीत मार्फत प्रस्तुत गर्ने उहाँको शैलीले धेरै श्रोताहरूको मन जित्न सफल भएको छ। उहाँको स्वरमा हामी नेपाली लोकजीवनको मिठास, आफ्नोपना र सांस्कृतिक भावनाको अनुभूति पाउँछौँ।

सङ्गीत प्रतिको रुचि र प्रतिभालाई निरन्तर अभ्यास तथा मेहनतसँग जोड्दै हिरा देवी वाइबले आफ्नो साङ्गीतिक यात्रा अघि बढाउनुभयो। उहाँको गीतहरूमा मनोरञ्जनसँगै आफ्नो मौलिक संस्कृति र पहिचानलाई जोगाउने सन्देश पनि हामी पाउँछौँ। यही कारण उहाँलाई लोक सङ्गीत र सांस्कृतिक गीतका क्षेत्रमा महत्त्वपूर्ण कलाकारको रूपमा लिन सकिन्छ। हिरा वाइबाको महत्त्वपूर्ण योगदानमध्ये तामाङ सेलो तथा नेपाली लोक गीतको संरक्षण र प्रवर्धनलाई पनि हामी लिन सक्छौँ। तामाङ समुदायको मौलिक सङ्गीत परम्परालाई आफ्नो स्वर मार्फत व्यापक श्रोतावर्गसम्म पुर्याउन उहाँले ठूलो भूमिका खेल्नुभएको छ।

गायिका हिरादेवी वाइबाले आफ्नो गीत मार्फत तामाङ भाषा, संस्कृति, परम्परा, प्रेम, सामाजिक जीवन र नेपाली समाजका विभिन्न पक्षलाई प्रस्तुत गर्नुभएको छ। उहाँको प्रस्तुतिहरूले नयाँ पुस्तालाई पनि आफ्नो मौलिक संस्कृति र सङ्गीतसँग जोडिने प्रेरणा दिएको पाउँछौँ। हिरा वाइबाको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको मौलिक भाषा र संस्कृतिलाई सङ्गीत मार्फत जीवन्त राख्ने प्रयास हो। व्यावसायिक सङ्गीतको बढ्दो प्रभाव बीच पनि मौलिक लोकभाका र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिनु आफैमा नै एउटा ठूलो योगदान रहेको छ।

हिरादेवी वाइवा स्वर्गीय धनी वहाँको जीवन यात्रा विषयमा कुरा गर्दा गर्दै वहाँको प्रेरणादायी पक्षलाई यहाँहरू अघि नराखी सकिन्न। गायिका हिरा वाइवाको साङ्गीतिक यात्राले एउटा महत्वपूर्ण कुरा सिकाउँछ, प्रतिभासँगै निरन्तर मेहनत, लगन र आफ्नो संस्कृतिप्रतिको प्रेम पनि सफलताको आधार बन्न सक्छ। उहाँले आफ्नो कला केवल व्यक्तिगत पहिचानको लागि मात्र प्रयोग गर्नुभएका छैनन्। आफ्नो समुदायको भाषा, संस्कृति र परम्परालाई गीत सङ्गीत मार्फत अगाडि बढाउने काम पनि गर्नुभएको छ। प्रिय श्रोता मित्रहरू, हिरा वाइवा एउटा कलाकारको नाम मात्र होइन, लोक संस्कृति र मौलिक सङ्गीतको अघि बढाउने एउटा साङ्गीतिक यात्राको नाम पनि हो। उहाँको योगदानले नेपाली लोक सङ्गीतलाई अझ समृद्ध बनाउन सहयोग पुर्याएको छ।

गायिका हिरादेवी वाइबाका गीतहरू र साङ्गीतिक प्रस्तुतिले नेपाली माटो भाषा संस्कृति र भावनासँग श्रोतालाई जोड्ने काम गरेको छ। आज यिनी हामी बीच नभए पनि उहाँको आवाज हामीमा जीवित छ र उहाँले नेपाली सङ्गीतलाई दिनुभएको योगदानलाई हामी सत्सत नमन गर्दछौँ। साथै उहाँको जन्म जयन्तीको उपलक्ष्यमा उहाँप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू हीरा देवी वाइबा अनि अरुणा लामाको स्वरमा कार्यक्रम स्वर माधुरीमा। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। समयले मध्याह्नको 12:05 अनि 22 सेकेन्ड भइरहेछ र यो समय हो हजुरकै फरमाइसमा रहने कार्यक्रम तपाईँको अनुरोधमा। राजक यस कार्यक्रममा यहाँहरूको साथमा छु म प्रशिला। तौनो श्रोता, कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस् अन्जाना अन्जानी फिल्मबाट गुन्जनी स्वर रहेको छ शेखर रविजानी अनि कार्शिला मन्टेरोको। यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ रामपुर चोक बिहारबाट जासिम राही, शवना प्रवीण, सहिना प्रवीण, तमना बेगम, रकिब आलम, कमरान फरन आलम, सञ्जय कुमार कन अनि अबरार आलम। यसरी नै गर्ल्स स्कुलोट मनिहारीबाट अवधेश गुप्ता, निलो विलासराज अनि वंशराज, इन्द्रप्रसदन रुदी जिल्ला छत्तिसगढबाट चन्द्रकान्त, सीमा साहु, सूर्यकान्त, राकेश साहु, शुभम शिखा अनि सफाली, कोशीला तिनधारीबाट ललन कुमार सिंह, प्रभा देवी, मनिष कुमार, मिठो चौधरी, नितु, गौतम कुमार, स्नेहलता, मीरा, मधु, अशोक प्रसाद मण्डल, सन्तोष कुमार भगत।

तनी एलके सिंह न्यू चम्टा चिया बगान गिर्जालाइनबाट तर्कत्रुस एका स्वर्णलता श्रद्धा एका अनिरुद्ध डोमेन एका जुलियन एका चार्ल्स एका साथै झाउगडी बस्तीबाट विमल खगडिया मीना खगडिया सुचित खगडिया सानिया खगडिया अनि निलु खगडिया ताउनुस यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशीली।

कट रोमियो फिल्मबाट गुन्जानी स्वर छ मोहित चौहानको र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ बिहार कोलोनी लोनीबाट नसिल मोलुसलाम गुनोरी प्रकाशवीर राजपूत डोडी लोहरा बालोदबाट कमलेश जयपुरिया बिहारपुर खण्डवाबाट पिङ्की अनि रिङ्की जेल रोड रायगढबाट लालचन्द मिश्र रमेश चन्द अनि कुमकुम मिश्र यसरी नै रङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा पुराना तलाब डुमारामबाट वलिउल्ला अन्सारी आसमना अन्सारी जेल रोड बक्सरबाट राज अन्सारी सिरज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बिबी अन्सारी अनि दानिस अन्सारी जेल रोड रायगढबाट नरेन्द्र यादव महेन्द्र यादव अनि जानवी यादव यसरी नै नगर निगम वार्ड नम्बर 28 अक्रम हुसेन इस्रम अक्रम वसिम अक्रम रुबिना आरिस नदीम समीम ममता रानी शर्मा पुनम कुमारी शर्मा मेहनगर मर्खेर महाराष्ट्रबाट अभिजित गवाकर सरिता गवाकर प्रणित सिद्धान्त गवाकर अर्जुन गवाकर आकर हाइटस बहादुरा नागपुरबाट वैशाली सेल्स गवाकर सुमित गवाकर कुमारी ध्वानी गवाकर अनि प्रिन्स एकांश गवाकर ताउनोस् यी श्रोताहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

0: एफएम 103.5 मेगाहर्जको तरङ्गमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेछ हजुरकै फरमाइसमा रहने कार्यक्रम तपाईँको अनुरोधमा। र आजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशिला। त आउनु श्रोता मित्र, फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौँ कार्यक्रमको यो अघिल्लो प्रस्तुति सनफ सरदार फिल्मबाट गुन्जन स्वर छ राहतफते अली खानको। र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह। यसरी नै पुना महाराष्ट्रबाट बिना आदेश मेहता, कुमारी डाक्टर माही मेहता। राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राय हाकु, सुम्निमा हाकु, पिङ्की, खुसबू, श्रुति, पूजा, पूर्णिमा हाकु अनि सनी हाकु। बरी खन्जरपुर भागलपुरबाट गुलफराज आलम, समा आरा, दोस्त जमलुद्दिन। सा मार्केट भागलपुरबाट सिटिजन मास्टर, हुसेन मास्टर। डेन सिंह रोड भागलपुरबाट अर्फरोज आलम, वक्रत आलम अनि सदा भाई। मेन रोड राजविराज नेपालबाट मोहम्मद अता उल्लास, बेगम जिना जहाँ, सोनी प्रवीण अनि इम्तिहास आलम। ताउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।
1: जिंदगी में करना है

श्रोता सुन्नुहोस् एक सूचना, बदलन्दो जीवन शैलीसँग सम्बन्धित रोगहरू लाइफस्टाइल डिजिज आजको हाम्रो स्वास्थ्यको चुनौती बन्दै गएको छ। यिनै विषयमा तपाईँको मनमा रहेका स्वास्थ्य सम्बन्धी जिज्ञासा र प्रश्नहरूको उत्तर दिन आज बेलुकी 5:05 आकाशवाणी खरसाङको लोकप्रिय प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवनमा उपस्थित हुनुहुनेछ साधारण रोग विशेषज्ञ डाक्टर टीएस विश्वास। कार्यक्रमको क्रममा तपाईँले जीवनशैली सम्बन्धित रोग, यसको कारण, लक्षण, रोकथाम तथा स्वस्थ जीवनशैलीबारे आफ्नो प्रश्नहरू प्रत्यक्ष रूपमा डाक्टरसँग राख्न सक्नुहुनेछ। प्रश्न सोध्नको लागि फोन गर्नुहोस् 03542993735। तपाईँको एउटा प्रश्नले तपाईँलाई मात्र होइन धेरै श्रोतालाई स्वास्थ्यप्रति जागरूक बनाउन सक्छ। कार्यक्रम एफएम 103.5 MHz, दार्जिलिङ एफएम 110.2 MHz अनि एआर एपबाट पनि प्रसारण हुनेछ। याद राख्नुहोला आज बेलुकी 5:05।

त श्रोता, अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ, यसैले अब सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति वन्स अपन अ टाइम इन मुम्बई दोबारा फिल्मबाट गुञ्जनेश्वर छ जावेद अली अनि साहिर अली बग्गाको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित अनि मोहित। यसरी नै कन्या बजार पूर्णिया बिहारबाट दिलीप कुमार सेन्चुरी, बिमला सेन्चुरी, अमित, राजकुमार, डिजे सुनिन, विजय डाकिया,

कटिहार बिहारबाट राजेश भारती, विवा भारती, प्रिया, आदित्य भारती, प्रेरणा, प्रगति भारती, प्रिन्स राज अनि आशिष राज। त आउनुहोस् यहाँहरूकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

हजुरलाई यसरी यहाँकै फरमाइस रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ र कार्यक्रमलाई यही नै अन्त गर्दै अब भने यहाँबाट हामी बिदा माग्दछौँ। नमस्ते र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजेको प्रमुख समाचार। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सितम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान सुरु गर्नेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भन्नुभएको छ, ज्ञानले मानिसलाई बुद्धि र समृद्धि दिन्छ र उनीहरूलाई समाजसँग मिलेर जीवन बिताउने कला सिकाउँछ। विदेश मन्त्रालयले काठमाडौँस्थित भारतीय फोरेन्सिक टोलीले आफ्नो काममा उल्लेखनीय प्रगति गरेको जनाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आधुनिक हिन्दी साहित्यका प्रणेता भारतेन्दु हरिश्चन्द्रलाई उहाँको जन्म जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। भारतले साउदी अरबको भूमिमा हुती विद्रोहीहरूले गरेको हमलाको निन्दा गरेको छ। न्यायाधीश महेश चन्द्र त्रिपाठीले आज बम्बई उच्च न्यायालयको नयाँ मुख्य न्यायाधीशको रूपमा शपथ लिनुहुनेछ। महाराष्ट्रका राज्यपाल जिष्णुदेव वर्माले उहाँलाई पद अनि गोपनीयताको शपथ गराउनुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिशा नाइकेसँग कोलम्बोमा बैठक गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले परमवीर चक्र विजेता कप्तान विक्रम बत्रालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। राजस्थानमा शहरी स्थानीय निकाय चुनावको पहिलो चरणको मतदान आज शुरू भएको छ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। जवाहर नवोदय विद्यालयहरूका लागि 27 राष्ट्रिय युवा संसद प्रतियोगिता वर्ष 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीको संसद भवन परिसरमा आयोजना हुनेछ। इस्माइली समुदायका 50 इमाम राजकुमार रहिम आगा खान 5 आजदेखि 15 सितम्बरसम्म भारत भ्रमणमा रहनुहुनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।

个不大个那个都不行，我把个大了都不听那个那个唱着，这个唱那个的呀，那个干啥的呀都不唱，别忘了兄弟。

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। त हुनु श्रोता कार्यक्रमको पहिलो कोशीले स्वीकार्नुहोस् चन्द्रदीप वाइबा, सुदीप वाइबा अनि यमुना देवानको आवाजमा यो प्रस्तुति।

0: अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको रब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सितम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान शुरू गर्नेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले श्रीलंका राष्ट्रपति अनुराग कुमार दिशा नाइकेसँग कोलम्बोमा बैठक गर्नुभएको छ। विदेश मन्त्रालयले काठमाडौँस्थित भारतीय फोरेन्सिक टोलीले आफ्नो कार्यमा महत्वपूर्ण प्रगति गरेको जानकारी दिएको छ र जवाहर नवोदय विद्यालयहरूको लागि 27 राष्ट्रिय युवा संसद प्रतियोगिता वर्ष 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीको संसद भवन परिसरमा आयोजना हुनेछ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सितम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान शुरू गर्नेछ। आज नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 7 अक्टोबरमा जनताको सेवाको 25 वर्ष पूरा गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री श्री मोदीले वर्षौंदेखि जनसेवा से राष्ट्र सेवाको मन्त्रको साथ सेवाको यात्रालाई निरन्तर अगाडि बढाउनु भएको छ।
2: माननीय प्रधानमन्त्रीजीको नेतृत्वमा हम कह सकते हैं कि केवल विकास ही नहीं सांस्कृतिक राष्ट्रवाद की भी जड़ों को मजबूत किया गया। आज हम भव्य राम मंदिर की बात करते हैं, काशी विश्वनाथ कॉरिडोर की बात करते हैं, सोमनाथ की बात करते हैं, महाकाल कॉरिडोर की बात करते हैं, तो हम कह सकते हैं कि देश के सांस्कृतिक धरोहर को पूरी तरह से सृजित और विकसित करने में उन्होंने पहल किया।
1: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभएको छ, फिनटेकको सफलताको कहानीमा एकीकृत भुक्तान इन्टरफेस यूपीआई निर्विवाद रूपमा महत्वपूर्ण योगदान हो। मुम्बईमा ग्लोबल फिनटेक फेस्टको उद्घाटन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यो यति ठूलो परिवर्तन हो कि यूपीआई बिना फिनटेकको चर्चा अधुरो रहनेछ। तकनिकी सशक्तिकरणको आफ्नो मूल सिद्धान्तलाई दोहोर्याउनु हुँदै प्रधानमन्त्री श्री मोदीले यूपीआईलाई वित्तीय समावेशीकरणको लागि सबैभन्दा राम्रो उपकरणको रूपमा वर्णन गर्नुभयो, जसले परम्परागत ब्याङ्किङ मोडेलद्वारा उपेक्षित क्षेत्रहरूमा पनि सफलतापूर्वक प्रवेश गरेको बताउनु भएको छ।
3: भारत की फिनटेक स्टोरी अद्भुत रही है और इसका एक बड़ा चैंपियन है हमारा यूपीआई। मैंने पिछले साल भी इसकी चर्चा की थी, लेकिन ये इतनी बड़ी ट्रांसफॉर्मेशन है कि जब भी फिनटेक की चर्चा होगी तो वो यूपीआई के बिना अधूरी ही होगी।
1: भारतले साउदी अरबको भूमिमा हुती विद्रोहीहरूले गरेको आक्रमणको निन्दा गरेको छ। साउदी अरबमा भएको आक्रमणबारे पत्रकारहरूसँग बातचित गर्नुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्ता आक्रमणहरू जसले यस क्षेत्रको सुरक्षा र स्थिरतालाई कमजोर पार्छ र बाब अल मण्डेपमा आवागमनको स्वतन्त्रतालाई खतरामा

कुरा दोहोर्याउनुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, उनीहरूले यस क्षेत्रको सुरक्षा, शान्ति र समृद्धि सुनिश्चित गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। विदेश मन्त्रालयले काठमाडौँस्थित भारतीय फोरेन्सिक टोलीले आफ्नो काममा महत्वपूर्ण प्रगति गरेको जानकारी दिएको छ। टोलीले हालसम्म 1400 भन्दा अधिक डीएनए नमूना परीक्षण गरिसकेको छ भने 378 डीएनए प्रोफाइल तयार भइसकेको छ। यसैबीच भारतीय संयुक्त तकनिकी टोलीले चिलिमे स्थित सुरुङमा जल निकासी र फोहोर हटाउने कामलाई पनि निरन्तरता दिएको छ। सुरुङको ढलान र सीमित पहुँचका कारण टोलीलाई चुनौतीको सामना गर्नु परेको छ। सुरुङ सफाईका लागि भारी मेसिनरी पुर्याउनको निम्ति अस्थायी मार्ग निर्माणको काम पनि तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। इस्माइली समुदायका 50 इमाम राजकुमार रहीम आगा खान 5 आजदेखि 15 सितम्बरसम्म भारत भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनको निमन्त्रणामा उहाँ भारत भ्रमणमा आउनु भएको हो। राजकुमार रहीमले भोलि उपराष्ट्रपति श्री राधाकृष्णनसँग भेट गर्नुहुनेछ। राजकुमार रहीमले राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुहुनेछ। विदेश मन्त्रालयका अनुसार भ्रमणको क्रममा राजकुमार रहीम आगा खानले अहमदाबाद, मुम्बई र हैदराबादको पनि भ्रमण गर्नुहुनेछ। राजकुमार रहीम आगा खान 5 यो पहिलो भारत भ्रमण हो। लोकसभा अध्यक्ष ओम बिरलाले परमवीर चक्र विजेता कप्तान विक्रम बत्रालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री बिरलाले भन्नुभएको छ, कप्तान बत्राले कारगिलको हिउँका चुचुराहरूमा अदम्य देशभक्ति र अद्वितीय वीरताका साथ देशको रक्षा गर्दै सर्वोच्च बलिदान दिनुभयो। लोकसभा अध्यक्षले भन्नुभयो, कप्तान बत्राको बहादुरी र साहसले आउँदो पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आधुनिक हिन्दी साहित्यका प्रणेता भारतेन्दु हरिश्चन्द्रलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री शाहले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, भारतेन्दु हरिश्चन्द्रले भावना, भाषा र शैलीमा नवीनता समावेश गरेर हिन्दीलाई आधुनिक स्वरूप दिनुभयो। श्री शाहले भन्नुभयो, उहाँको लेखहरूमा ईश्वरप्रति समर्पण, महिला शिक्षाको समर्थन र स्वतन्त्रताका लागि प्रेरणाका साथै समाज सुधारको चेतना स्पष्ट रूपमा देखिन्छ। केन्द्रीय महिला एवं बाल विकास मन्त्रालयले आज वाराणसीमा 9 राष्ट्रिय पोषण माहको शुभारम्भ गर्नेछ। केन्द्रीय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवीले रुद्राक्ष कन्भेन्सन सेन्टरमा मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभियानको शुरूआत गर्नुहुनेछ। जवाहर नवोदय विद्यालयहरूको लागि 27 राष्ट्रिय युवा संसद प्रतियोगिता वर्ष 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीको संसद भवन परिसरमा आयोजना हुनेछ। संसदीय कार्यमन्त्री किरेन रिजिजूले समारोहको अध्यक्षता गर्नुहुनेछ र प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि पुरस्कार विजेता विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार वितरण गर्नुहुनेछ। संसदीय मामिला मन्त्रालयले विगत 30 वर्षदेखि जवाहर नवोदय विद्यालयहरूमा युवा संसद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। श्रम एवं रोजगार मन्त्रालय महाराष्ट्र सरकारको सहयोगमा यस महिनाको 11 अनि 12 तारिकमा मुम्बईमा भवन र अन्य निर्माण श्रमिकहरूको राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनको अध्यक्षता केन्द्रीय श्रम एवं रोजगार मन्त्री डाक्टर मानसुख मण्डवियाले गर्नुहुनेछ। श्रम एवं रोजगार मन्त्रालयले भनेको छ, सम्मेलनले विकसित बीओसीडब्ल्यू ढाँचाको समीक्षा गर्न र कल्याण बोर्डहरूको कार्यलाई सुदृढ पार्न एक महत्वपूर्ण मञ्च प्रदान गर्नेछ। नेपालमा विनाशकारी बाढ़का कारण मृत्यु हुनेहरूको संख्या 1365 पुगेको छ। उद्धार टोलीले लगभग 589 विदेशी नागरिक सहित 5326 जनाको खोजी गरिरहेको छ। ब्रिटेन, फ्रान्स र क्यानाडाका नेताहरूले इजरायल फिलिस्तान संघर्षको दुई राज्य समाधानको रक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नहेम, फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले एक संयुक्त बयानमा मध्य पूर्व र त्यसभन्दा बाहिरको शान्ति, स्थिरता र सुरक्षाका लागि दुई राज्य समाधान महत्वपूर्ण रहेको बताउनु भएको छ। राजस्थानमा शहरी स्थानीय निकाय चुनावको पहिलो चरणको मतदान जारी रहेको छ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवा

0: 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सितम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान शुरू गर्नेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको फिनटेक क्षेत्रमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले श्रीलंका राष्ट्रपति अनुरा कुमार दिशा नाइकेसँग कोलम्बोमा बैठक गर्नुभएको छ। विदेश मन्त्रालयले काठमाडौँ स्थित भारतीय फोरेन्सिक टोलीले आफ्नो कार्यमा महत्वपूर्ण प्रगति गरेको जानकारी दिएको छ र जवाहर नवोदय विद्यालयहरूको लागि 27 राष्ट्रिय युवा संसद प्रतियोगिता वर्ष 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीको संसद भवन परिसरमा आयोजना हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि श्रोता अब सुन्नुहोस् यो लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारत अनि लक्जमबर्ग द्वारा एआई क्वांटम प्रविधि जीवन विज्ञान तथा व्यावसायिक अन्तरिक्ष क्षेत्रमा नयाँ अवसरहरूको अन्वेषण। अनुवादक तथा वाचक भूपेन्द्र शर्मा, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। लक्जमबर्ग सरकारका वित्त, साना तथा मझौला उद्यम, ऊर्जा तथा पर्यटन मन्त्री लिक्सडेल्स हाल भारत भ्रमणमा रहेको बेला सोमबार विज्ञान तथा प्रविधि राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहसित भेटवार्ता गर्नुभयो। भेटका क्रममा उहाँले दुई देशबीच सहकार्यका ठेस क्षेत्रहरू पहिचान गर्ने प्रस्ताव गर्नुभयो। यसको मुख्य प्राथमिकता अन्तरिक्ष क्षेत्र भए पनि अन्य उदयमान प्रविधि तथा जीवन विज्ञानका क्षेत्रलाई समेत समेट्ने प्रस्ताव गरिएको छ। प्रस्तावित संयन्त्र मार्फत कृत्रिम बुद्धिमत्ता, एआई, क्वान्टम प्रविधि, उन्नत सामग्री तथा जीवन विज्ञान लगायतका क्षेत्रमा समेत सहकार्यको सम्भावना खोज्न सकिनेछ। यसको साथै आगामी वर्ष जनवरीमा हुने प्रस्तावित लक्जमबर्गको भारत भ्रमणका क्रममा हुने राजकीय भ्रमण अवधि दुवै पक्षबाट आवश्यक ठोस सुझाव तथा कार्ययोजना तयार गर्न पनि यसले सहयोग पुर्याउनेछ। दुवै मन्त्रीबीच भएको द्विपक्षीय बैठकमा भारत लक्जमबर्ग अन्तरिक्ष सहकार्यको वर्तमान अवस्था, यस क्षेत्रको भावी विकास, थप संस्थागत तथा व्यावसायिक सहकार्यका अवसरहरू र प्रस्तावित राजकीय भ्रमणको तयारीबारे छलफल भयो। डाक्टर जितेन्द्र सिंहले भारत र लक्जमबर्ग बीच मैत्रीपूर्ण सम्बन्ध तथा बलियो आधारले सहकार्यलाई नयाँ र अन्य क्षेत्रमा गहन विस्तार गर्न अनुकूल वातावरण प्रदान गरेको बताउनुभयो। उहाँले वर्ष 2020 प्रधानमन्त्री नरेन्द्र मोदीले लक्जमबर्गका आफ्ना समकक्षीसँग गरेको भर्चुअल भेटवार्ताको पनि उल्लेख गर्नुभयो। मन्त्री सिंहले अन्तरिक्ष क्षेत्र द्विपक्षीय साझेदारीको महत्त्वपूर्ण आधार रहेको बताउनुभयो। भारत र लक्जमबर्ग बीच शान्ति पूर्ण उद्देश्यका लागि बाह्य अन्तरिक्षको अन्वेषण तथा प्रयोगमा सहकार्य सम्बन्धी समझदारी पत्र पनि रहेको छ, जुन फेब्रुअरी 2022 हस्ताक्षर भएको थियो। यो साझेदारीले पछिल्लो समय व्यावसायिक आयाम पनि हासिल गरेको छ। इन स्पेस र लक्जमबर्ग स्पेस एजेन्सीले दुवै देशका अन्तरिक्ष सम्बन्धी इकोसिस्टम बीच थप अन्तर्क्रिया तथा सहकार्य बढाउन निरन्तर काम गरिरहेका छन्। डाक्टर सिंहले भारतको व्यापक अन्तरिक्ष विकासको रोडम्याप पनि प्रस्तुत गर्नुभयो। उहाँले निकट भविष्यमा नेभिगेसन तथा सञ्चार उपग्रहहरूको महत्व साथै दीर्घकालीन रूपमा सन् 2035 भारतीय अन्तरिक्ष स्टेसन स्थापना गर्ने र सन् 2040 चन्द्रमामा मानव अवतरण गराउने भारतको महत्वाकांक्षाबारे पनि जानकारी दिनुभयो। उहाँले भारतको अन्तरिक्ष कार्यक्रमभित्र निजी क्षेत्रको बढ्दो सहभागिताले अन्तर्राष्ट्रिय तथा व्यावसायिक साझेदारीका नयाँ सम्भावनाहरू समेत खोलिरहेको बताउनुभयो। दुवै पक्षबीच लक्जमबर्गको अन्तरिक्ष उद्योगलाई भारतको तीव्र रूपमा विस्तार भइरहेको निजी अन्तरिक्ष इकोसिस्टमसित जोड्ने अवसरहरूबारे छलफल भयो। कृत्रिम बुद्धिमत्ता र हाई पर्फर्मेन्स कम्प्युटिङ पनि सम्भावित सहकार्यको अर्को महत्त्वपूर्ण क्षेत्रका रूपमा अघि आएको छ। यस क्षेत्रमा भारत र लक्जमबर्गका कम्पनी तथा संस्थानहरूलाई एकअर्कासँग जोड्ने सम्भावनाबारे दुवै पक्षले छलफल गरे। क्वान्टम प्रविधिलाई पनि महत्त्वपूर्ण सहकार्यको सम्भावना भएको क्षेत्रको रूपमा चर्चा गरियो। डाक्टर जितेन्द्र सिंहले क्वान्टम प्रविधिको प्रयोग स्वास्थ्य सेवा, सुरक्षा र अन्तरिक्ष लगायत विभिन्न क्षेत्रमा गर्न सकिने बताउनुभयो। जीवन विज्ञान तथा जैव प्रविधिको क्षेत्रमा डाक्टर सिंहले भारतको बायो E3 नीति तथा जैव प्रविधि मार्फत आर्थिक र वैज्ञानिक विकासमा भारतले दिएको प्राथमिकताबारे जानकारी दिनुभयो।

लक्जमबर्ग इन्स्टिट्युट अफ हेल्थ र लक्जमबर्ग सेन्टर अफ सिस्टम बायोमेडिसिनद्वारा संस्थानहरूसित सहकार्यको सम्भावनामा रहेको बताउनुभयो। विशेष गरी न्युरोडिजेनेरेटिभ रोग तथा अल्जाइमर्स रोग लगायत दुवै पक्षको साझा चासो भएका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री सिंहले खोप विकास तथा चिकित्सा अनुसन्धानमा भारतको बढ्दो सार्वजनिक निजी सहकार्यबारे पनि चर्चा गर्नुभयो। साथै न्युक्लियर मेडिसिन सम्बन्धी अनुसन्धानलाई निजी क्षेत्रका लागि खुला गरिएको पछिल्लो पहलबारे जानकारी दिँदै उहाँले यस विकासले विश्वव्यापी स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था तथा उद्योगलाई सहभागी हुन थप अवसर सिर्जना गर्न सक्ने बताउनुभयो।

श्रोताले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब भने हजुर अघि राखिरहेका छौं केही फिल्मी गीतहरू किशोर कुमारको आवाजमा। त कार्यक्रमको प्रथम कोशीली रहेको छ फिल्म जुएल थिफबाट।

श्रोतागण सुनोस् एक सूचना। बदलन्दो जीवनशैलीसँग सम्बन्धित रोगहरू, लाइफस्टाइल डिजिज आजको हाम्रो स्वास्थ्यको चुनौती बन्दै गएको छ। यिनै विषयमा तपाईँका मनमा रहेका स्वास्थ्य सम्बन्धी जिज्ञासा र प्रश्नहरूको उत्तर दिन आज बेलुकी 5:05 आकाशवाणी खरसाङको लोकप्रिय प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवनमा उपस्थित हुनुहुनेछ साधारण रोग विशेषज्ञ डाक्टर टीएस विश्वास। कार्यक्रमको क्रममा तपाईँले जीवनशैली सम्बन्धित रोग, यसको कारण, लक्षण, रोकथाम तथा स्वस्थ जीवनशैली बारे आफ्नो प्रश्नहरू प्रत्यक्ष रूपमा डाक्टरसँग राख्न सक्नुहुनेछ। प्रश्न सोध्नको लागि फोन गर्नुहोस् 0354-2999-356 नम्बरमा। तपाईँको एउटा प्रश्नले तपाईँलाई मात्र होइन धेरै श्रोतालाई स्वास्थ्यप्रति जागरूक बनाउन सक्छ। कार्यक्रम एफएम 103.5 MHz, दार्जिलिङ एफएम 100.2 MHz अनि एआईआर एपबाट पनि प्रसारण हुनेछ। याद राख्नुहोला आज बेलुकी 5:05

0: त फिल्मी गीतहरूको प्रसारणपछि श्रोता बस सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। असम सरकारले राज्यका केही भागहरूमा हालै आएको बाढीका कारण उत्पन्न अवरोध र जनगणनासित सम्बन्धित गतिविधिहरूलाई ध्यानमा राख्दै कक्षा 10 र कक्षा 12का विद्यार्थीहरूको नियमित शिक्षण तालिका विस्तार गरेको छ। राज्यका शिक्षा मन्त्री रनोज पेगुले राज्यका विद्यालयका शिक्षा अधिकारीहरूले जारी गरेका विशेष अधिसूचनापछि सामाजिक सञ्जालमा यो निर्णयको घोषणा गर्नुभयो। संशोधित तालिका अन्तर्गत कक्षा 10का विद्यार्थीहरूका लागि नियमित कक्षाहरू 22 फरवरी 2027 जारी रहनेछन् भने कक्षा 12का कक्षाहरू 8 मार्च 2027 जारी रहनेछन्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मिल्कम्यान अफ इण्डिया नामले परिचित डाक्टर वर्गीज कुरियनलाई वहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै देशको दुग्ध क्षेत्र र सहकारी आन्दोलनमा वहाँको योगदानको स्मरण गर्नुभएको छ। सोसियल मिडियाको एक पोस्टमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, कुरियनले श्वेत क्रान्तिको नेतृत्व गर्नुभयो तथा सहकारी आन्दोलनको माध्यमबाट लाखौं कृषकहरूलाई सशक्त बनाएर भारतको दुग्ध उद्योगलाई रूपान्तरण गर्नुभएको थियो। असमको नालबारी जिल्ला स्वास्थ्य विभागले जिल्लामा रगत प्रबन्धनलाई सुदृढ बनाउन विभिन्न पहल गरेको छ, जसले आपतकालीन स्थितिमा रगत आवश्यक पर्ने बिरामीहरूलाई फाइदा पुर्याएको छ। शहीद मुकुन्द काक्ती अस्पताल र नलबारी मेडिकल कलेजका रक्त केन्द्रहरू वैज्ञानिक प्रक्रिया मार्फत रगत संकलन, संरक्षण र वितरण गर्न सुसज्जित छन्। शहीद मुकुन्द काकती अस्पतालको रक्त केन्द्रले 1 अप्रेल 2026 2899 रक्तदाताहरूको रगत संकलन गरी 2817 बिरामीलाई रगत आपूर्ति गरेको छ। रगत लिनेहरूमा 99 थालेसिमियाका बिरामी र 178 गर्भवती महिलाहरू थिए। उपराष्ट्रपति सीपी राधाकृष्णन दुई दिवसीय भ्रमणमा हिजो अरुणाचल प्रदेश पुग्नुभयो। उहाँले राज्य विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्नुहुनेछ र राज्यको राजधानीमा प्रमुख संस्थानहरूको भ्रमण गर्नुहुनेछ। श्री राधाकृष्णनलाई होलोङ्गी स्थित डोनीपोलो विमानस्थलमा राज्यपाल केटी परनायक, मुख्यमन्त्री पेमा खाण्डु, उपमुख्यमन्त्री चाउना म्यान र अन्य गणमान्य व्यक्तिहरूले स्वागत जनाउनुभयो। मेघालयका उपमुख्यमन्त्री स्निव भालाङ धरले असम र मेघालयले पर्यटक ट्याक्सी अपरेटरहरूको गुनासो समाधान गर्न र दुई छिमेकी राज्यहरूबीच वाहनहरूको सहज र निर्वाध आवागमन सुनिश्चित गर्न मिलेर काम गर्न सहमत भएको बताउनु भएको छ। श्री धरले उहाँ अनि असमका मुख्यमन्त्री अतुल बोराको संयुक्त अध्यक्षतामा शिलङको स्टेट कन्भेन्सन सेन्टरमा भएको उच्च स्तरीय बैठकमा परिवहन आयुक्त, पर्यटक ट्याक्सी संघ र सरकारी अधिकारीहरूलाई एउटै ठाउँ उपस्थित भई सम्पन्न भएको बैठक धेरै फलदायक रहेको बताउनुभयो। मिजोरमको सैतुअल जिल्लाले राष्ट्रिय एड्स नियन्त्रण संगठनको मोबिलाइजेसन एड्स सुरक्षा अभियान अन्तर्गत सुरक्षितको दर्जा हासिल गरेको छ। यसका साथै सैतुअल मिजोरमको पहिलो र एकमात्र जिल्ला बनेको छ जसले एचआईभीसित जुडेका 9595 तीन लक्ष्य हासिल गरेको छ। यी लक्ष्यहरू अन्तर्गत एचआईभी भएका अनुमानित 95% मानिसहरूलाई आफ्नो एचआईभी स्थिति थाहा भएको, 95% संक्रमित व्यक्तिहरू एन्टिरे प्रोभाइरल उपचारमा रहेको र उपचारमा रहेका 95% आफ्नो भाइरल लोड नियन्त्रण गरेको सुनिश्चित गर्छन्। नागाल्यान्डले पनि देशका अन्य भागहरूका साथ मिलेर 9 राष्ट्रिय पोषण महिना मनाइरहेको छ।

0: यसको विषय हाम्रो आँगनवाडी हाम्रो जिम्मेवारी रहेको छ। राज्यमा महिनाभरि पोषण सम्बन्धी गतिविधिहरू आयोजना गरिनेछ। राज्यका समाज कल्याण विभाग, स्वास्थ्य तथा परिवार कल्याण विभाग, स्कूल शिक्षा विभाग, कृषि विभाग, बागवानी विभाग, राष्ट्रिय सामाजिक कल्याण विभाग, कृषि विकास विभाग र आयुष विभागका साथै स्थानीय प्रशासन र सामुदायिक संस्थाहरूको समन्वयले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। शिशुहरूको पहिलो 1000 दिनमा उनीहरूको स्वास्थ्य हेरचाह र शिक्षामा विशेष ध्यान दिइनेछ। मौसम विभागले बिहार, झारखण्ड, पश्चिम बंगालको गांगीय क्षेत्र, उडिसा, अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।
1: नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँको साथमा छु म निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी।

श्रोता मानवहरू, आज हो 9 तारिक सेप्टेम्बर। आजकै दिन सन् 1974 सालमा भारतका एक वीर सपुतले जन्म लिएका थिए, जसले पछि गएर भारत माताको रक्षा गर्दै आफ्नो ज्यानको आहुति दिए अनि अमर भए। कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा भारतका एक यस्ता सपुत शहीद बारे जानकारी दिन गइरहेको छु, जसले स्वाधीन भारत माताको रक्षा हेतु आफ्नो ज्यानको बलिदान खुसी खुसी दिए। यिनी हुन् क्याप्टन विक्रम बत्रा।

क्याप्टन विक्रम बत्रा पीवीसी भारतीय सेनाका एक अधिकारी थिए। कारगिल युद्धमा उनको बहादुरीपूर्ण कार्यको लागि उनलाई मरणोपरान्त भारतको सर्वोच्च सैनिक सम्मान परमवीर चक्र प्रदान गरिएको थियो। 7 जुलाई 1999 बत्रा तत्कालीन जम्मू काश्मीरको कारगिल जिल्लाको 0.4875 पाकिस्तानी सेनासँग लड्दा लड्दै

0: विक्रम बत्राको जन्म 9 तारिक सेप्टेम्बर सन् 1974 हिमाचल प्रदेशको पालमपुरमा एक पन्जाबी हिन्दू खत्री परिवारमा भएको थियो। उनी सरकारी विद्यालयका प्रधानाध्यापक गिरधारी लाल बत्रा र विद्यालय शिक्षक कमलकान्त बत्राका तेस्रो सन्तान थिए। जुम्ला छोराहरूमध्ये जेठा, उनको जन्म उनका भाइ विशालभन्दा 14 मिनट अघि भएको थियो। उनकी आमा भगवान रामकी भक्त, हिन्दू देवता रामका जुम्ला छोराहरूको नामबाट छोराहरूलाई लव विक्रम र कुश विशाल उपनाम दिनुभएको थियो। उनका दुई बहिनीहरू थिए सीमा अनि नूतन। बाल्यकालमा बत्राले आफ्नो प्राथमिक शिक्षा आफ्नै आमाको संरक्षणमा प्राप्त गरे। उनले हिमाचल प्रदेशको मण्डी जिल्लाको जिपिएस टिक्री मुसिहरामा पढे। त्यसपछि उनले माध्यमिक कक्षासम्म पालमपुरको डिएभी पब्लिक स्कुलमा अध्ययन गरे। उनले आफ्नो वरिष्ठ माध्यमिक शिक्षा पालमपुरको सेन्ट्रल स्कुलमा पुरा गरे। आफ्नो शैक्षिक गतिविधिका साथै बत्राले आफ्नो स्कुलमा धेरै खेलहरू पनि खेल्थे, जसमध्ये एउटा उनले दिल्लीमा आयोजित युवा संसदीय प्रतियोगिताहरूमा राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका थिए। उनले टेबल टेनिस, कराटे र अन्य खेलहरूमा पनि आफ्नो स्कुल र कलेजको प्रतिनिधित्व गरेका थिए। सन् 1990 उनले उनका जुम्ला भाइले अखिल भारतीय केभिएस राष्ट्रियहरूमा टेबल टेनिसमा आफ्नो स्कुलको प्रतिनिधित्व गरेका थिए। उनले कराटेमा ग्रिन बेल्ट पनि लिएका थिए र मनालीमा राष्ट्रिय स्तरको शिविरमा भाग लिएका थिए। सन् 1992 सेन्ट्रल स्कुलबाट कक्षा 12 बोर्ड परीक्षा उत्तीर्ण गरेपछि उनले चिकित्सा विज्ञानमा बिएससी गर्न चण्डीगढको डिएभी कलेजमा भर्ना भए। कलेजमा आफ्नो पहिलो वर्षमा उनी राष्ट्रिय क्याडेट क्रोप्स एनसिसीको एयर विङमा सामेल भए। अन्तर्राज्य एनसिसी क्याम्पको क्रममा उनी उत्तरी क्षेत्रको पन्जाब निर्देशनालयको सर्वश्रेष्ठ एनसिसी एयर विङ क्याडेटको रूपमा छनौट भए। पछि चण्डीगढबाट लगभग 35 किलोमिटर टाढा पिन्जोर एयरफिल्ड र फ्लाइङ क्लबमा रहेको आफ्नो एनसिसी एयर विङ युनिटसँग 40 दिनको प्याराट्रुपिङ परीक्षण लिए। डिएबी कलेजमा अर्को 2 वर्षसम्म उनी एनसिसीको आर्मी विङमा क्याडेट थिए। उनले आफ्नो कलेजको युवा सेना क्लबको अध्यक्षको रूपमा पनि काम गरेका थिए। पछि उनले एनसिसीमा सी प्रमाणपत्र प्राप्त गरे र आफ्नो एनसिसी युनिटमा सिनियर अन्डर अफिसरको पद प्राप्त गरे। त्यसपछि 1994 उनी एनसिसी क्याडेटको रूपमा गणतन्त्र दिवस परेडमा भाग लिन छनौट भए र जब उनी घर फर्किए उनले आफ्ना आमा बाबुलाई भने कि उनी सेनामा सामेल हुन चाहन्छन्। उनका मामा हजुरबुबा पनि भारतीय सेनामा सिपाही थिए। सन् 1995 कलेजमा पढ्दा पढ्दै उनी हङकङ आधारित सिपिङ कम्पनीमा मर्चेन्ट नेभीको लागि पनि छनौट भए। तर अन्तत उनले आफ्नो मन परिवर्तन गरे, किनभने उनी केही महान असाधारण काम गर्न चाहन्थे जसले मेरो देशको गौरव बढाउँछ। उनले त्यही वर्ष चण्डीगढको डिएभी कलेजबाट स्नातक गरे। सन् 1995 स्नातक डिग्री पुरा गरेपछि विक्रम बत्राले चण्डीगढको पन्जाब विश्वविद्यालयमा भर्ना लिए, जहाँ उनले संयुक्त रक्षा सेना अर्थात् सिडिएस परीक्षाको लागि अङ्ग्रेजीमा एमए गरे। उनी विश्वविद्यालयमा साँझको कक्षामा भाग लिन्थे र बिहानी चण्डीगढको एक ट्राभल एजेन्सी शाखा प्रबन्धकको रूपमा अंशकालीन काम गर्थे। सन् 1996 उनले सिडिएस परीक्षा उत्तीर्ण गरे र पछि इलाहाबादको सेवा चयन बोर्ड एसएसबीमा अन्तर्वार्ताको लागि बोलायो र छनौट पनि उनी भए। उनी मेरिट सूचीमा शीर्ष 35 उम्मेद्वारहरूमध्ये एक थिए। अङ्ग्रेजीमा एमए गर्न एक वर्ष पुरा गरेपछि उनले भारतीय सैन्य एकाडेमीमा भर्ना हुन विश्वविद्यालय छोडे। बत्रा जुन सन् 1996 देहरादुन स्थित भारतीय सेना एकाडेमी आइएमएमा मनेक्सा बटालियनमा सामेल भए। 19 महिनाको तालिम पुरा गरेपछि उनले 6 तारिक डिसेम्बर सन् 1997 आइएमएबाट स्नातक गरेर भारतीय सेनामा लेफ्टिनेन्टको रूपमा नियुक्त भए। विक्रम बत्रालाई जम्मू अनि काश्मीर राइफल 13 JAK राइफल्सको 13 बटालियनमा नियुक्त गरियो। आफ्नो कमिसन प्राप्त गरेपछि उनलाई रेजिमेन्टले तालिमको लागि जबलपुर मध्य प्रदेश पठाइयो। यो तालिम डिसेम्बर महिनाको 1997 जनवरी सन् 1998 अन्तसम्म 1 महिनासम्म चल्यो। यो तालिम पूरा गरेपछि उनले जम्मू अनि काश्मीरको बारामुला जिल्लाको सोपोरमा आफ्नो पहिलो पोस्टिङ प्राप्त गरे, जुन विद्रोहबाट अत्याधिक प्रभावित क्षेत्र थियो।
1: We had already decided our success signal before advancing for the attack and it was like Bravo Company's success signal OAIA and which was passed to our CEO Colonel Joshi on the radio set and after the another bunker was captured, the my company's success signal was ye dil mange more. The guys were so highly charged up that they're wanting that some more bunkers should have been there and we would have got the more chaps.
0: मार्च सन् 1998 को मध्यमा उनलाई मध्य प्रदेशको महु स्थित इन्फेन्ट्री स्कुलमा पठाइयो, जहाँ युवा सेना अधिकारीहरूलाई युवा अधिकारीको पाठ्यक्रमको लागि तालिम दिइन्छ। त्यो तालिम 5 महिनासम्म चल्यो, सेप्टेम्बर सन् 1998 सम्म। कोर्स पुरा गरेपछि र अल्फा ग्रेडिङ प्राप्त गरेपछि विक्रम बत्रा अक्टोबर सन् 1998 सोपोरमा आफ्नो बटालियनमा सामेल भए। सोपोरको तैनातीको क्रममा बत्राले धेरै पटक आतंकी

0: को सामना गर्नु पर्यो। यस्तै एक मुठभेडमा जब बत्रा घना जङ्गलमा आफ्नो प्लाटुनको नेतृत्व गरिरहेका थिए, एक आतंकारीले चलाएको गोली उनको काँधमा लाग्यो र उनको पछाडिको एक साथीलाई लाग्यो, जसले गर्दा उनको मृत्यु भयो। बत्राले आफ्नो साथीलाई आतंकारीहरूमाथि गोली चलाउने आदेश दिए र बिहान समयमा सबै आतंकारीहरू मारिए। जनवरी सन् 1999 विक्रम बत्रालाई कमान्डो कोर्सको लागि बेलगाम कर्नाटक पठाइएको थियो। कोर्स 2 महिना चल्यो र यसको अन्तमा उनलाई उच्चतम ग्रेडिङ प्रशिक्षक ग्रेड प्रदान गरियो। जब उनी बिदामा पालमपुर घर फर्के, उनी न्युगेल क्याफे जान्थे। बत्रा अन्तिमपल्ट सन् 1999 होली पर्वको समयमा सेनाबाट केही दिनको लागि बिदामा घर आएका थिए। साइबेरियापछि विश्वको नै दोस्रो सबैभन्दा चिसो बसोबास गर्ने ठाउँ द्रास सहरमा जाडोमा -60°C तापक्रम झर्छ। बिदापछि उनी आफ्नो बटालियनमा सामेल हुन सोपोर फर्किए। 8 माउन्टेन डिभिजनको 192 माउन्टेन ब्रिगेड अन्तर्गतको 13 JAK राइफल्सको काश्मीरमा आफ्नो विद्रोह विरोधी अभियान पुरा गरिसकेको थियो र उत्तर प्रदेशको शाहजहाँपुर जान आदेश प्राप्त गरेको थियो। मेजर योगेश कुमार जोशीको नेतृत्वमा बटालियनको अग्रिम दल आफ्नो गन्तव्यतिर पुगेको थियो जब 5 जुनमा युद्ध सुरु भयो। यसको तैनाती आदेश परिवर्तन गरियो र बटालियनलाई द्रास जान आदेश दियो।
1: हमारे लड़के इतने जोश में थे कि उन्होंने कुछ सोचा ही नहीं, उनके मन में सिर्फ एक ही होप थी, एक ही उनके एम था, एक ही उनका मुद्दा था कि हमें 5140 कुछ भी हमें क्या। जिन्होंने भी जो यहाँ पे हमारे भाई लोग शहीद हुए हैं उन्होंने देश के लिए जान दी है और मैं यही करूँगा कि उनके घर वालों को शांति मिले और हमारी तरफ से, हमारी इंडियन आर्मी की तरफ से जो कुछ भी बन सकता होगा विल डेफिनेटली डू दैट फॉर देम।

0: विक्रम बत्राले आफ्ना आमा बाबुलाई आफ्नो गतिविधिहरूको बारेमा जानकारी गराए र उनीहरूलाई उनको बारेमा चिन्ता लिनु पर्दैन भनेर आश्वासन दिए। उनले कम्तीमा प्रत्येक 10 दिनमा एकपल्ट आफ्नो आमा बाबुलाई फोन गर्थे। विक्रम बत्राले अन्तिम पल्ट 29 जुन 1999 आफ्नो घर फोन गरेका थिए। यो अन्तिम पल्ट बत्राले आफ्नी आमासँग कुरा गरेकी थिइन्।
1: Before advancing for the attack, and it was like Bravo Company's success signal, OAIA, and which was passed to our CEO Colonel Joshi on the radio set. And after the another bunker was captured, my company's success signal was "Ye Dil Mange More." The guys were so highly charged up that they're wanting that some more bunkers should have been there, and we would have got the more chaps.
0: क्याप्टन विक्रम बत्रालाई मर्नु उपरान्त सेनाको सर्वोच्च मेडल परमवीर चक्रद्वारा सम्मानित गरिएको थियो भने अपरेसन विजय स्टार, विशेष सेना पदक, अपरेसन विजय मेडल, स्वतन्त्रता दिवस 50वीं वर्षगाँठको पदक पनि प्राप्त भएको थियो।

भारत देशले एउटा सबूतलाई गुमायो जसले भारत देशको रक्षा गर्दा गर्दै आफ्नो प्राणको आहुति दिएका थिए अनि कारगिल युद्धमा वीरतापूर्वक दुश्मन

सँग लड्दा लड्दै विक्रम बत्राले आफ्नो प्राणको आहुति दिए देशको निम्ति अनि देशवासीको निम्ति। विक्रम बत्रा आज हामीसँग हुनुहुन्न, तर विक्रम बत्राले दिएको शहीदको जुन चाहिँ बलिदान छ त्यो हामी भारतवासीले कहिले भुल्ने छैनौँ। जय हिन्द, जय विक्रम बत्रा।

लौ त श्रोता महानुभावहरू, यसरी आज 9 तारिक सेप्टेम्बरको दिनमा हामीले शहीद क्याप्टन विक्रम बत्राबारे केही जानकारी लिने प्रयास गर्यौँ र उनी हामीसँग आज हुनुहुन्न, तर उनले दिएको बलिदानको हामी सदैव कदर गर्नेछौँ। उहाँले दिएको योगदानलाई हामी कहिले भुल्ने छैनौँ अनि प्रत्येक भारतवासीको हृदयमा विक्रम बत्रा हमेसा अमर रहनेछ। नमस्कार।

श्रोतामानुहरू नमस्कार। अब समय भएको छ कार्यक्रम विविध चर्चाको, अनि विविध चर्चाको आजको यस अङ्कमा म हजुरहरूलाई विश्व आत्महत्या रोकथाम दिवसबारे केही जानकारी दिन गइरहेको छु। हुन त आज विश्व आत्महत्या रोकथाम दिवस छैन, किनकि आज हो 9 तारिक, अनि विश्व आत्महत्या रोकथाम दिवस भोलि अर्थात् 10 तारिक सेप्टेम्बरमा सारा विश्वभरि नै मनाइन्छ। तरै पनि आज म हजुरहरूलाई यसबारे छोटकरीमा भए तापनि केही जानकारी दिन गइरहेको छु। विश्व आत्महत्या रोकथाम दिवस अर्थात् वर्ल्ड सुसाइड प्रिभेन्सन डे एक जागरूकता दिवस हो, जुन आत्महत्या रोक्न विश्वव्यापी प्रतिबद्धता र कार्य प्रदान गर्न प्रत्येक वर्ष 10 तारिक सेप्टेम्बरमा मनाइन्छ। सन् 2003 विश्वभरि विविध गतिविधिहरूसहित आत्महत्या रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय सङ्घ यानि कि IASP इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सनले विश्व स्वास्थ्य सङ्गठन WHO वर्ल्ड हेल्थ अर्गनाइजेसन र मानसिक स्वास्थ्यको लागि विश्व सङ्घ WFMH वर्ल्ड फेडरेसन फर मेन्टल हेल्थसँग सहकार्य गर्दै विश्व आत्महत्या रोकथाम दिवस आयोजना गर्ने गर्छ। सन् 2011 अनुमानित 40 देशहरूले यस अवसरमा जागरूकता कार्यक्रमहरू आयोजना गरेका थिए। 2014 जारी गरिएको WHO मानसिक स्वास्थ्य एटलासका अनुसार कुनै पनि कम आयु भएका देशले राष्ट्रिय आत्महत्या रोकथाम रणनीति नभएको रिपोर्ट गरेको छैन, जबकि निम्न मध्यम आय भएका देशहरूको 10% भन्दा कम र उच्च मध्यम र उच्च आय भएका देशहरूको लगभग 1/3 यसो गरेका थिए। सन् 2003 भएको पहिलो कार्यक्रममा सन् 1999 WHO विश्वव्यापी आत्महत्या रोकथाम पहललाई यसको

कार्यान्वयनको लागि मुख्य रणनीतिको सन्दर्भमा उल्लेख गरिएको छ, जसमा निम्न आवश्यकताहरू छन्। आत्महत्या रोक्नको लागि राष्ट्रिय नीतिहरू र योजनाहरू विकास र मूल्याङ्कन गर्न देशहरूको क्षमताहरूको सुदृढीकरण। WHOले हालै जारी गरेको विज्ञप्ति अनुसार सामाजिक कलङ्क, आत्महत्याको बारेमा खुलेर छलफल गर्न निषेध र डेटाको काम उपलब्धताले अझै पनि आत्महत्या र आत्महत्या प्रयास दुवैको लागि खराब डेटा गुणस्तर निम्त्याउनेहरू बाधाहरू हुन्। आत्महत्याको संवेदनशीलता र केही देशहरूमा आत्महत्या व्यवहारको अवैधतालाई ध्यानमा राख्दै यो सम्भव छ कि मृत्युका अन्य कारणहरूभन्दा आत्महत्याको लागि कम रिपोर्टिङ र गलत वर्गीकरण ठुलो समस्या हो। आत्महत्यामा धेरै जटिल र अन्तर्सम्बन्धित र अन्तर्निहित योगदान गर्ने कारकहरू छन्, जसले पीडा र निराशाको भावनामा योगदान पुर्याउन सक्छ। आफूले आफूलाई मार्ने माध्यमहरूमा ऊ पुग्न सक्छ। प्राय बन्दुक, औषधि र बीज पनि एक जोखिम कारक हो। अनुमानित 10 लाख मानिसहरू प्रति वर्ष आत्महत्याबाट मर्छन् वा 10,000 भन्दा लगभग एक व्यक्ति सबै मृत्युको 1.4% वा प्रत्येक 40 सेकेन्डमा एक मृत्यु वा प्रत्येक दिन लगभग 3,000। सन् 2004 अनुसार सन् 2020 आत्महत्याबाट मर्नेहरूको सङ्ख्या प्रति वर्ष 15 लाख पुग्ने अनुमान गरिएको थियो। औसतमा विभिन्न उमेर समूहहरूमा र विश्वका लगभग प्रत्येक देशमा प्रत्येक महिलाको लागि 3 पुरुष आत्महत्या रिपोर्ट गरिन्छ। यसको विपरीत आत्महत्या प्रयासको दर पुरुषहरूको तुलनामा महिलाहरूमा 2.3 गुणा बढी हुन्छ, यद्यपि हालका वर्षहरूमा लिङ्ग अन्तर कम भएको छ। हत्या र युद्धबाट भन्दा आत्महत्याबाट धेरै मानिसहरू मर्छन्। यो विश्वव्यापी मृत्युको 13 प्रमुख कारण हो। WHOको अनुसार प्रत्येक घातक आत्महत्याको प्रयास गर्ने 20 जना छन्, जुन दर लगभग प्रत्येक 3 सेकेन्डमा एक हो। आत्महत्या 15-24 वर्ष उमेरका मानिसहरूको लागि मृत्युको सबैभन्दा सामान्य कारण हो। WHO अनुसार आत्महत्या संसारमा हुने सबै हिंसात्मक मृत्युको लगभग आधा हो। IASPका अध्यक्ष ब्रायन मिस्टरले उल्लेख गरेका छ कि सबै युद्ध, आतंकवादी कार्य र अन्तर्व्यक्तिगत हिंसामा मर्ने भन्दा बढी मानिसहरूले आत्महत्या गर्छन्। 2008 WHOले आत्महत्याको सबैभन्दा ठुलो सङ्ख्या 15-29 वर्ष समूहमा हुने उल्लेख गरेको छ, जबकि 80 भन्दा बेसी सबैभन्दा कम भए पनि सबै उमेर समूहको उच्चतम दर प्रति 1 लाख भएको दरको प्रतिनिधित्व गर्दछ, जसमा महिला अनि पुरुषहरूको लागि क्रमशः 27.8 र 60.1 आत्महत्याहरू छन्। सन् 2015 रिपोर्ट गरिएको विश्वव्यापी उमेर मानकृत दर प्रति 1 लाखमा 10.7 छ। आत्महत्या गर्ने व्यवहारको विकासमा सामाजिक मानदण्डहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। 19 शताब्दीको अन्ततिरको समाजशास्त्रीय अध्ययनहरूले आत्महत्याको बारेमा पहिलोपल्ट अवलोकनहरू रेकर्ड गरे, त्यस समयको तथ्याङ्कको साथ। समाजशास्त्रीहरूले नयाँ सहरीकृत समुदायहरू बीचको सम्बन्ध र आत्मा विनाशकारी व्यवहारको जोखिममा औद्योगिकरणको प्रभावहरू उल्लेख गरे, जसले सामाजिक दबावले आत्महत्यामा प्रभाव पार्ने सुझाव दिन्छ। आज विभिन्न देशहरूमा आत्महत्या गर्ने व्यवहारमा पनि भिन्नताहरू महत्त्वपूर्ण भएको हामी पाउँछौँ। लौ त श्रोतामानहरू, भोलि हुन गइरहेको विश्व आत्महत्या रोकथाम दिवसबारे पनि हामीले केही यहाँ राख्ने प्रयास गर्दा गर्दै अबलाई भने समयले बिदा माग्ने सङ्केत गरिएको छ र आगामी दिनहरूमा पनि यस्तै विशेष दिनहरू अनि विशेष आयोजनाहरूबारे जानकारी लिएर तपाईँहरूको समक्ष उपस्थित हुने भाषाको साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिशा नाइकेसित भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले क्षेत्रको सुरक्षा, शान्ति र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। ब्रिक्सका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको वित्तीय मामिलाबारे अन्तिम बैठक मुम्बईमा जारी छ। महिला एवं बाल विकास मन्त्रालयले वाराणसीमा राष्ट्रिय पोषण माहको शुभारम्भ गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टीले 17 सेप्टेम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान सुरु गर्नेछ र पूर्वी र पूर्वोत्तर राज्यहरूमा आगामी 24 घण्टा अवधि मुसलधारे वर्षाको अनुमान गरिएको छ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले आज कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिशा नाइकेसँग भेटवार्ता गर्नुभयो। दुई नेताहरूले भारत र श्रीलङ्का बीचको सहयोग बढाउने बारे छलफल गर्नुभयो। सोसल मीडिया पोस्टमा दुवै नेताले दुवै देशको विकास र कल्याणको लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। श्री सिंहले भन्नुभयो, दुई देशले यस क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धिको लागि पनि मिलेर काम गरिरहनेछन्। ब्रिक्स नेताहरूको शिखर सम्मेलन अघि ब्रिक्सका वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूले अन्तिम बैठक आज मुम्बईमा हुँदैछ। यो भोलि पनि जारी रहनेछ। यस वर्षको ब्रिक्स वित्तीय संवादको विषयवस्तु हो शक्ति, नवीनता, सहयोग र दिगो विकासको लागि पुनः निर्माण। यसअघि गत महिना जयपुरमा वित्त मन्त्रीहरू र गभर्नरहरूको भेट भएको थियो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले मुम्बईमा यो बैठक अघि अघिल्ला बैठकहरूको प्रमुख परिणामहरूको समीक्षा गर्नुभयो। भारतले सऊदी अरबमा हौसी विद्रोहीहरूले गरेको कथित आक्रमणको निन्दा गरेको छ। भारतले नागरिक र आर्थिक लक्ष्यलाई लक्षित गरेकोमा चिन्ता व्यक्त गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, यस्ता आक्रमणहरूले क्षेत्रको सुरक्षा र स्थिरतालाई खतरामा पार्छन्। उहाँले अझ भन्नुभयो, यस्ता आक्रमणहरू अस्वीकार्य छन् र बाब एल मन्डेब जल डमरूमध्य आवाजाहीलाई प्रभाव पार्छ। उत्तर प्रदेशको वाराणसी स्थित कन्भेन्सन सेन्टरमा आज अन्तर्राष्ट्रिय रुद्राक्ष कन्भेन्सन सेन्टरमा 9 राष्ट्रिय पोषण माहको शुभारम्भ गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले यस कार्यक्रमको उद्घाटन गर्नुभयो। यस अवसरमा महिला एवं बाल विकास राज्य मन्त्री सावित्री ठाकुर र उत्तर प्रदेश सरकारका अन्य मन्त्रीहरू पनि उपस्थित थिए। केन्द्रीय मन्त्री अन्नपूर्ण देवीले भन्नुभयो, 9 राष्ट्रिय पोषण महास्वास्थ्य र बलियो भारतको संकल्पलाई अगाडि बढाउने अभियान हो। उहाँले यो अभियान हरेक आमाको स्वास्थ्य, हरेक बच्चाको पोषण र प्रत्येक परिवारको कल्याणसँग जोडिएको बताउनु भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 2014 गरिब बाल बालिका, गर्भवती महिला र स्तनपान गराउने आमाहरूको लागि पोषणलाई प्राथमिकता दिएको छ। उहाँले थप भन्नुभयो, उत्तर देशका आँगनबाड़ी केन्द्रहरूमा पनि ठूला परिवर्तनहरू गरिएको छ।
1: हमने पिछले 9.5 वर्ष में 70,000 से अधिक आंगनबाड़ी केंद्रों को एक नया स्वरूप दिया है और हमने प्रायोरिटी ली है। इसमें राज्य वित्त आयोग हो, केंद्रीय वित्त आयोग का हो या राज्य के स्वयं का अपने बजट का पैसा, आंगनबाड़ी केंद्र उसकी टॉप प्रायोरिटी होनी चाहिए। उसके निर्माण की, वहां पर बच्चों के लिए टॉयलेट की, शुद्ध पेयजल की, ये उसकी प्रायोरिटी का हिस्सा है। आज वहां पे बाल वाटिकाएं चलती हैं। खेल खेल में कैसे अक्षर ज्ञान और कैसे अंकों का ज्ञान बच्चे वहां प्राप्त करते हैं।
0: भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सितम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान सुरु गर्नेछ। आज नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 7 अक्टोबरमा जनताको सेवाको 25 वर्ष पूरा गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री श्री मोदीले वर्षौंदेखि जनसेवा से राष्ट्र सेवाको मन्त्रको साथ सेवाको यात्रालाई निरन्तर अगाडि बढाउनु भएको छ।
2: माननीय प्रधानमन्त्री जी के नेतृत्व में हम कह सकते हैं कि केवल विकास ही नहीं, सांस्कृतिक राष्ट्रवाद की भी जड़ों को मजबूत किया गया। आज अगर हम भव्य राम मंदिर की बात करते

0: काशी विश्वनाथ कॉरिडोर की बात करते हैं, सोमनाथ की बात करते हैं, महाकाल कॉरिडोर की बात करते हैं, तो हम कह सकते हैं कि देश के सांस्कृतिक धरोहर को पूरी तरह से सृजित और विकसित करने में उन्होंने पहल किया।
1: दिल्ली की मुख्यमंत्री रेखा गुप्ताले सत्य निकेतन भवन भत्केको घटनापछि राष्ट्रिय राजधानीका धेरै क्षेत्रमा अवैध निर्माण विरुद्ध कारवाही गर्न आदेश दिनुभएको छ। मुख्यमन्त्रीले नगर निगमका सबै वरिष्ठ अधिकारीहरूलाई कारवाहीको समयमा घटनास्थलमा उपस्थित हुन पनि निर्देशन दिनुभएको छ। उहाँले अनधिकृत निर्माणको जाँच गर्न र भवन रेकर्डहरू जाँच गर्न दिल्लीमा स्नातकोत्तर आवासहरूको निरीक्षण गर्न पनि निर्देशन दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ, अब रहल समाचार। नेपालमा विनाशकारी बाढका कारण मृत्यु हुनेहरूको संख्या 1,365 पुगेको छ। उद्धार टोलीले लगभग 589 विदेशी नागरिक सहित 5,326 जनाको खोजी गरिरहेको छ। नेपाल सरकारका अनुसार चितवनबाट 363, नवलपरासी पूर्वबाट 226, नवलपरासी पश्चिमबाट 222 र नुवाकोटबाट 197 जनाको शव फेला परेको छ। रसुवाबाट 174, गोर्खाबाट 75, धादिङबाट 70 र तनहुँबाट 38 जनाको शव भेटिएको छ। पहिचान प्रक्रिया पूरा भएपछि अहिलेसम्म 102 जनाको शव परिवारलाई सुम्पिएको छ। 26 अगस्तको बिहान नेपाल तिब्बत सीमा नजिकै हिम पहिरोपछि विनाशकारी बाढ आएको थियो। चीनको मिडिया अनुसार यस आपदामा लगभग 43 चिनिया नागरिकहरूको मृत्यु भएको छ भने तिब्बतमा 500 भन्दा अधिक मानिसहरू अझै लापत्ता छन्। गंगा, गण्डक, कोशी, सोन, पुनपुन र अन्य नदीहरूमा पानीको सतह घट्दै गएपछि बिहारमा बाढको स्थितिमा केही सुधार आएको छ। यद्यपि धेरै नदीहरू अझै पनि उच्च स्तरमा बगिरहेका छन् र प्रभावित क्षेत्रहरूमा राहत कार्य जारी रहेको छ। मौसम विभागले आज बिहार, झारखण्ड, गङ्गेय, पश्चिम बङ्गाल, उडिसा, अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। मौसम विभागले अण्डमान निकोबर द्वीप समूह, आन्ध्र प्रदेश, तमिलनाडू, पुडुचेरी र कराईकलमा तीव्र हावा र चट्याङको सम्भावना व्यक्त गरेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले परमवीर चक्र विजेता क्याप्टन विक्रम बत्रालाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। श्री बिरलाले भन्नुभएको छ, क्याप्टन बत्राले कारगिलको हिउँका चुचुराहरूमा अदम्य देशभक्ति र अद्वितीय वीरताका साथ देशको रक्षा गर्दै सर्वोच्च बलिदान दिए। लोकसभा अध्यक्षले भन्नुभयो, क्याप्टन बत्राको बहादुरी र साहसले आउँदो पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ। श्रम एवं रोजगार मन्त्रालयले महाराष्ट्र सरकारको सहयोगमा यस महिनाको 11 अनि 12 तारिकमा मुम्बईमा भवन र अन्य निर्माण श्रमिकहरूको राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनको अध्यक्षता केन्द्रीय श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ। श्रम एवं रोजगार मन्त्रालयले भनेको छ, सम्मेलनले विकसित BOCW ढाँचाको समीक्षा गर्न र कल्याण बोर्डहरूको कार्यलाई सुदृढ पार्न एक महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ। राजस्थानमा सहरी स्थानीय निकाय चुनावको पहिलो चरणको मतदान जारी रहेको छ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। नगर निगम, नगर परिषद र नगरपालिकाहरू सहित 162 सहरी स्थानीय निकायहरूका लागि चुनाव भइरहेको छ। 4 नगर परिषदका 6 वार्डहरू र 1 नगर निगमको 1 वार्डमा उम्मेद्वारहरू निर्विरोध निर्वाचित भइसकेका छन्। इस्माइली समुदायका 50औं इमाम राजकुमार रहिम आगा खान 5 आजदेखि 15 सितम्बरसम्म भारत भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनको निमन्त्रणामा उहाँ भारत भ्रमणमा आउनुभएको हो। राजकुमार रहिमले भोलि उपराष्ट्रपति श्री राधाकृष्णनसँग भेट गर्नुहुनेछ। राजकुमार रहिमले राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुहुनेछ। यो समाचार युट्युबमा @AIRKorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। रक्षा मन्त्री राजनाथ सिंहले कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिशा नायकेसँग भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले क्षेत्रको सुरक्षा, शान्ति र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। ब्रिक्स वित्त मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको वित्तीय मामिलाबारे अन्तिम बैठक मुम्बईमा जारी छ। महिला एवं बाल विकास मन्त्रालयले वाराणसीमा राष्ट्रिय पोषण माहको शुभारम्भ गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टीले 17 सेप्टेम्बरदेखि 1 महिना लामो सेवा सङ्कल्प अभियान सुरु

0: हुनेछ र पूर्वी र पूर्वोत्तर राज्यहरूमा आगामी 24 घण्टा अवधि मुसलधारे वर्षाको अनुमान गरिएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् यो देशभक्ति गीत।

0: FM 101.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ आकाशवाणी पोडकास्ट कार्यक्रम।
1: नमस्कार श्रोता मित्र, आज हामी हाम्रो आकाशवाणी खरसाङको पोडकास्टमा यहाँ यस्ता अतिथिसँग स्टुडियोमा उपस्थित छौँ। उहाँले हालसालैमा भारत सरकारद्वारा प्रदान गरिने पद्मश्री पुरस्कारले विभूषित भइसक्नु भएको छ। यति भन्दाखेरि श्रोताहरूले अनुमान काटिसक्नुभयो होला, म छोटोमा परिचय गराउन चाहन्छु। यहाँ हुनुहुन्छ पद्मश्री प्रोफेसर डाक्टर गम्भीर सिंह योञ्जन, अथवा हामीले धेरैले चिन्ने नामी नाम चाहिँ हो जीएस योञ्जन सर। यहाँ एकजना प्रतिष्ठित वनस्पतिविद, शिक्षाविद अनि पर्यावरणविद हुनुहुन्छ। यहाँलाई भारतभरि मात्रै नभएर संसारभरि नै माउन्टेन म्यानको उपाधिले चिनिने गरिएको छ। आफ्नो जीवनकालका अमूल्य क्षणहरू हिमालयन संरक्षण, उच्च शिक्षा र पूर्वी हिमालयको जैव विविधतामाथि खर्चिनु भए बापत भारत सरकारले यहाँलाई यति ठुलो योगदानलाई कदर गर्दै पद्मश्री पुरस्कारले विभूषित गरिसकेको छ। र आज यिनै व्यक्तित्वसँग हामीले श्रोताहरूलाई यहाँ भेटघाट गराउने कोसिस गरेका छौँ। हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आइपुग्नु भएको छ। सर्वप्रथम त सरलाई फेरि पनि एकपल्ट हामी आकाशवाणी खरसाङको तर्फबाट यति ठुलो मान सम्मान पद्मश्री जस्तो उपाधि हासिल गर्नुभएकोमा हार्दिक अभिनन्दन जनाउँदछौँ, अनि सरलाई यस कार्यक्रममा हामी स्वागत पनि जनाउँदछौँ। नमस्कार सर।
2: नमस्कार
1: सर। यो कार्यक्रम हो पोडकास्ट। यो पोडकास्टमा हामीले धेरै व्यक्तित्वहरूको बारेमा, विभिन्न विधाहरूमा आफ्नो योगदान पुर्याउने हुने व्यक्तित्व, सङ्गीत, साहित्य, कला, विज्ञानमा आफ्नो काम गर्नुहुने व्यक्तित्वहरूलाई हामीले यहाँ निम्त्याउने गरेका छौँ। र आज भने तपाईँ एकजना शिक्षाविद, एकजना पर्यावरणविद, एकजना वनस्पतिविदको रूपमा यहाँ उपस्थित हुनुहुन्छ। हामीलाई धेर थोर थाहा भए तापनि तपाईँबाट जान्न चाहन्छौँ कि तपाईँको बाल्यकाल, अथवा तपाईँले यति दुर्गम क्षेत्र, कालेबुङ अहिले जिल्ला छ, त्यस्ताक जिल्ला थिएन, कालेबुङ सहरदेखि निकै दुर्गम क्षेत्र सिन्जी बस्तीमा जन्मनिनुभयो, हुर्कनुभयो, तर तपाईँले त्यहाँदेखि नै यो आफ्नो औपचारिक शिक्षाको यात्रा गर्नुभयो, त्यसमा हामीलाई बताइदिनुहोस्।
2: धेरै धेरै धन्यवाद छ यहाँ भाइलाई अनि सम्पूर्ण एआइआर खरसाङ दूरदर्शन केन्द्रका अधिकारी वर्गहरूलाई मेरो हार्दिक धन्यवाद छ। आज तपाईँहरूले मलाई यसरी निमन्त्रणा गरेर र यहाँ मलाई म उपस्थित छु। र अहिले जुन प्रश्न भाइले मलाई राख्नुभयो, र मेरो जन्म चाहिँ बाल्यकाल मात्र नभएर म जन्मेको ठाउँको नाम हो सिन्जी बस्ती, कालिम्पोङ। कालिम्पोङ सहरदेखि झन्डै 20-25 किलोमिटर दूरीमा पर्छ। र म 1939 अङ्ग्रेजीको नोभेम्बरमा मैले जन्म लिएको थिएँ मेरा आपाआमाबाट। र त्यति बेला यो दोस्रो महायुद्ध पनि धमाधम चलिरहेको थियो। अब त्यति बेलाको यो सिन्जी बस्तीको मात्र होइन, तर जम्मै वरिपरिको इलाकाहरूको अवस्था चाहिँ कस्तो थियो भने, जस्तै हामी एउटा एकदमै पौराणिक युगमा पो बसिरहेको छौँ भन्ने खालको अवस्था थियो। किनभने त्यहाँ कुनै अस्पताल थिएन बिमारीको लागि, अनि फेरि यातायातको लागि कुनै बाटोघाटो पनि थिएन, गाडी भन्ने कुरो जाँदैन थियो, कुनै रेडियो थिएन, अहिलेको जस्तो टेलिभिजन मोबाइल त त्यो त अकासकै कुरा भइहाल्यो। त्यति बेला ब्रिटिस राजको शासन चलिरहेको थियो भारतभरि, पहाडमा पनि जम्मै ब्रिटिस राजकै शासन हुन्थ्यो, र उनीहरूको अनुमति बिगर चाहिँ फेरि कुनै पनि भारतीयले कुनै काम त्यहाँ गर्न सक्दैन थियो, त्यसको पर्मिसन लिनुपर्ने हुन्थ्यो, फेरि पर्मिसन माग्दाखेरि उनीहरूले पर्मिसन दिँदैन थिए, अनि फेरि यतापट्टि के थियो भने स्कुलहरू एकदमै कम्ती थिए, र त्यो पनि एक दुईवटा स्कुल छ भने पनि त्यो पनि कस्तो भनेदेखि चाहिँ क्रिस्चियन मिसनरीले खोलेको स्कुलहरू त्यहाँ हुन्थे, अनि कालिम्पोङमा कुनै हाई स्कुल थिएन त्यति बेला। त्यति बेला खालि एसएमआई एउटा ब्रिटिसहरूले नै खोलेको, एउटा क्रिस्चियन मिसनरीले खोलेको एसएमआई थियो, अनि सम्पूर्ण दार्जिलिङ पहाडमा दुइटै कलेज थियो, दार्जिलिङ सरकारी कलेज अनि एउटा सेन्ट जोसेफ कलेज भयो। र त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि त्यति बेला यो शिक्षा आर्जन गर्ने इच्छा पनि मानिसहरूमा हुँदैन थियो, लेखापढा गर्ने, स्कुल जाने, कलेज जाने, युनिभर्सिटी जाने कुराहरू त त्यहाँ हुँदै हुँदैन थियो। अनि त्यसले गर्दाखेरि 100 कमसेकम 95% जनताहरू चाहिँ, मानिसहरू चाहिँ अशिक्षित बस्थे, उनीहरूलाई स्कुल पढ्ने कुनै इच्छा पनि हुँदैन थियो, यो खालको वातावरण चाहिँ त्यति बेला पाइन्थ्यो। अनि मेरो अब आफ्नै परिवारमा पनि मेरो बाबा चाहिँ त्यति बेला गाउँको मण्डल हुनुहुन्थ्यो, अन्त मण्डल हुँदाखेरि चाहिँ उहाँले त्यो कालमा चाहिँ अलिकति शिक्षाको विषय उहाँले बुझ्नु भएको रहेछ, किनभने ब्रिटिस गभर्मेन्टबाट जति पनि यो परमाना भन्छ नोटिसहरू जान्थ्यो मण्डल,

0: है गाउँमा अब कतिवटा सूचनाहरू दिनको लागि चाहिँ त एउटा चिठीको रूपमा जान्थ्यो, त्यो चिठी चाहिँ अङ्ग्रेजीमा लेखिएको हुन्थ्यो। मेरो पिताजीले त अङ्ग्रेजी त बुझ्नु हुँदैन थियो, यद्यपि उहाँले नेपालीको सामग्री चाहिँ बुझ्नुहुन्थ्यो अनि नेपाली चाहिँ पढ्नु चाहिँ सक्नुहुन्थ्यो, अन्त अलिकति चिठी जस्तो चाहिँ उहाँले लेख्नु सक्नुहुन्थ्यो। त्योभन्दा बेसी चाहिँ उहाँको कुनै लेखापढीमा ज्ञान चाहिँ थिएन। अन्त अब त्यो जब नोटिस आउँदाखेरि उहाँले पढ्नु सक्नु भएन अनि अङ्ग्रेजीमा आउँथ्यो, अनि अङ्ग्रेजी जान्ने अब व्यक्तिहरूको खोज्नु पर्यो, खोल अब गाउँमा कोही पाउँदैन थियो, फेरि बजारमै गएर अङ्ग्रेजी जान्ने हाम्रै मान्छेहरूलाई सोधिओरी त्यो त्यसमा के लेखेको छ भन्ने बुझ्नुपर्ने समस्या त्यहाँ हुन्थ्यो। त्यति बेला चाहिँ मेरो पिताजीले चाहिँ अनि मेरो माताले पनि के चाहिँ अनुभव गर्यो भने अब हामीले हाम्रो छोराहरूलाई चाहिँ एकदमै अङ्ग्रेजी भाषाको ज्ञान पनि दिनुपर्ने छ, उच्च शिक्षा पनि दिनुपर्नेछ, शिक्षा चाहिँ एकदमै इम्पोर्टेन्ट छ जीवनमा चाहिँ भन्ने कुरोको महसुस चाहिँ उहाँले गर्नुभएको थियो। अनि त्यसो हुँदाखेरि मेरो पिताजीले मलाई त्यही गाउँकै त्यो प्राइमेरी स्कुलमा भर्ना गरे, क्लास फोरमा 1944-45 सालको कुरा होला। त्यहाँनिर त्यो पास गरेर म एसयुएममा भर्थेँ कालिम्पोङमा। त्यहाँनिर 1957 सालमा आइपुग्दा चाहिँ मैले स्कुल फाइनल पास गरेँ। त्यहाँनिर मलाई फेरि विज्ञान पढ्ने इच्छा भयो अनि मेरो बाबा आमाले पनि भन्नुभयो अनि मेरो दाजुहरूले पनि भन्नुभयो, दिदीहरूले पनि, तिमीले त रिजल्ट त राम्रो गर्यौ, यसकारणले छोरा या त भाइ अब तिमी अझै उच्च शिक्षाको लागि जानुपर्छ भनेर भन्दाखेरि चाहिँ फेरि दार्जिलिङ गभर्मेन्ट कलेजमा आएर चाहिँ मैले इन्टरमिडिएट साइन्समा म भर्ना लिएँ। त्यहाँ भर्ना लिएँ, त्यहाँनिर अन्त 1959 आइपुग्दा मैले त्यो पास गरेँ, आइएससी भन्छ इन्टरमिडिएट साइन्स। त्यहाँदेखि एकदम फर्स्ट डिभिजनमा म आएँ 1959। त्यहाँनिर हुँदाखेरि फेरि मलाई बिएससी पढ्ने इच्छा भयो अनि मलाई फेरि त्यति बेला अब हामी गाउँ बस्तीमा हुर्केको हुनाले मलाई प्रकृतिको वरिपरि जुन चाहिँ प्रकृति थियो, वन जङ्गल थियो, त्यसलाई चाहिँ मलाई साह्रै मन पर्थेँ। मैले यो वनस्पति विज्ञान मलाई लिने इच्छा भयो, मैले बिएससी अनर्समा चाहिँ वनस्पति विज्ञान लिएर मैले पढ्ने भएँ। 1961 सालमा प्रथम पहाड भाषीको रूपमा मैले बिएससी अनर्स यो उद्भिद विज्ञानमा मैले पास गरेँ 1961। र त्यसरी हुँदै हुँदै अब मलाई एमएससी पढ्ने विचार भयो, तर यहाँ पहाडमा कुनै युनिभर्सिटी छैन अनि यहाँ मधेसतिर पनि छैन, त्यस हुँदाखेरि हामीले अन्त एउटा युनिभर्सिटीको डिमान्ड गऱ्यौँ सरकारसित अनि एउटा युनिभर्सिटी चाहिँ हुने भयो। तर अन्तमा त्यो युनिभर्सिटी के भयो भने तल सिलगढीमा स्थापित भयो अनि पहाडमा चाहिँ भएन, अनि सिलगढीमा जाने चाहिँ हामीलाई फेरि अलिक खर्चले पनि नपुग्ने भयो। अब घरमै बसेर घरकै वरिपरि त्यो खालको युनिभर्सिटी भइदिएको भए चाहिँ मलाई मात्र होइन सम्पूर्ण पहाडको युवक युवतीहरूलाई सुविस्ता हुने थियो, तर त्यो काम चाहिँ त्यहाँ हुन सकेन। त्यसो हुँदाखेरि हामीले अन्त कमसे कम दुईवटा विषयमा चाहिँ एउटा उद्भिद विज्ञान एउटा चाहिँ जीव विज्ञानमा चाहिँ दार्जिलिङ सरकारी कलेजमा जुन चाहिँ बिएससी अनर्सको ल्याबोरेटरी थियो, कार्यशाला थियो, त्यो चाहिँ एकदमै राम्रै थियो र त्यसले नै काम गर्छ एमएससीको लागि भन्ने विचार लिएर चाहिँ अन्त हामीले दुईवटा विषयमा चाहिँ एमएससी क्लास चाहिँ सरकारी रूपमा चाहिँ दार्जिलिङमा आयो भने पहाडको जुन चाहिँ पछौटे जाति छ उच्च शिक्षा हासिल गर्न नपाएकोहरू अहिलेसम्म र उनीहरूले चाहिँ एउटा मौका पाउनेछन् पोस्ट ग्रेजुएसन एजुकेसन पाउने भन्ने हिसाबले हामीले झन्डै एउटा आन्दोलन गऱ्यौँ भनौँ न, अब छ महिनाको आन्दोलन गऱ्यौँ छ महिनासम्म। अनि त्यति बेला बङ्गालको गभर्नर हुनुहुन्थ्यो एकजना लेडी पद्मजा नाइडू भन्ने, उहाँ चाहिँ बङ्गालको गभर्नर हुनुहुन्थ्यो अनि उहाँलाई हामीले भेटघाट गऱ्यौँ अनि लेखा पनि गऱ्यौँ पहाडको यो जुन चाहिँ डिमान्ड मैले आज मैले मेरो हातमा आयो कि दुईवटा सब्जेक्टमा उहाँले युनिभर्सिटी मागेको छ, युनिभर्सिटी हुन सकेन, यद्यपि यो दुईवटा सब्जेक्टमा जुन चाहिँ पोस्ट ग्रेजुएट क्लासको माग गरेको छ यहाँहरूले स्टुडेन्ट्सहरूले, त यो चाहिँ एकदम सही डिमान्ड हो भनेर चाहिँ उहाँले बुझिओरी चाहिँ अन्त नभन्दै अर्को छ महिनाभित्रमा चाहिँ उहाँले यसलाई एप्रुभ गरिओरी त्यहाँदेखि 1963 सालदेखि चाहिँ फेरि त्यहाँ पर्मानेन्ट रूपमा दार्जिलिङ सरकारी कलेजमा चाहिँ दुईवटा विषयमा चाहिँ उद्भिद विज्ञान र जीव विज्ञानमा चाहिँ पोस्ट ग्रेजुएट क्लासहरू सुरु भयो अनि मैले ती भर्ती लिएर चाहिँ 64 सालमा चाहिँ अन्त मैले फेरि प्रथम पहाडेको रूपमा चाहिँ मैले त्यो उद्भिद विज्ञानमा एमएससी पास गरेँ। मैले
1: अहिले के थाहा लाग्यो भन्दाखेरि सरले यो बताइरहनु हुँदाखेरि दार्जिलिङ सरकारी महाविद्यालयमा आज हामीले जुन हाम्रो विद्यार्थी नानीहरूले जुन पढ्न पाइरहेको छ, अनुसन्धान गर्ने जुन मौका पाइरहनु भएको छ, खास गरेर वनस्पति विज्ञान र जीव विज्ञान माथिको जुन चाहिँ अनुसन्धान र पढाइको जुन कार्यक्रमहरू छ त्यो आउनुमा अथवा त्यो स्थापित हुनुमा पनि यहाँ हाम्रो डाक्टर जीएस युञ्जन सरको ठुलो हात छ भन्ने कुरो यहाँबाट हामीले जान्न सक्छौँ। तपाईँले यस्तो काम गर्नुभएको छ भन्ने कुरो यहाँ आज थाहा लाग्यो। सर यो बिचमा एउटा कुरो जोडौँ, यहाँले हालसालै जुन पद्मश्री अवार्ड पाउनुभयो, यसो फर्केर हेर्दाखेरि एउटा कालेबुङ सहरदेखि पनि त्यस बेला दुर्गम क्षेत्र सिन्जी भन्ने ठाउँ गाउँदेखिको यात्रा गरेर आजको दिनमा तपाईँले यति ठुलो कामहरू गरे बापत तपाईँले जुन पद्मश्री पुरस्कार पुरस्कारले विभूषित हुनुभयो, त्यो पद्मश्री पुरस्कार पाउँदासम्म जुन यात्रा सङ्घर्ष गर्नुभयो, तपाईँले कस्तो अनुभव गर्नु भइरहेछ आजको दिनमा?
0: भाइ जुन चाहिँ यो प्रश्न राख्नुभयो, मैले एकदम मन परेको प्रश्न तपाईँले राखिदिनु भयो, धन्यवाद छ। त यो पद्मश्री पुरस्कार पाउनुको निम्ति चाहिँ कमसेकम अहिले मैले फर्केर हेर्दाखेरि 40 वर्षसम्म चाहिँ

0: ले काम गरेको रहेछु र यो पर्वतीय अञ्चल दार्जिलिङ पहाडको उत्थानको निम्ति विभिन्न क्षेत्रमा उत्थानको निम्ति मैले 40 वर्ष चाहिँ एकदमै समर्पित रूपमा चाहिँ मैले काम गरेको रहेछु अनि यो भित्र मैले झन्डै 10-11 ठुल्ठुलो कामहरू चाहिँ मैले गरेको छु अनि यसको एउटा मैले सानो किताब पनि निकालेको छु एचिभमेन्ट्स एन्ड कन्ट्रिब्युसन्स अफ जिएस योञ्जन भनेर अनि म भारत सरकारलाई पनि यसरी जुन चाहिँ रेकग्नेसन मलाई आज दिनुभयो 40 वर्षपछि भए तापनि त भारत सरकारप्रति म एकदमै धन्यवाद छु म आफ्नो आभार म प्रकट गर्न चाहन्छु रेकग्नेसन गरेकोमा त यो रेकग्नेसन चाहिँ मेरो लागि मात्रै होइन सम्पूर्ण भारतीय गोर्खे कम्युनिटीको निम्ति पनि भनेर म सम्झिन्छु त्यसरी मैले यो जुन चाहिँ रिटर्न मिडिया भन्छ यो चाहिँ एकदमै इम्पोर्टेन्ट छानेर चाहिँ मैले यति थुप्रो आर्टिकलहरू लेखेँ पर्यावरण विषय लिएर यहाँको एडुकेसन विषय लिएर यहाँको सोसियो कल्चरल एस्पेक्ट विषय लिएर अनि अहिलेसम्म मैले 7 पुस्तक चाहिँ लेखिसकेको छु अब मेरो अर्को पुस्तक चाहिँ छ यो सिक्किम र दार्जिलिङलाई मिलाएर त्यसको टपिक छ पर्सपेक्टिभ्स अन सस्टेनेबल डेभलपमेन्ट इन द दार्जिलिङ सिक्किम हिमालय यो दार्जिलिङ र सिक्किम हिमालय चाहिँ यो पूर्वीय हिमालयको एउटा खुबै महत्त्वपूर्ण एउटा अंश भूभाग अंश भएर यहाँ बसेको छ यो भित्र दार्जिलिङ सिक्किममा यति भयङ्कर हाम्रो प्राकृतिक धन सम्पद लुकेको छ तर यो धन सम्पदको चिनारी यसलाई चिन्ने काम यसलाई उपयोग गर्ने काम यसलाई संरक्षण गर्ने काम चाहिँ जुन रूपमा हुनुपर्थ्यो अहिलेसम्म त्यो रूपमा चाहिँ भएको छैन भएको छैन यही कारणले कि कुनै एउटा कुरालाई एउटा कुनै एउटा सब्जेक्टलाई हामीले बुझ्नु हो भने त्यो सब्जेक्टलाई बुझ्नु सक्ने खालको शिक्षा चाहिँ हामीसित हुनु पर्यो त्यही शिक्षा चाहिँ हामीसित नहुँदाखेरि त्यो कुरो चाहिँ हामीले बुझ्नु सकेको छैनौँ त्यस्तै हिसाबले यहाँ चाहिँ यति थुप्रो विषयहरू छ हामीसित पहाडमा राजनीतिक क्षेत्रमा पनि त्यस्तै खालको विषय छ त्यस्तै शैक्षिक क्षेत्रमा त्यस्तै छ पर्यावरण क्षेत्रमा त्यत्तिकै छ तपाईँको इकोनोमिक क्षेत्रमा त्यही खालको विषयहरू छ अनि हाम्रो मान्छेले बुझ्नु नपाएको कारण चाहिँ के त्यो बुझ्नु सक्ने जुन चाहिँ एउटा एडुकेसन उनीहरूमा हुनुपर्छ त्यो एडुकेसनको कमी त्यहाँ छ र यहाँ चाहिँ के छ भनेदेखि चाहिँ त्यो चाहिँ एडुकेसन चाहिँ कसको चाहिन्छ भने हामीलाई युनिभर्सिटी लेभलको एडुकेसन चाहिँ हामीलाई चाहिन्छ त्यस कारणले अहिलेसम्ममा अब बङ्गालमा 40 भन्दा बेसी युनिभर्सिटी भइसक्यो उच्च शिक्षाको निम्ति पोस्ट ग्रेजुएट एडुकेसन रिसर्चको निम्ति अहिलेसम्म एउटै युनिभर्सिटी हाम्रो हिलमा स्थापना हुन सकेको छैन पहिले जुन चाहिँ मैले अब एज एन एजुकेटेड पर्सन माने गभर्मेन्ट अफ इन्डियाले मलाई जुन चाहिँ रेकग्नेसन लिनुभयो त यो रेकग्नेसनभित्र के लुकेको छ भने चाहिँ अहिले मैले जति पनि कुराहरू यहाँ भने यो कुराहरू पनि भारत सरकारले चाहिँ बुझेको छ यसको निम्ति चाहिँ म धन्यवाद दिन्छु
1: ज्यू सर तपाईँको रेकर्ड अनुसार यसो हेर्दाखेरि हामीले चाल पाउँदाखेरि 1964 उत्तर बङ्गाल विश्वविद्यालयबाट एमएससी वनस्पति विज्ञानमा डिग्री हासिल गरे पश्चात कलकत्ता विश्वविद्यालयबाट 1976 प्लान्ट टेक्सोनोमीमा विद्यावृद्धि गर्नुभएको हो त्यसपछि तपाईँ फेरि पूर्वी हिमालय क्षेत्रलाई प्रतिष्ठित प्रतिनिधि गर्दै फुलब्राइट फेलोसिप प्राप्त गरेर तपाईँले ओहियो स्टेट युनिभर्सिटी संयुक्त राज्य अमेरिकामा गएर अनुसन्धान गर्नु भएको हो यो जुन चाहिँ तपाईँको शैक्षिक यात्रामा कस्तो कस्तो अनुभवहरू गर्नुभएको थियो तपाईँको त्यस्तो मिठो पलहरू कस्तो थियो अथवा सङ्घर्षको पलहरू कस्तो थियो त्यो पनि बताइदिनुहोस्
0: त मैले के चाहेको थिएँ भने चाहिँ पहिलो सुरु चाहिँ मैले हाम्रो आफ्नै देश भारतभित्र जुन किसिमको शिक्षण प्रणाली चलिरहेको छ उहिलेदेखि भारत स्वतन्त्र भएदेखि यता अहिलेसम्ममा त्यसको मैले विस्तारपूर्वक मैले अध्ययन गरेँ अनि अर्कोपट्टि चाहिँ मैले यो अध्ययन गर्दा मैले के चाल पाएँ भने त जुन चाहिँ शिक्षण प्रणाली यहाँ छ चलिरहेको छ त यो शिक्षण प्रणाली अनुसार चाहिँ शिक्षा प्राप्त त गर्यो हाम्रो भाइ बहिनीहरूले हामीले पनि गऱ्यौँ कलेजको डिग्री ल्यायौँ युनिभर्सिटी गऱ्यौँ युनिभर्सिटीको डिग्री ल्यायौँ इभन पिएचडी पनि हामीले गऱ्यौँ तर 100 कमसेकम तपाईँको 30-35% मात्रै जब मार्केटमा गयो भने चाहिँ उनीहरूले काम पाइरहेका छन् त अरूले चाहिँ काम पाउनु सकेको छैन त यो काम पाउनु नसकेको कारण चाहिँ के हो भनेर त्यतापट्टि खोजी लाउनुको निम्ति चाहिँ मैले फेरि एकदमै विकसित देशहरू जस्तो अमेरिकाको मैले स्टडी गरेँ अमेरिकाको हालत चाहिँ के छ त भारतको तुलनामा जापानको हालत के छ त जर्मनीको हालत के छ त यो ब्रिटेनको हालत के छ भनेर उनीहरूको शिक्षण प्रणालीहरू मैले स्टडी गर्दाखेरि चाहिँ के चाल पाएँ भनेदेखि चाहिँ हाम्रो जुन चाहिँ भारतमा चलिरहेको शिक्षण प्रणाली छ यसमा धेरैवटा त्रुटिहरू पाएँ मैले धेरै उहिले ब्रिटिसले बनाएको जुन चाहिँ शिक्षण प्रणाली छ त्यही शिक्षण प्रणाली चाहिँ अहिलेसम्म चलिआएको अनि त्यसमा कुनै सुधार नभएको अब कुनै पनि शिक्षण प्रणाली चाहिँ कसरी बनाइन्छ भनेदेखि चाहिँ मैले फेरि त्यतापट्टि मैले शोध कार्य मैले गरेँ कुनै पनि एउटा एजुकेसन नीति पोलिसी बनाउँदाखेरि चाहिँ त्यो पोलिसी कुन कुरोमाथि आधार गरेर चाहिँ कुन कुन आधारभूत कुराहरूमाथि चाहिँ सम्बन्ध राखेर चाहिँ त्यसको खोजी गरेर अध्ययन गरेर चाहिँ शिक्षण नीति चाहिँ बनिन्छ भन्ने कुरामाथि मैले खोजी गर्दा मैले के पाएँ भनेदेखि चाहिँ कुनै पनि एउटा कन्ट्रीले आफ्नो शिक्षा नीति बनाउँदाखेरि चाहिँ कन्ट्रीको पहिला प्रब्लम के समस्या छ, कृषि क्षेत्रमा कुन खालको प्रब्लम छ, पर्यावरण क्षेत्रमा कुन खालको माने समस्याहरू यहाँ रहिरहेको छ, पोलिटिकल एजुकेसनमा कुन खालको समस्याहरू त्यहाँ भइरहेको छ, इकोनोमिक क्षेत्र डेभलप नै हुनसकेको छैन, इन्डस्ट्रियल क्षेत्रमा कुन खालको समस्याहरू, हेल्थ डिपार्टमेन्ट भयो, हेल्थ क्षेत्र एकदमै इम्पोर्टेन्ट त हेल्थ हो, फेरि हजारौँ मान्छेहरू

0: बनिरहेको छ, राम्रो ट्रिटमेन्ट नपाएर, र त्यो के कारणले गर्दा त्यस्तो भएको हो? अनि कतिवटा ठाउँ त हस्पिटल छैन, डक्टर छैन, नर्सहरू छैन, इत्यादि इत्यादि, र त्यसले गर्दा जम्मै समस्याको अवलोकन गर्नुपर्ने त्यहाँ हुँदो रहेछ। अनि त्यो भए देयर आर सो मेनी सोसियल इभल्स पनि, र हामीलाई चाहिएको छ ड्रग मुक्त समाज, हामीलाई चाहेको छ करप्सन मुक्त समाज, हामीलाई चाहेको छ एउटा भिजनले भरिएको समाज, र देशलाई अघि बढाउनु हो भने धेरै कुराहरूको हामीलाई आवश्यकता पर्छ। अनि ती कुराहरू चाहिँ यहाँ छन् या छैनन् त्यसको मैले खोजी गर्नु लागेँ। के सम्झेँ भनेदेखि चाहिँ कुन निष्कर्षमा म आएँ भनेदेखि चाहिँ अब हुन त भारतले अब न्यू एजुकेसन पोलिसीको रूपमा चाहिँ 1986 सालमा जब राजीव गान्धी प्राइम मिनिस्टर हुनुहुन्थ्यो त्यति बेला उहाँले निकालेकै हो। अनि त्यो पनि हेर्दाखेरि चाहिँ निकाल्दा निकाल्यो तर पूर्ण रूपले यो एकदमै सुइटेबल पोलिसी फर इन्डिया चाहिँ त्यो भएन। फेरि इन्डिया चाहिँ यस्तो देश, एउटा डेभलपिङ देश, फेरि डेभलप हुँदै गरेको देश, यो एकदमै विकसित देश चाहिँ अहिले पनि भइसकेको छैन। यो एकदम डेभलपिङ देशको त झन् थुप्रो प्रब्लमहरू हुन्छ, त्यसले गर्दा त्यही खालको सिलेबस एजुकेसन पोलिसी त्यहाँ हुनुपर्ने, त्यो त्यहाँ नभइन्छ। पछि अहिले चाहिँ 2020 सालमा आउँदाखेरि चाहिँ म अहिलेको भारत सरकारलाई एकदमै धन्यवाद दिन्छु, 2020 आइपुग्दाखेरि चाहिँ यस्तो खालको एजुकेसन पोलिसी उहाँले बनाए, त्यो एकदमै कम्प्रिहेन्सिभ रूपमा एकदमै हर तरले एकदमै इन्डियालाई चाहेको जस्तो एजुकेसन पोलिसी उहाँले देशको निम्ति बनाउनु भएको छ। त्यो चाहिँ एउटा जेनरल टाइपको भयो, होल इन्डियालाई हेरेर जेनरल टाइपको भयो। तर भारतमा चाहिँ यति थुप्रो कल्चरल कम्युनिटी ग्रुप छन्, जस्तो बङ्गालको आफ्नो कल्चर छ, बङ्गालको आफ्नो रिसोर्स छ, बङ्गालको आफ्नो भाषा छ र इत्यादि। त्यस्तै नर्थ इस्टमा हेऱ्यो भने 7 स्टेट छ, प्रत्येक स्टेटको आफ्नो आफ्नै भावको रिसोर्स, र दार्जिलिङ पहाडलाई अब फेरि यो बङ्गालभित्र जुन चाहिँ हामी दार्जिलिङ पहाडमा बसिरहेको छौँ, दार्जिलिङ पहाडको चाहिँ बङ्गालको जुन चाहिँ मधेस खण्ड छ केही मिल्दैन हाम्रो। यसको लागि अर्कै खालको हामीले स्ट्राटेजी प्लानिङ गर्नुपर्छ, यो यसलाई चाहिँ सस्टेन गरेर राख्नु, यसलाई बढाउनु हो भने यहाँको एजुकेसन अर्कै खालको। यहाँ हामी नेपाली भाषा बोल्छौँ, हामी यहाँ अङ्ग्रेजी भाषा पनि बोल्छौँ, अनि हाम्रो जुन चाहिँ ड्रेस छ एकदम युरोपियन ढङ्गको ड्रेस हामी यहाँ लाउँछौँ। हाम्रो केटाकेटीहरू एकदम स्मार्ट छ, तपाईँको स्मार्ट हुने कारणले भारतीय यो सेना भर्ती हुँदाखेरि सबसे ठुलो प्रेफरेन्स हाम्रै केटाहरूले पाउँछन्, हाम्रै केटीहरूले पाउँछन्। त यस्तो हिसाबको अहिले स्पोर्ट्स क्षेत्रमा पनि एकदम स्मार्ट छन् अहिले। अहिले फेरि हालमा गत 10 वर्षको मैले यहाँ पहाडको ट्यालेन्टहरूलाई अवलोकन गर्दाखेरि चाहिँ यस्तो भयो, यति बिघ्न ट्यालेन्टहरू यहाँ निस्किरहेको छन्, उनीहरूले अपर्च्युनिटी पायो भने झन् कहाँदेखि कहाँ पुग्नेवाला छ। जबसम्म यो दार्जिलिङ पहाडको चाहिँ रिजन स्पेसिफिक एजुकेसन पोलिसी एकदम माने यो रिजनलाई मात्रै ताकिद गरेर चाहिँ नयाँ खालको शिक्षण नीति चाहिँ अगेन्स्ट द ब्याकग्राउन्ड अफ दि जेनरल एजुकेसन पोलिसी अफ इन्डिया बनिँदैन, हाम्रो आफ्नै पोलिसी बनिँदैन, तबसम्म हाम्रो सार्वभौमिक विकास चाहिँ कुनै पनि क्षेत्रमा जुनै पनि क्षेत्रमा सम्भव हुँदैन भन्ने निष्कर्षमा म पुगेको छु।
1: सर, हामीसँग धेरै समय नहोला तर हामी केही कुरा गरौँ। सरले 1966 दार्जिलिङ सरकारी महाविद्यालयमा व्याख्याताको रूपमा जुन आफ्नो पेसेवर यात्रा सुरु गर्नुभयो, पछि गएर कालेबुङ कलेजको 1980 प्रधानाचार्यको रूपमा तपाईँले सेवा पुर्याउनु भयो। त्यस पश्चात यसरी शिक्षामा आफ्नो काम गर्दा गर्दै पनि तपाईँले अरू कामहरू पनि गर्नुभयो, सिङ्गलिला राष्ट्रिय उद्यान र नेवरा भ्याली जस्तो उद्यान संरक्षणमा महत्त्वपूर्ण भूमिकाहरू खेल्नुभयो। यसरी तपाईँले पर्यावरण र शिक्षा दुवैमा बराबरी कामहरू गर्दै अघि बढ्नुभयो। अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि, जुन चाहिँ हिमालयन साइन्स एसोसिएसन जस्तो संस्थाहरू संस्थापन गरेर त्यसको नेतृत्व गर्नुभयो, पछि गएर पश्चिम बङ्गाल सरकारको पश्चिम बङ्गाल स्कुल सर्भिस कमिसनको हिल जोनको अध्यक्षको रूपमा पनि काम गर्नुभयो, यति व्यापक विधाहरूमा तपाईँले जुन योगदान गर्नुभयो, समग्रमा मिलाएर भन्नुपर्दाखेरि यी आफ्नो शैक्षिक कार्यक्रमहरू कलेजमा पढाउने पढाइने कुरादेखि लिएर अध्ययनको कुरादेखि लिएर पर्यावरण संरक्षणको कुरादेखि लिएर प्रशासनिक कुराहरू सबै यो गर्दाखेरि कतिको चुनौतीहरू सामना गर्नुभयो, कस्तो प्रकारले तपाईँले यसलाई ह्यान्डलिङ गर्नुभयो, यति धेरै व्यापक विधाहरूमा तपाईँले आफ्नो काम गरेर अघि बढ्नुभएको हामी देख्छौँ तपाईँको यो बायोडाटा हेर्दाखेरि, त्यसमा पनि अलिकति बताइदिनुहोस्।
0: त यो चाहिँ म भन्छु, म आह्वान गर्छु, मैले जुन प्रकारले काम गर्नु सुरु गरेँ, जुन किसिमको एउटा कार्यशैली मैले आफ्नो माने ढङ्ग काम गर्ने ढङ्ग मैले आफ्नो निम्ति मैले निकालेँ, अनि त्यही हिसाबले त्यही ढङ्ग अनुसार चाहिँ मैले वर्षौँसम्म म काम गरिरहेँ। अनि उपलब्धिहरू पनि फेरि हुँदै आयो, एउटा उपलब्धि हुँदाखेरि मैले त्यहाँबाट प्रशस्त मात्रामा मैले प्रेरणा पाएँ, ओहो यो काम त राम्रो भयो, यो एकदम सक्सेस भयो भनेपछि तिनै म ठप्प भइनँ। त्यहाँबाट मैले यस्तो प्रेरणा पाएँ, अब अर्को एउटा समस्या छ, यो समस्यालाई पनि म यही प्रकारले यसलाई म सल्भ गर्छु, यसलाई पनि म सफलतापूर्वक यसलाई म गर्छु भन्ने खालको मैले त्यहाँ प्रेरणा पाएको हुन्छु। म आफ्नो एउटा जागिरको रूपमा चाहिँ जुन मैले एउटा प्रिन्सिपलको ओहदा पाएँ कालिम्पोङ कलेजमा, प्राचार्यको ओहदा पाउँदाखेरि त्यो प्राचार्यको ओहदा चाहिँ के भयो भने मेरो लागि चाहिँ एउटा प्लेटफर्म भयो मलाई।

0: अनि त्यो प्राचार्य चाहिँ यस्तै एउटा पोस्ट हो जुन पोस्ट चाहिँ एकदमै एउटा कस्तो भनिदिन्छ एकदमै रेस्पेक्टेबल पोस्ट, सबैले त्यसलाई रेस्पेक्ट गर्छ प्रिन्सिपल भनेपछि। अनि प्रिन्सिपल भनेपछि फेरि त्यो ओदामा चाहिँ सम्पूर्ण आफ्नो क्षेत्रको ज्ञान चाहिँ त्यहाँ हुनुपर्ने हुन्छ, बटुल्नुपर्ने हुन्छ। अनि त्यो बटुल्नुको लागि थुप्रो पुस्तकहरू पढ्नुपर्ने हुन्छ, त्यो पढेर त्यहाँबाट ज्ञान दिनुपर्ने हुन्छ। अनि त्यति मात्र होइन, प्राचार्यको रूपमा चाहिँ अब आफू मात्रै स्टडी गरेर त भएन, कुनै पनि एउटा समाजमा कुनै किसिमको एउटा बदलाव ल्याउनु हो भने चाहिँ एउटा व्यक्तिले गर्ने काम त हुँदैन, यसमा त सामूहिक रूपमा हुन्छ। यसरी सामूहिक रूपमा गर्नु हो भने जति पनि मलाई एउटा टिमको सपोर्ट चाहिन्छ र टिम मेम्बर्सहरू मलाई चाहियो, र टिम मेम्बर्सहरूलाई मैले फेरि पढाउनु पर्यो, उनीहरूलाई बुझाउनु पर्यो, र त्यो एउटा ठुलो सङ्घर्ष थियो। त्यो पनि मैले गरेँ कालीमङ्गलको जुन चाहिँ प्रिन्सिपलसिप थियो, प्राचार्यसिप, यो चाहिँ मेरो लागि चाहिँ एउटा प्लेटफर्म भएको थियो। अन्त त्यो हिसाबले मलाई अब दुई किसिमको जिम्मा मेरो जीवनमा आयो, एउटा चाहिँ आफ्नो जागिर अन्तर्गत चाहिँ जति पनि प्रिन्सिपलको कलेजभित्र रेस्पोन्सिबिलिटी छ त्यो निभाउनु पर्ने एकदम सक्सेसफुल्ली, अर्कोपट्टि चाहिँ फेरि समाजमा हेर्दाखेरि त्यो जागिरको जुन चाहिँ एउटा चेसमा हुन्छ त्यसकोबाट हेर्दाखेरि समाज त यति भत्ताभुङ्गा म देख्छु, शिक्षण क्षेत्रमा त्यत्तिकै भत्ताभुङ्गा, आर्थिक क्षेत्रमा त्यत्तिकै, पर्यावरण क्षेत्रमा त्यत्तिकै, त्यसले गर्दाखेरि यति थुप्रो समस्याहरू अब यो कसले गर्ने भन्दाखेरि चाहिँ मलाई त पुरै ज्ञान छ ती समस्याहरूको पनि, यस कारण मै नै सुरु गर्छु भनेर मलाई दुईवटा रेस्पोन्सिबिलिटी त्यहाँ आइलाग्यो। एक त आफ्नै जागिरको रेस्पोन्सिबिलिटी भयो, अर्कोपट्टि सामाजिक जति पनि समस्याहरू छ, इस्युजहरू छ, प्रब्लम्सहरू छ, अब त्यसको निम्ति पनि मैले कदमहरू मैले चाल्नुपर्ने भयो। तर मैले सम्झेँ म एकदमै म अडिग भएँ, म एकदमै गर्दा मैले दृढता सेक्रिफाइस गरेर त्यो खालको मैले भावना चाहिँ मनमा मैले राखेँ। अनि रात दिन मैले भगवान्लाई प्रार्थना गर्दै अनि मेरोमा जति पनि स्रोत थियो त्यो स्रोतलाई चाहिँ मैले फेरि एकदम रक्षा गरेर राखेँ, यो स्रोत चाहिँ कुनै प्रकारले पनि वेस्ट चाहिँ नहोस् भनेर। अनि त्यो खालको ऊर्जा मैले पाएँ, मेरोमा प्रत्येक वर्षको डायरी अहिले 60 डायरी छ मसित, 60 वर्षको 60 डायरी चाहिँ मेरो मसित मेन्टेन भएको छ। र त्यसले गर्दाखेरि चाहिँ भनिन्छ नि एउटा भनाइ के छ भने इभन अ सिङ्गल म्यान क्यान चेन्ज द फेस अफ सोसाइटी भनेर भनिन्छ। जस्तो गान्धीजीबाट मैले ठुलो प्रेरणा लिएँ, गान्धीजी यस्तै एउटा के अरे जुन चाहिँ उहाँले अब आफ्नो पहिरन थियो त्यो पहिरन पनि एउटा धोती लाएर आधा जिउ नाङ्गो राखेर, खै उहाँलाई कहिले चिसो लाग्दैन थियो, अचम्म कुरा, उहाँलाई कहिले सर्दी लाग्दैन थियो, चिसो पनि लाग्दैन थियो, कुनै किसिमको रोग पनि लाग्दैन थियो। के कारणले चाहिँ गान्धीजी चाहिँ आधा भाग कपडा लाएर पनि उहाँ एकदम हेल्दी बस्नुभयो, त्यो एउटा ठुलो प्रश्न थियो। एउटा मान्छेले एउटा आध्यात्मिक ज्ञानको सहायताले, अरू कुनै पनि होइन, आध्यात्मिक ज्ञानको सहायताले भारत देशलाई चाहिँ अङ्ग्रेजको हातबाट छुटकारा दिलायो यो सानो भनेपछि हामीले यहाँको समस्या यो सानो सानो यो समस्या त ठुलो पनि हो एक हिसाबले, यो सानो पनि हो एक हिसाबले। गान्धीजीले अर्धनग्न भएर भारतलाई स्वतन्त्र दिलाउन सक्दाखेरि हामी डक्टर योञ्जन या त मेरै साथीहरू हामीले पनि यहाँको सानसानो के अरे प्रब्लमहरूलाई पनि माने समाधान गर्न सक्छौँ, यो त शर्मको कुरा हुन्छ हाम्रो व्यक्तित्वको निम्ति भनेर मैले त्यो सम्झिँदै आफैले आफूलाई मैले त्यो च्यालेन्ज मैले तोकेँ, म यसलाई समाधान गरिछोड्छु भनेर नभन्दै तँचि त म पुर्याउँछु भनेर भगवान्ले भन्छन् अरे त्यस्तै नै त्यहाँ हुँदो रहेछ। सिक यु विल फाइन्ड, तँचि त वी क्यान डु इट, वी क्यान डु इट, प्रत्येक व्यक्ति त्यो गर्न सक्छ, सबैले नै गर्न सक्छ, मैले मात्रै होइन गान्धीजीले मात्रै, सबैले नै सिताए पनि गर्न सक्छ। त्यो खालको के भने चाहिँ रोड म्याप बनाएर त्यसमा एकदम पुरै समर्पित भयो भने चाहिँ गर्न सक्ने कुरो चाहिँ केही पनि छैन रहेछ भन्ने चाहिँ मैले चाल पाएँ। अनि त्यही भावनामा म धेरै वर्षसम्म मैले काम गरेँ अनि यो उपलब्धिहरू मैले अहिले हासिल गर्न मैले सकेँ, सफल भएँ। अनि गभर्मेन्ट अफ इन्डियाले जुन चाहिँ रेकग्नेसन दियो भनेपछि त्यसमा चाहिँ छापा मार्यो, यस तिमीले गरेको यो चाहिँ पक्का गरेको हो, यो चाहिँ देश चाहिँ एकदमै प्राउड अफ यु भनेर भारत सरकारले मलाई त्यो खालको रेकग्नेसन दिएका
1: छन्। यहाँले जुन हासिल गर्नुभएको पद्मश्री पुरस्कार यो हामी सबै सबैको निम्ति हामीले गौरव गर्नुपर्ने कुरा हो। यहाँले यसरी जीवनमा धेरै कुरोहरू गर्नुभएको छ, यस मध्येमा यहाँले किताबहरू पनि लेख्नु भएको छ, यहाँ लेखकको रूपमा पनि परिचित हुनुहुन्छ, 7 किताबहरू लेखिसक्नु भएको छ र विभिन्न अनुसन्धान पत्रहरू प्रकाशित गर्नुभएको छ। खास गरेर यहाँको जुन काम देखिन्छ वनस्पति विज्ञानदेखि लिएर सुनखरी, इथ्नो बोटानी, हिमालयन इकोलोजी र अरू खोजहरूमा पनि यहाँको अनुसन्धान गहिरो रहेको छ। र यसरी नै यहाँलाई कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय कोषले यहाँलाई लिभिङ अफ ट्रेजर्स अफ दार्जिलिङ भन्ने उपाधि पनि दिएको छ, त्यसरी रिकग्नाइज गरेको छ, यो पनि हामी सबैको निम्ति गौरवको कुरा हो। यसरी नै हालैमा यहाँले पद्मश्री जस्तो अवार्ड पाउनुभयो। सर, यहाँलाई हामीसँग यो कार्यक्रमको समय धेरै लामो नभएको कारणले गर्दाखेरि हामी यो अन्तमा अब यो अन्तिम प्रश्नको साथै हामी यो कार्यक्रममा भिड मार्छौँ। र तपाईँ एकजना शिक्षाविद, वैज्ञानिक, वनस्पतिविद को नाताले आजको खास गरेर पुस्तालाई जो अध्ययन गरिरहनु भएको छ, स्कुलदेखि लिएर कलेज विश्वविद्यालयसम्म कसैले अध्ययन अनुसन्धान गरिराख्नु भएको छ।

0: उहाँहरूको निम्ति चाहिँ तपाईँले आफ्नो हिसाबले कस्तो किसिमको सन्देश दिन चाहनुहुन्छ? किनभने हामी तपाईँले जुन योगदान पुर्याउनु भएको छ, तपाईँले जुन एचिभमेन्ट हासिल गर्नुभएको छ, त्यो हामी सबैको निम्ति गौरव मात्रै होइन, हामी प्रेरणाको एउटा स्रोत बनेको छ। त्यसोसले गर्दाखेरि तपाईँले खास गरेर विद्यार्थीहरूको निम्ति, हामी सबैको निम्ति कस्तो किसिमको सन्देश दिन चाहनुहुन्छ? हामीले के गरे समाजमा उत्तम हुनेछ भोलिको दिनमा लाग्छ तपाईँलाई?
1: त कुरा के छ भनेदेखि चाहिँ, मेरो भाइ बहिनीहरू अहिले जति पनि अहिले वर्तमान कालमा चाहिँ हाम्रो भाइ बहिनीहरू आइरहेछन्, भविष्यमा पनि यस्तै प्रकारले आइरहनेछन्, यहाँ नानीहरू सबलाई म नानीहरू भन्छु, यहाँ सबलाई मेरो भन्नु के छ भनेदेखि चाहिँ, मनुष्य जातिले एकपटक जन्म लिएपछि चाहिँ उसको जन्मको साथसाथ चाहिँ उसले जिम्मेवार पनि लिएर आएको हुन्छ। पहिला सुरु त एउटा बालकले जब ऊ बढ्दै जान्छ, पछि ऊ मानिस बन्दछ, एउटा प्रौढ एउटा एडल्ट एउटा मानिस बन्दछ, त त्यति बेला उसकै आफ्नै समस्याहरू, पढाइको समस्या भयो, खाइलुवाईको समस्या भयो, घरको समस्या भयो, पर्यावरणको समस्या भयो, वरिपरि परिवेशको समस्या भयो, आफ्नो छिमेकीहरूको समस्या भयो, यस्तै हिसाबले र धेरैवटा अब जुन चाहिँ परिवेशलाई हेर्दाखेरि उसले जुन चाहिँ देख्छ, अन्त अब त्यसलाई बुझेर चाहिँ फेरि आफू पनि त्यही अनुसार चाहिँ अघि बढ्नुपर्ने हुन्छ त्यहाँ, र अघि बढ्दाखेरि धेरैवटा जिम्मेवारी आउँछ र त्यो जिम्मेवारीलाई एकदमै आफूले बुझ्नुपर्ने हुन्छ त्यहाँ। के हुन्छ भनेदेखि चाहिँ, मानिस जन्मेपछि उसँगै धेरै किसिमको जिम्मेवार पनि आइरहेको हुन्छ। कोही बेला अब कुनै पनि बालक बालिकाको आमा आप्पाहरू सानैमै उनीहरू पढ्लो भएका हुन्छन्, त्यसले गर्दा जिम्मेवार झन् बढेर गएको हुन्छ। उनीहरूले जुन कुरो पढ्नुपर्ने हुन्छ त्यो पढ्नु पाउँदैनन्, जुन कि खालको स्ट्यान्डर्ड लाइफ उनीहरूले बिताउनु पर्ने हुन्छ त्यो स्ट्यान्डर्ड लाइफ उनीहरूले प्राप्त गर्दैन, र त्यसले गर्दाखेरि त्यस्तो खालको समस्याहरू पनि त्यहाँ भइरहेकै हुन्छ, अहिले पनि छन्। र कुरा के छ भनेदेखि चाहिँ, सानैदेखि हामीले एउटा उचित मार्गमा चाहिँ हामीले हिँड्ने काम गर्नुपर्छ। जहिले पनि त्यहाँ दुईवटा कुरो हुन्छ, एउटा चाहिँ उचित, एउटा चाहिँ अनुचित। त अनुचित मार्गमा चाहिँ कहिले पनि हामी जानु हुँदैन, र जहिले पनि उचित मार्गमा चाहिँ हामीले हिँड्ने गर्नुपर्छ, र जहिले पनि एक नम्बर। दुई नम्बर चाहिँ के हुन्छ भनेदेखि चाहिँ, आफ्नो बाबुआमालाई हामीले रेस्पेक्ट गर्नुपर्छ, स्कुल कलेजमा गुरुबाबुहरूको रेस्पेक्ट गर्नुपर्छ हामीले। अनि रेस्पेक्ट गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ, सबैलाई नै हामीले फेरि गुडविल राख्नुपर्छ, अरू साथीभाइहरूलाई चाहिँ, अरू आफन्तहरूलाई, जति पनि छ तमाम बाहिरका मानिसहरूलाई पनि हामीले गुडविल राखेर चल्नुपर्छ। त गुडविल राख्दाखेरि सबैलाई रेस्पेक्ट गर्दा चाहिँ के भने चाहिँ, उनीहरूकोबाट हामीले गुडविल पाएको हुन्छ त्यहाँ, उनीहरूबाट गुड विसेस, उनीहरूबाट एउटा कस्तो गुडविल, एउटा भित्र बाहिर तौरले जुनै तौरले पनि हामीलाई उनीहरूले राम्रो प्रकारले उनीहरूले गुडविलहरू दिइरहेको हुन्छ। त्यो गुडविल चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ हामीलाई, र त्यसले गर्दाखेरि चाहिँ सबैको प्यारो हामी हुन्छौँ, सबैले हामीलाई पनि सम्मान गर्छन्। र त्यस्तो हिसाबले अहिलेको अब दुनियाँमा चाहिँ के छ भनेदेखि चाहिँ, पढाइ नै सबभन्दा ठुलो कुरो हो। एजुकेसन चाहिँ, एजुकेसन छैन भने केही पनि हुँदैन। अहिले अहिलेको जुन चाहिँ युग छ, यो युगलाई चाहिँ एज अफ नलेज भनिन्छ। यो युगकै नलेजकै, यो विद्या ज्ञानकै यो युग हो भनेर भनिन्छ। अहिले फेरि कुनै पनि विषयमा चाहिँ ज्ञान चाहिँ यति भयङ्कर बढेर गइरहेको छ कि 3 वर्षमा कुनै पनि एउटा विषयमा चाहिँ ज्ञानको जति पनि परिमाण छ त्यो चाहिँ आउँदो 3 वर्षमा चाहिँ डबल भएर गइरहेको छ। नयाँ नयाँ ज्ञानहरू त्यहाँ थपिएको छ, नयाँ नयाँ कुरा त्यहाँ थपिएको छ, त्यो जम्मैलाई हामीले अवलोकन गर्नु चाहिँ यति असुविधा भइरहेको छ। हामीले आफूलाई अपडेट नगरेर चाहिँ त्यतिकै बसिरह्यो भने चाहिँ अरूहरू चाहिँ कहाँदेखि कहाँ पुगिसकेको हुन्छ, आफू चाहिँ पछिको पछि नै बसिरहेको हुन्छ, र कम्पिटिसनमा चाहिँ हामी जहिले पनि हारेको हुन्छौँ। मैले हिसाब गर्दा त इन्डिया यति साह्रो धन्यत्य देश छ प्राकृतिक स्रोतको हिसाबले चाहिँ, तर त्यो स्रोत त हामीले बुझ्दैसकेको छैनौँ, त्यो स्रोतहरू एकदम खत्तम भएर गइरहेको छ यो इग्नोरेन्सले गर्दा, अनभिज्ञताले गर्दाखेरि चाहिँ। र प्राकृतिक सम्पद एकदमै राम्रो छ हाम्रो, तर यता पनि फेरि गरिबी छ हामी, हाम्रो स्ट्यान्डर्ड अफ लाइफ तल्लो लेभलमा छ, र हामीले अर्को एउटा नीति अप्नाउनु पर्छ। त्यो नीति कुन खालको अप्नाउनु पर्छ त्यो त हामी बसेर सल्लाह गर्नुपर्छ, कुन खालको लेभल चाहिँ हामीले अप्नाउने, जुन लेभलबाट चाहिँ चलिनु सकौँ एक दिन भन्ने हिसाबको हामीले त्यो खालको एउटा प्लानिङ चाहिँ, डेभलपमेन्ट प्लानिङ भन्छ त्यो चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र प्रत्येक व्यक्तिले पनि, अहिलेको नानीहरूले पनि, तिमीहरूले चाहिँ जत्ता भए पनि ऱ्यान्डमले चाहिँ हिँड्नु हुँदैन, तिमीहरू कुन चाहिँ विषय लिएर अघि बढ्ने हो त्यसको प्लानिङ गर्नुपर्छ। प्लानिङको लागि तिमीहरूलाई कुनै असुविधा छैन, तिमीलाई त्यो प्लानिङको ज्ञान छैन भने तिमीले गुरुबाउलाई सोध्न सक्छ, हामी यस्तो साइन्टिस्टहरू बसिरहेको छौँ, र उनीहरूसँग भेटघाट गरेर तिमीहरूले आफ्नो केरियरको जुन चाहिँ एउटा रोड म्याप हुन्छ त्यो सहजै हामी बनाउन सक्छौँ। म आज बिहान यति बजी उठ्छु, यति बजी ब्रेकफास्ट खान्छु, यति बजी म पढ्छु, यति बजी यति बजीसम्म, बेलुका यति बजी सुत्छु, यति बजी म लेख्ने काम गर्छु भन्ने तमाम कुराहरूलाई याद गरेर चाहिँ आफूले आफ्नो एउटा गतिविधिको एउटा जुन चाहिँ रोडम्याप हुन्छ त्यसको एउटा रुटिन बनाएर आफूलाई चाहिँ रुटिनले बाँधेको हुनुपर्छ। तार बिस्तार आफ्नोमा

0: ज्ञानको वृद्धि भइरहेको हुन्छ, आफ्नो आउटलुक पनि बदलिरहेको हुन्छ। यस्तो हिसाबले चाहिँ अघि बढ्यो भने नथिङ इज इम्पोसिबल इन लाइफ, मेरो अनुभव। इभन अ सिङ्गल पर्सन क्यान चेन्ज द फेस अफ सोसाइटी, फेस अफ द कन्ट्री।
1: ज्यू, र यसरी सरले आफ्नो एकदमै व्यस्तता रहेको समयलाई पनि समय निकालेर हाम्रो आकाशवाणी खरसाङको स्टुडियोसम्म आएर यति धेरै कुराहरू राखिदिनु भयो, हाम्रो श्रोताहरूसँग बातचित गर्नुभयो, तपाईँलाई हामी हार्दिक धन्यवाद भन्दछौँ। र फेरि पनि यस्तो कुनै कार्यक्रममा फेरि पनि भेट हुने आशा गर्दै आज भने यहाँबाट हामी बिदा हुन्छौँ। नमस्कार सर,
0: बहुत धन्यवाद छ भाइहरूलाई, फेरि म आउँदै गर्नेछु।

अज्ञानताको तममै रात्रिले अन्यलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरिएको छ। आउनुहोस् आज शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत हामी गर्दछौँ। अनि प्रस्तोता लेखनाथ राई अनि अशोक शर्माको तर्फबाट न्यानो न्यानो नमस्कारको साथमा प्रस्तुत गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम।

0: आदरणीय श्रोताहरू, आज हामी शिक्षा ज्योति कार्यक्रममा एउटा छुट्टै विषय लिएर आएका छौँ। विशेष गरी हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति अनुवाद के हो त, अनि साहित्यिक पठन पाठन अनि लेखनमा अनुवादको कस्तो भूमिका रहँदो रहेछ भन्ने कुरोलाई नै केन्द्रित गरेर आज हामीले स्टुडियोमा निम्ताएका छौँ मिरिकबाट हाम्रा अतिथि कुशल तामाङ सरलाई, र उहाँले नै बताउनुहुनेछ कि अनुवादको विषयमा अनुवाद के हो, साहित्यिक पठन पाठन अनि लेखनमा अनुवादको भूमिका के कस्तो रहेछ भन्ने विषयलाई लिएर।
1: आज म हजुरहरू समक्ष अनुवाद साहित्यबारे केही कुरा राख्नेछु। अनुवाद साहित्य भन्दा म हजुरहरूलाई अनुवाद के हो अनि साहित्यिक पठन पाठन अनि लेखनमा अनुवादको के कस्तो भूमिका रहेको छ त्यसबारे म आज हजुरहरूलाई पस्कनेछु। र आरम्भमा अनुवादको परिभाषाबारे यस प्रकार रहेको छ। अनुवाद संस्कृत शब्दबाट आएको हो जसको मूलमा वाद शब्द रहेको छ। अनुवाद शब्द अनुउपसर्ग जोडिएर बनिएको हो। अनुवादको

मूल अर्थ कसैले भनेपछि भन्नु वा फेरि भन्नु हो। शब्दकोश अनुसार अनुवादको अर्थ हो पहिले भनिएको कुराको अर्थ फेरि भन्नु। अङ्ग्रेजीमा अनुवादका लागि ट्रान्सलेसन शब्द प्रयोग गरिन्छ। अनुवाद शब्द ल्याटिन शब्दहरू ट्रान्स क्रस र ल्यासन बोक्नु मिलेर बनेको छ, जसको अर्थ एक भाषा पार गरेर अर्को भाषामा लैजाउनु हो वा एक भाषाबाट अर्को भाषामा परिवर्तन हुनु हो। पाश्चात्य विद्वान एएच स्मिथका अनुसार अनुवाद भनेको उही अर्थ कायम राख्दै अर्को भाषामा अर्थ स्थानान्तरण गर्नु हो। अनि अर्का भारतीय विद्वान डाक्टर भोलानाथ तिवारी अनुसार अनुवाद भनेको एउटा भाषामा व्यक्त गरिएका विचारहरूलाई अर्को भाषामा सकेसम्म र स्पष्ट अभिव्यक्तिमा व्यक्त गर्ने प्रयास गर्नु हो। र नानी हो, अब हामी अनुवादको परिभाषा पश्चात यसको व्युत्पत्तिगत अर्थ के कस्तो रहेको छ त्यसप्रति हामी जानेछौँ। र यसको व्युत्पत्तिगत अर्थ हेर्दा अनुवादको व्युत्पत्तिगत अर्थ पूर्ण बयान गर्नु हो, पहिले नै भनिएको कुरा दोहोऱ्याउनु। यसमा शब्दहरू होइन अर्थको पुनरावृत्ति समावेश भएको हुन्छ। अनुवाद शब्दको व्युत्पत्तिगत अर्थ परिवहन हो, अर्थात् कुनै वस्तु वा चिजलाई एक बिन्दुबाट अर्को बिन्दुमा लैजाउनु बुझिन्छ। यो बिन्दु भाषिक पाठ हो भन्ने बुझिन्छ। यहाँ पनि बोकेको वस्तु शब्दहरू होइन तर त्यसमा निहित अर्थ भएको हुन्छ। दुई शब्दहरू बीचको भिन्नता व्युत्पत्तिगत रूपमा अर्थपूर्ण छ र त्यसैले सतही छ। वास्तविक अभ्यासमा दुई बीचको समानता स्पष्ट भएको हुन्छ। अर्थको यो पुनरावृत्तिलाई अर्को शब्दमा अनुवाद भनिन्छ, जसमा कहिलेकाहीँ मूल भाषाको रूपात्मक र संरचनात्मक विशेषताहरू लक्षित भाषामा स्थानान्तरण गरिन्छ। वास्तवमा अनुवादको परम्परागत भारतीय अर्थ आधुनिक सन्दर्भमा पनि उत्तिकै मान्य छ र अनुवादको प्रकृतिलाई यसलाई केन्द्रबिन्दु बनाएर आंशिक रूपमा बुझिन्छ। तदनुसार अनुवाद कार्यमा कार्यका तीन सन्दर्भहरू समलिङ्गी, अन्तर्भाषिक र अन्तरसङ्केत देखिन्छ। र अब अनुवादलाई अङ्ग्रेजीमा ट्रान्सलेसन शब्द प्रयोग गरी बुझिएको भए तापनि भारतीय भाषामा पनि अनुवादका विभिन्न पर्याय शब्दहरू देखा परेका हुन्छन्। र नानीहरू, आज हामी अन्य भारतीय भाषाहरूमा अनुवादलाई कुन कुन शब्दमा अथवा रूपमा बुझिन्छ हामी त्यसबारे चर्चा गर्नेछौँ। र अनुवादलाई असमी भाषामा अनुवाद, बङ्गला भाषामा अनुवाद अनि तर्जुमा पनि भनिन्छ, गुजराती भाषामा यसलाई अनुवादै भनिन्छ, हिन्दी भाषामा अनुवाद, कन्नड भाषामा यसलाई भाषान्तर वा अनुवाद भनिन्छ, कश्मीरी भाषामा तर्जुमा, तमिल भाषामा मोसी पेरियत्पु भनिन्छ, अनि तेलुगु भाषामा अनुवादम, मराठी भाषामा विवर्तनम वा तर्जुमा, अनि उर्दू भाषामा यसलाई तर्जुमा नै भनिन्छ। र नेपाली वृहत शब्दकोश अनुसार अनुवाद एउटा भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरण गर्ने काम उल्था, भाषान्तर, भाषिक रूपान्तर अर्थात् सामान्यतः एउटा भाषामा भएको कुनै विषयलाई लिखित वा मौखिक रूपमा अर्को भाषामा सार्ने प्रक्रियालाई अनुवाद गर्ने तथा उल्था गर्ने भनिन्छ। अनुवाद परम्परा पूर्वीय एवं पाश्चात्य देशहरूमा प्रारम्भिक कालदेखि नै रहिआएको पाइन्छ। अनुवाद शब्दको प्रयोग सबैभन्दा पहिला अक्सफोर्ड विश्वविद्यालयको बोर्डम पीठका प्राध्यापक प्रोफेसर मोनियर विलियम्सले 1811 1899 प्रयोग गरेको देखिन्छ। अङ्ग्रेजीमा भएको ट्रान्सलेसनको पर्याय रूप ट्रान्सक्रिप्सन पनि कहीँ कहीँ प्रयोग गरिएको पाइन्छ, तर ट्रान्सक्रिप्सन अथवा लिप्यान्तरणलाई कहीँ कतै ट्रान्सलेसनको पर्याय रूपमा प्रयोग गरिएको पाइए तापनि ट्रान्सक्रिप्सनले ट्रान्सलेसनको पूर्ण अर्थ भने बहन गर्न सकेको पाइँदैन। र नानी हो, अब हामी अनुवादको उत्पत्ति, अनुवादको परिभाषा अनि अनुवादको विभिन्न पर्याय रूपहरू जानेपछि अब हामी अनुवाद प्रक्रियाबारे चर्चा गर्नेछौँ। त आउनुहोस्, अनुवाद प्रक्रिया यस प्रकार रहेको हुन्छ। अनुवाद प्रक्रियामा विशेष स्रोत भाषा अनि लक्ष्य भाषाको आवश्यकता पर्दछ।
स्रोत भाषा भन्नाले जुन

भाषाबाट कुनै लेख रचना आदि अनुवाद गरिन्छ त्यस भाषालाई स्रोत भाषा भनिन्छ। जस्तै कुनै एउटा रचना वा लेख हिन्दीबाट तमिल भाषामा अनुवाद गरिँदा हिन्दी भाषालाई स्रोत भाषा मानिन्छ। अब लक्ष्य भाषा। लक्ष्य भाषा जुन भाषामा कुनै लेख रचना आदि अनुवाद गरिन्छ त्यस भाषालाई लक्ष्य भाषा भनिन्छ। जस्तै कुनै एउटा रचना वा लेख हिन्दीबाट तमिल भाषामा अनुवाद गरिँदा त्यस समय तमिल भाषालाई लक्ष्य भाषा भनिन्छ। अनुवाद गरिँदा अनुवादकका स्रोत भाषा अनि लक्ष्य भाषा दुवैको राम्रो ज्ञान हुनु आवश्यक छ। यदि अनुवादकमा स्रोत वा लक्ष्य दुईवटा मध्ये कुनै एउटा भाषाको अल्प ज्ञान भएको अवस्थामा स्रोत भाषाको सामग्री लक्ष्य भाषामा पुग्दा ठिक अर्थ र भावबोधको अभाव हुन जान्छ र अनुवाद कार्य राम्रो हुन सक्दैन। त्यसर्थ राम्रो अनुवादकका निम्ति अथवा सम्यक अनुवादकका निम्ति अनुवादकमा स्रोत भाषा अनि लक्ष्य भाषा दुवैको राम्रो ज्ञान हुन आवश्यक छ। र अब हामीले अनुवाद प्रक्रिया बुझिसकेपछि अब अनुवादका आवश्यकताका कारणहरू के रहेछ त त्यसबारे हामी चर्चा गरौँ। विशेष गरी विश्वका कुनै पनि भाषालाई समृद्ध बनाउन विश्वका अन्य समृद्ध भाषाहरूमा लेखिएका महान ग्रन्थहरू अनुवाद हुन आवश्यक छ। अहिलेसम्म हाम्रो ध्यान अङ्ग्रेजीमा मात्र सीमित थियो, तर अब हामी चिनिया भाषा, जापानी भाषा, रुसी भाषा, जर्मन भाषा, फ्रान्सेली र अन्य भाषाहरूबाट पनि अनुवादहरू सोर्स गर्दैछौँ। यो आवश्यक छ। अनुवादकहरूले कुनै पनि भाषालाई समृद्ध र समृद्ध बनाउँछन्। शब्दावली विस्तार हुन्छ, नयाँ प्रयोगहरू देखा पर्छन् र नयाँ शैलीहरूको विकास भएको पाइन्छ। अनुवादहरूले पाठकहरूको जीवनलाई पनि समृद्ध बनाउँछन्। एकातिर तिनीहरूले हाम्रो ज्ञान विस्तार गर्छन् र अर्कोतिर हाम्रो सोच अनि विचारमा नयाँ दृष्टिकोणहरू जन्माउनमा सहयोग गर्दछन्। यी अनुवादहरू मार्फत हामी अन्य देशहरूको सभ्यता, संस्कृति, दर्शन र साहित्यसँग परिचित हुन्छौँ र त्यसपछि हामी उनीहरूको दृष्टिकोणसम्म पनि पुग्न सक्षम हुन्छौँ। यसरी एउटा भाषाको विभिन्न विषयगत कुराहरू अर्को भाषामा अनुवाद गरिँदा त्यस स्रोत भाषामा भएका संस्कार, संस्कृति, ज्ञान आदिका विषयहरू पनि लक्ष्य भाषामा आउने काम हुँदछ। अनुवादहरूले देशहरूमा पुनर्जागरणको सुरुवात गरेको प्रशस्त प्रमाणहरू पाइन्छ। वेद र उपनिषद्हरूको अनुवादले जर्मनीलाई जगायो, रुसी, बाल्टियर र अन्य जस्ता फ्रान्सेली लेखकहरूको अनुवादले रुस, इङ्ल्यान्ड र अन्य देशहरूमा पुनर्जागरणको लहर जगायो। त्यसबेला हाम्रो देश पश्चिमी साहित्यको सम्पर्कमा आएर जागृत भएको थियो। अनुवादहरूले एकातिर देशमा राष्ट्रवादको भावना जगायो भने अर्कोतिर राष्ट्रिय एकतालाई बढावा दियो। त्यसकारण हामी अनुवादको महत्त्व वा महत्त्वलाई कम आङ्कलन गर्न सक्दैनौँ। यसले हामीलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याएको छ। यी लक्ष्यहरूलाई ध्यानमा राख्दै भारतीय विश्वविद्यालयहरूमा पहिले जस्तै अनुवाद सम्बन्धित प्रश्नहरू अझै पनि सोधिन्छन्। अनुवाद कलाको अभ्यास गर्नु हाम्रो लागि आवश्यक छ। प्रत्येक भाषाको अभिव्यक्ति र व्यञ्जनहरूको आफ्नै विशिष्ट प्रणाली हुन्छ। यसबाहेक विभिन्न विषयहरूमा रहेका पाठहरूमा पनि विशिष्ट अभिव्यक्ति र शब्दहरू हुन्छन्। जब हामी अन्य भाषाहरूबाट अंशहरू वा पदहरू अनुवाद गर्छौँ, हामीले प्रायः धेरै नयाँ शब्दहरू बनाउनुपर्छ र धेरै शब्दहरू शब्द रूपहरू अप्नाउनुपर्छ। त्यस्ता अनुवादहरूमा उही अनुवादहरू प्रयोग गरिन्छ। सबैभन्दा राम्रा शब्दहरू ती हुन् जसले भावना र विचारलाई जस्ताको त्यस्तै व्यक्त गर्नको साथै भाषाको विशिष्ट प्रकृतिलाई पनि ध्यानमा राख्दछन्। यसै कारणले अनुवाद गर्ने अनुवादकमा स्रोत भाषा अनि लक्ष्य भाषाको राम्रो ज्ञान हुन आवश्यक छ, अन्यथा तिनीहरू त्रुटिपूर्ण र अस्वीकार्य हुन्छन्। एक त्रुटिरहित अनुवादको लागि दुवै भाषाहरूको पूर्ण ज्ञान भएको अनुवादक आवश्यक पर्दछ। अनुवादकको दुवै भाषाहरूमा समान प्रभुत्व छ र तिनीहरूको अभिव्यक्ति प्रणालीसँग राम्रो परिचित छ भने मात्र अनुवाद प्रभावकारी मानिनेछ। त्यसो गर्न असफल हुँदा अनुवाद त्रुटिहरू देखिन्छन्। अङ्ग्रेजी

अनुवाद गर्ने प्रक्रिया हो। उदाहरण, नेपाली उपन्यासलाई हिन्दीमा अनुवाद गर्नु। अर्को छ अन्तर्भाषिक अनुवाद। एउटै भाषाभित्र कठिन वा पुरानो भाषालाई सरल वा आधुनिक भाषामा रूपान्तरण गर्नु। उदाहरण, पुरानो नेपाली काव्यलाई आधुनिक नेपालीमा प्रस्तुत गर्नु, यसलाई अन्तर्भाषिक अनुवाद भनेर भनिन्छ। हामी एउटै भाषामा भएका शब्दकोशहरूलाई पनि यसको उदाहरणमा लिन सकिन्छ। जस्तै इङ्ग्लिस टु इङ्ग्लिस अथवा नेपालीदेखि नेपालीसम्म जुन शब्दकोशहरूको राखिएको हुन्छ त्यसलाई हामी यस प्रकारको अनुवादमा पनि मान्न सकिन्छ। अर्को छ अन्तर सङ्केतिक अनुवाद। भाषिक कृतिलाई अर्को सङ्केत वा माध्यममा रूपान्तरण गर्नुलाई अन्तर सङ्केतिक अनुवाद भनिन्छ। उदाहरण, उपन्यासलाई चलचित्रमा रूपान्तरण गर्नु यस प्रकारका अनुवाद मान्न सकिन्छ। कुनै उपन्यास अथवा साहित्यिक कृतिलाई कुनै अर्को विधामा रूपान्तरण गर्नु पनि एक प्रकारको अनुवादै मान्न सकिन्छ। अर्को छ अनुवादको प्रकारमा अनुवादको स्वरूपको आधारमा शाब्दिक अनुवाद। मूल पाठका शब्द र वाक्य संरचनालाई सकेसम्म नजिक राखेर सरल भाषामा अनुवाद गर्ने अनुवाद शाब्दिक अनुवाद हो। अर्को छ भाव अनुवाद। शब्दभन्दा मूल र रचनाको भाव आशय र अर्थलाई प्राथमिकता दिने गरी गरिएको अनुवाद भाव अनुवाद हो। जुन स्रोत भाषा अथवा जुन मूल कृतिमा भएका विषयलाई त्यसको भाव वा संरचनालाई मात्र अनुवाद गरिनुलाई भाव अनुवाद भनेर भनिन्छ। अर्को छ स्वतन्त्र अनुवाद। मूल कृतिको मूल भावलाई कायम राख्दै अनुवादकले आफ्नो भाषिक शैली अनुसार स्वतन्त्र रूपमा अनुवाद गरियो भने त्यस प्रकारका अनुवादलाई स्वतन्त्र अनुवाद भनेर भनिन्छ। अर्को छ सार अनुवाद। मूल कृतिको सम्पूर्ण सामग्री नभई मुख्य भाव र विचारलाई मात्र संक्षिप्त रूपमा लिएर सारका रूपमा गरिने अनुवादलाई सार अनुवाद भनेर भनिन्छ। अर्को छ विषयका आधारमा गरिने अनुवाद। पहिलो छ यसमा साहित्यिक अनुवाद। कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदिको एउटा भाषामा भएका साहित्यिक कृतिलाई अर्को भाषामा गरिनु अनुवादलाई साहित्यिक अनुवाद भनेर भनिन्छ। र यो हिजो आज चलिरहेको अर्को एउटा अनुवादको रूप छ, त्यो हो प्राविधिक अनुवाद। प्राविधिक अनुवादमा विज्ञान, प्रविधि, इन्जिनियरिङ आदि विषयका सामग्री अथवा त्यसमा भएका तकनिकीय शब्दहरूको अनुवादलाई प्राविधिक अनुवाद भनेर मानिन्छ। अर्को छ कानुनी अनुवाद। यसमा कानुन सम्बन्धी विषयहरूको, कानुन सम्बन्धी शब्दहरूको, सम्झौता, अदालत सम्बन्धी कागजात आदिको अनुवादलाई कानुनी अनुवाद भनेर मानिन्छ। अर्को छ वैज्ञानिक अनुवाद। वैज्ञानिक, यसमा वैज्ञानिक अनुसन्धान, लेख तथा प्रतिवेदनहरूको अनुवाद यस अनुवाद अन्तर्गत पर्दछ। अर्को छ व्यावसायिक अनुवाद। व्यापार, विज्ञापन, बजार तथा व्यवसाय सम्बन्धी सामग्रीको अनुवाद गरिने अनुवादलाई व्यावसायिक अनुवाद भनेर भनिन्छ। अर्को छ अन्तिम आधार, माध्यमका आधारमा। माध्यमका आधारमा कुन कुन पर्दछ भने मौखिक अनुवाद, यसमा यसलाई अङ्ग्रेजीमा इन्टरप्रिटेसन भनेर भनिन्छ। बोलेको कुरालाई तत्काल अर्को भाषामा अनुवाद गर्नु, यसलाई मौखिक अनुवाद भनेर भनिन्छ। हिजो आज ठुला ठुला कम्पनीहरूमा, ठुला ठुला प्राइभेट कम्पनीहरूमा यस्ता मौखिक अनुवादकहरूको प्रशस्त मात्रामा रोजगारको अवसर पनि खुलिएको छ। अनि हाम्रा भाइ बहिनी, हाम्रा विद्यार्थीहरूले यदि तपाईँहरूले कुनै पनि भाषा, एकभन्दा अधिक भाषा जान्नु हुँदैछ भने यस प्रकारका रोजगारमा पनि तपाईँहरूले रुचि लिनुभयो भने जीवनयापनको राम्रो साधन खुलिने थियो भन्ने हामीलाई लागेको छ। अर्को छ माध्यमको आधारमा लिखित अनुवाद। लिखित अनुवादमा लिखित सामग्रीलाई अर्को भाषामा रूपान्तरण गर्ने काम हो यो। अनि अर्को छ श्रव्य दृश्य अनुवाद। चलचित्र, टेलिभिजन, भिडियो आदिमा जुन हामीले देख्ने गरेका छौँ, अङ्ग्रेजीमा भनेपछि यसलाई सबटाइटलिङ भनिन्छ, डबिङ भनिन्छ। यस्ता एउटा भाषामा चलचित्र चलिरहेको हुन्छ, त्यसलाई सम्बन्धित अथवा लक्ष्य भाषामा अनुवाद गर्ने कामलाई श्रव्य दृश्य अनुवाद भनेर भनिन्छ। हामीले हिजो आज हामीले हेरिरहेको हुन्छौँ, होइन नानी हो, कुनै पनि अङ्ग्रेजी भाषामा अथवा कुनै

है अथवा चाइनिज भाषामा हामीले चलचित्र हेरिरहँदा त्यसमा मुनि देखाइने अङ्ग्रेजी भाषाको सबटाइटल हिजो आज हामीले हिन्दीमा अथवा नेपालीमा पनि देख्न पाइन्छ। यस प्रकारका अनुवाद श्रव्य दृश्य अनुवाद भनेर जान्न सकिन्छ। अर्को चरणमा जानेछौँ। साहित्यिक दृष्टिले हेर्दा शाब्दिक अनुवादभन्दा भाव अनुवादको विशेष महत्त्व हुन्छ, कारण साहित्यमा शब्दको अर्थसँगै भाव, सौन्दर्य, संस्कृति, प्रतीक र शैलीलाई पनि अर्को भाषामा पूर्ण सृजना गर्नुपर्ने हुन्छ। साहित्यिक पठन पाठन तथा लेखनमा अनुवादको भूमिका त्यत्तिकै भएर गएको पाइन्छ। साहित्य मानव जीवन, समाज, संस्कृति, अनुभूति र विचारको कलात्मक अभिव्यक्ति हो। एउटा भाषामा सृजना भएको साहित्य त्यस भाषाका पाठकमा मात्र सीमित रहन सक्छ। यस्तो अवस्थामा अनुवादले भाषा र साहित्यको सीमालाई फराकिलो बनाउँदै एउटा भाषाको सृजनालाई अर्को भाषाका पाठकसम्म पुर्याउने काम गर्दछ। त्यसैले साहित्यिक पठन पाठन र लेखनमा अनुवादको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। विश्व साहित्य, भारतीय साहित्य र नेपाली साहित्यको विकासक्रम हेर्दा यसको पुष्टि हुन्छ। र आउनुहोस् हामी छोटोमा अनुवादले विश्व साहित्य, भारतीय साहित्य अनि नेपाली साहित्यमा कस्तो प्रकारको प्रभाव पारेको छ त हामी हेरौँ। विश्व साहित्यको सन्दर्भमा, विश्व साहित्यको क्षेत्रमा अनुवादले विभिन्न देशका महान कृतिलाई विश्वव्यापी बनाएको छ। होमरको इलियट र ओडेसी, विलियम सेक्सपियरका ह्यामलेट तथा म्याकबेथ, लियो टास्टाईको वार एन्ड पिस, फ्यादर दस्तोवस्कीको क्राइम एन्ड पनिसमेन्ट, ग्याब्रियल गार्सिया मार्केसको 100 इयर्स अफ सोलिट्युड जस्ता कृतिहरू विभिन्न भाषामा अनुवाद भएकै कारण विश्वका पाठकसम्म पुगेका हुन्। नेपाली पाठकले पनि यस्ता विश्व प्रसिद्ध कृतिहरू अनुवाद मार्फत पढ्न पाएका छन्। यसले नेपाली पाठकको साहित्यिक दृष्टिकोण, कल्पना शक्ति र विश्वबोध विस्तार भएर गएको छ। र यी अनुवादकै कारणले हाम्रा लेखक, हाम्रा सृजनाकर्ताहरूले पनि राम्रा राम्रा कृतिहरूको अध्ययन गरी त्यसमा भएका विचार, त्यसमा भएका संस्कार संस्कृतिका विषयहरूलाई, त्यसमा भएका नवीन तकनिकीहरूलाई आफ्ना साहित्यमा उतार्न सकेका छन्। अब आउनुहोस् भारतीय साहित्यको सन्दर्भमा हेरौँ। भारतीय साहित्यमा अनुवादको भूमिका अझ व्यापक देखिन्छ, कारण भारत बहुभाषिक र बहुसांस्कृतिक देश हो। रवीन्द्रनाथ ठाकुरको गीताञ्जली बङ्गला भाषाबाट अङ्ग्रेजी लगायत अन्य भाषामा पुगेपछि विश्व स्तरमा चर्चित भयो। प्रेमचन्दका हिन्दी कथा तथा उपन्यासहरू विभिन्न भारतीय भाषामा अनुवाद भएका छन्। त्यस्तै मलयालमका वैकोम मोहम्मद बसिर, कन्नडका युआर अनन्तमूर्ति, तमिलका सुब्रमण्यम भारती तथा असमिया, मराठी, उडिया र बङ्गला साहित्यका अनेकौँ कृति अनुवाद मार्फत भारतीय पाठकबीच परिचित भएका छन्। यसले भारतीय भाषाहरूबीच साहित्यिक संवाद र सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ। अनि यही अनुवादको कारणले भारतमा विभिन्न भाषीहरूको देश भए तापनि यो अनुवाद कई कारणले एकताको सूत्रमा बाँधेको छ भन्न सकिन्छ। नेपाली साहित्यमा पनि अनुवादको महत्त्वपूर्ण परम्परा रहेको छ। मोतीराम भट्टको समयदेखि नै संस्कृत तथा अन्य भाषाका साहित्यिक कृतिहरूलाई नेपालीमा ल्याउने प्रयास भएको पाइन्छ। पछि नेपाली साहित्यकारहरूले हिन्दी, बङ्गला, अङ्ग्रेजी, संस्कृत लगायत विभिन्न भाषाका साहित्य पढेर र अनुवाद गरेर नेपाली साहित्यको क्षितिज विस्तार गरेको पाइन्छ। देवकोटाको शाकुन्तल जस्ता कृतिहरूले संस्कृत साहित्यसँग नेपाली पाठकको सम्बन्ध स्थापित गरे। त्यस्तै विश्व साहित्यका विभिन्न कथा, उपन्यास, कविता र नाटक नेपालीमा अनुदित हुँदा नेपाली पाठकले विदेशी समाज, संस्कृति र जीवन दृष्टिलाई आफ्नै भाषा मार्फत बुझ्ने अवसर पाएका छन्। यसरी नै हामीले हाम्रो दार्जिलिङको सन्दर्भमा पनि हेर्न सक्यौँ भने डाक्टर पारसमणि प्रधानले धेरै यस्ता पाठ्य पुस्तकदेखि लिएर साहित्यिक कृतिहरूलाई नेपालीमा अनुवाद गरी हाम्रा विद्यार्थीहरूका निम्ति नेपाली पाठ्यपुस्तक अथवा पाठ्य सामग्री तयार गरिएका थिए। त्यसै कारणले गर्दा आज हामी उहाँको अतुलनीय योगदानको कारणले गर्दा नै हाम्रा नेपाली भाषा अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली प्राथमिक स्तरदेखि विश्वविद्यालय स्तरसम्म पठन पाठन गर्न पाइरहेका छन्। उहाँहरूको योगदानलाई हामी सुरुपर गर्नै पर्छ। र अर्को चरणमा अनुवादले साहित्यिक लेखनलाई पनि नयाँ ऊर्जा दिन्छ। अर्को भाषाको साहित्य पढ्दा लेखकले नयाँ शैली, शिल्प

0: बिम्ब, प्रतीक, कथन, प्रविधि र विचारसँग परिचित हुने अवसर पाउँदछ। यसबाट मौलिक लेखनमा नयाँ प्रयोगको सम्भावना बढेर गएको देखिन्छ। साथै अनुवादले भाषाको शब्दभण्डार र अभिव्यक्ति क्षमता पनि समृद्ध बनाएको छ। अन्तमा अनुवाद साहित्यिक संस्कृति बीचको सेतु हो भन्न सकिन्छ। यसले विश्व साहित्यलाई भारतीय साहित्यसँग र भारतीय साहित्यलाई नेपाली साहित्यसँग जोडेको देखिन्छ। पाठकलाई व्यापक संसारसँग परिचित गराउने, लेखकको सृजनात्मक क्षितिज विस्तार गर्ने र भाषालाई समृद्ध बनाउने भएकोले साहित्यिक पठन पाठन तथा लेखनमा अनुवादको भूमिका अपरिहार्य हुन्छ। अनुवादकै माध्यमबाट साहित्यले भाषाको सीमा पार गरी विश्वमानवको साझा सम्पत्तिको रूपमा आफ्नो यात्रा अघि बढाएको देखिन्छ।
1: र अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो, अनुवाद के हो, साहित्यिक पठन पाठन अनि लेखनमा अनुवादको भूमिका कस्तो रहेछ भन्ने कुरो हाम्रा विद्यार्थी भाइ बहिनीहरूले बुझ्नुभयो होला, जान्नुभयो होला। आज हाम्रा अतिथिले हजुरहरूलाई विस्तारपूर्वक अनुवाद विषयमाथि जानकारी दिइहाल्नु भयो। र आजका हाम्रा अतिथि हुनुहुन्थ्यो कुशल तामाङ ज्यू, जो मिरिकबाट आउनुभएको थियो। र आउनुहोस् आदरणीय श्रोताहरू, केही क्षण संगीतमय सागरमा डुबल्की मारौँ, सुनौँ यो गीत।

0: प्रसार भारतीको ओटिटी प्लेटफर्म वेभ्समा पनि हामी उपलब्ध छौँ र समय यस बेला बेलुकीको 5:05 भइरहेछ र सधैँ यो समय हामी हाम्रा फौजी श्रोताहरूको निम्ति फिल्म सङ्गीतसित उपस्थित हुने गर्छौँ भने आजको यो समय रहनेछ स्वास्थ्य परामर्शको प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवनको। त यो कार्यक्रममा हामी विशेषज्ञहरूलाई निम्त्याएर कुनै रोग सम्बन्धी चर्चा गर्छौँ र यसै क्रममा आज हामीसँग स्टुडियोमा उपस्थित हुनुहुन्छ साधारण रोग विशेषज्ञ डाक्टर टी एस विश्वास। नमस्कार।
1: नमस्ते।
0: स्वागत छ तपाईँलाई आकाशवाणीको स्टुडियोमा।
1: धन्यवाद।
0: र आजको हाम्रो चर्चामा विषय रहनेछ लाइफ स्टाइल डिजिज वा जीवनशैलीबाट हुने रोगहरू। र श्रोताहरूसित पनि कुनै प्रश्नहरू भए, यस रोग सम्बन्धी कुनै प्रश्नहरू भए या कुनै जिज्ञासाहरू भए स्टुडियोमा उपस्थित हाम्रा विशेषज्ञसित आफ्नो प्रश्न यहाँहरूले राख्न सक्नुहुनेछ। यसको निम्ति तपाईँले हाम्रो टेलिफोन नम्बर डायल गर्नुपर्नेछ र हाम्रो टेलिफोन नम्बर वा भनौँ हाम्रो सम्पर्क नम्बर रहेको छ 03542993917। फोन नम्बर फेरि दोहोऱ्याइरहेछु 03542993917। यो नम्बरमा यहाँहरूले कल गरेर डाक्टर साहब यहाँ स्टुडियोमा उपस्थित रहनुहुनेछ, यहाँहरूले सोझै यहाँहरूसित आफ्नो प्रश्न राख्न सक्नुहुनेछ। त डाक्टर साहब, आज लाइफ स्टाइल डिजिज वा जीवनशैलीबाट हुने रोगहरू हाम्रो चर्चाको विषय रहेको छ, मैले भनिसकेँ है। र यो लाइफ स्टाइल डिजिज वा जीवनशैलीबाट हुने डिजिज भन्नाले चाहिँ हामीले कुन कुन रोग चाहिँ बुझ्छौँ,
1: लाइफ स्टाइल डिजिज अर्को एउटा नाम छ नन कम्युनिकेबल डिजिज, माने एकजनाको बिमारी भयो त अर्को जनाको हुनु चाहिन्छ यस्तो हुँदैन। तो कोही कोही जनाको त जेनेटिक रिलेसन छ, जस्तै एउटा फ्यामिलीमा डायबिटिज छ त चार पाँचजना भाइको डायबिटिज हो, वा जति सन्तान छ बाबाको डायबिटिज छ त केटीको उनको छोरीको डायबिटिज भयो, यस्तो छ, प्रेसर भी छ, वो जेनेटिक रिलेसनसिप भी छ। त लाइफस्टाइल डिजिज भने भुल खानाले आर भुल अभ्यासले यस्तो हुन्छ। त यही त्यहीले नाम भयो लाइफस्टाइल डिजिज। लाइफस्टाइल डिजिज कसरी स्टार्ट हुन्छ त्यहीमै रोग आउँछ। त स्टार्ट हुन्छ किन, मुलुक त कार्ब्स खान्छ त कार्बोहाइड्रेट मिल जस्तो भात रोटी आलु चिनी यस्तो जो खान्छ, त खाइसकेर जब पानी खान्छु खाइसकेर त त्यति बेलै ग्लुकोज रिलिज हुन्छ छिटो। त ग्लुकोज रिलिज भएर ग्लुकोज एउटा स्पाइक हुन्छ ब्लडमा, त्यही रिजल्टमा एउटा इन्सुलिन स्पाइक हुन्छ, ग्लुकोज स्पाइकले इन्सुलिन स्पाइक गर्छ। तब जब इन्सुलिन बढ्छ ब्लडमा त्यति बेलै त इन्सुलिनको साइड इफेक्ट हुन्छ, यही हाई स्पाइक इन्सुलिनको साइड इफेक्ट हुन्छ। त्यसको साइड इफेक्ट के त त्यही हो, हाइपरटेन्सन हुन्छ, सुगर बढ्छ, माने डायबिटिज हुन्छ, थाइरोइड हुन्छ, कोलेस्ट्रोल बढ्छ, युरिक एसिड हुन्छ, फ्याटी लिभर हुन्छ, वेट बढ्छ, ओबेसिटी, गोल्ड ब्लडरमा दुङ्गा हुन्छ, फ्याटी लिभरले गोल्ड ब्लडरमा दुङ्गा हुन्छ।
0: सम्पर्क काटिए जस्तो छ, हाम्रो टेलिफोन नम्बर रहेको छ 03542993917। यो नम्बरमा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। त डाक्टर साहब, हामी यो एउटा लाइफस्टाइल डिजिज वा भनौँ जीवनशैलीबाट हुने रोग एउटा एकदमै, पहिला यो रोग चाहिँ एकदमै कम्ती हुने गर्थ्यो होइन, तर हिजो आज चाहिँ एकदमै यो व्याप्त भएको छ, मधुमेह जस्तो लाग्छ, हजुर एकदमै एपिडेमिक भएको छ मधुमेह डायबिटिज जसलाई हामी भन्छौँ है, यो चाहिँ के कारणले हुन्छ डाक्टर साहब? यो चाहिँ हेरिडिटीबाट हुन्छ कि?
1: कारण त एउटा हेरिडिटी कम्पोनेन्ट त छ,
0: हजुर
1: हजुर, एउटा त भुल अभ्यास भुल खानाले यस्तो हुन्छ। अच्छा, त्यो यो ओबेसिटी जस्तो भुँडी हुन्छ नि सबैको, बेली ठुलो बेली हुन्छ, त्यो बेली फ्याटले पनि प्रब्लम आउँछ।
0: डायबिटिज यो अहिले चाहिँ के हुन्छ भने नि डाक्टर साहब, एकदम हेलो, हजुर को बोल्दै हुनुहुन्छ? हजुर स्पष्ट सुनेन, नाम फेरि भनिदिनुहोस्, कहाँबाट बोल्नु भएको?
2: कमरे पानी
0: हजुर

0: अशोक ज्यू बोल्नु हुँदैछ साम्री पानीबाट। हजुर यहाँलाई स्वागत छ कार्यक्रममा। अनि यहाँको प्रश्न चाहिँ के छ
1: होला?
0: हजुर हजुर त्यही त भन्नु हुँदैछ डाक्टर साहबले, लाइफ स्टाइल डिजिज चाहिँ के हो यहाँहरूले यहाँबाट बुझाइदिनु हुँदैछ, सुन्दै हुनुहुन्छ होला होइन? हजुर हजुर, लाइफ स्टाइल डिजिजमा चाहिँ मधुमेह आउँछ होइन डाक्टर साहब, क्लियर अलिकति स्पष्ट भनिदिनुहोस् कुन कुन रोग चाहिँ आउँछ लाइफ स्टाइल डिजिजमा? मधुमेह भयो, हृदय रोग, हार्टको उच्च रक्तचाप भयो, हाइपरटेन्सन, युरिक एसिड,
2: केटी लोकको पिसिओडी, पोलिसिस्टिक ओभरियन डिजिज वा ओभरियन सिन्ड्रोम पिसिओएस।
0: र अशोक जी यहाँले सुन्दै हुनुहुन्छ होला है, लाइफस्टाइल डिजिज यो जीवनशैलीबाट हुने रोगहरू चाहिँ के हो, तपाईँले प्रश्न राख्न सक्नुहुनेछ यी रोगहरू बारे। तपाईँको केही बुझिएको छैन अशोक जी, केही स्पष्ट हामीले बुझेकै छैनौँ के भन्नुहुँदैछ यहाँले?
1: यो हेलो
0: हजुर हजुर,
1: जस्तो कि मेरो पनि परिवारमा सुगरको बिमारी छ होइन? सुनिएन होला नि?
0: हजुर एकदमै तपाईँको त्यो भोइस क्र्याक भएर आउँदैछ, आधी आधी आउँदैछ त, केही स्पष्ट केही बुझेको थिएन, बुझेको छैनौँ हामीले यहाँबाट, डाक्टर साहबले पनि बुझ्नु भएन, मैले पनि अब राम्रोसित यहाँले के भन्दै हुनुहुन्छ बुझेको छुइनँ है, फेरि एकपल्ट प्रयास गर्नुहुन्छ। हजुर हजुर, अहिले अलिकति स्पष्ट भयो, तपाईँको प्रश्न के छ होला?
1: मेरो प्रश्न बिमारी जस्तो कि मेरो सुगरको
0: बिमारी हजुर, त्यो चाहिँ के कारण भएको होला भन्नुभएको? डाक्टर साहबले भन्नुहुँदैछ यहाँले तपाईँको प्रश्नको उत्तर चाहिँ यहाँबाट दिनुहुनेछ, यहाँले रेडियो चाहिँ सुन्दै गर्नु होला, हुन्छ अशोकजी? हुन्छ हुन्छ हुन्छ अशोकजी, ल सुन्दै गर्नुहोस् है त, हुन्छ हुन्छ, धन्यवाद यहाँलाई। यहाँले भन्दै हुनुहुन्छ डाक्टर साहब, डायबिटिज उहाँको परिवारमा सबैलाई छ अरे, अनि के कारण चाहिँ हुन सक्छ, हेरिडिटीमै छ,
2: लाइफस्टाइल डिजीजमै हार्ट अट्याक स्ट्रोक क्यान्सर भी हुन्छ।
0: हजुर,
2: हार्ट अट्याक स्ट्रोक क्यान्सर, देन आई प्रब्लम आउँछ, क्याटराक्ट, रेटिनोप्याथी, ग्लोकोमा, देन गिजा सुनेर किरीज टुथ, दाँत झर्छ, देन टाउकोमा डेन्ड्रफ, एक्ने, कर्न, स्किन ऱ्यास, सबै लाइफस्टाइल डिजिजमा आउँछ। अहिले सुगरको बिमारी बनेन,
0: हजुर एकदमै धेरै छ यो चाहिँ, अब सबैलाई भन्नु भने
2: त्यो हेरिडिटरी त छ, एउटा यसले जिनबाट आउँछ, त लाइफस्टाइलमा हुन्छ कि माने रङ खाना, भुल खाना खाएर,
0: भुल खाना मतलब कस्तो खाना,
2: जो खाना कार्ब्स बेसी हुन्छ न, पेट भरेर कार्ब्स खान्छ, भात रोटी पेट भरेर खान्छ, त्यो अहिले एउटा लेटेस्ट रिसर्च हुन्छ जे रेजिस्टेन्स स्टार्च खानु, माने काप्सको रेजिस्टेन्स स्टार्चमा कन्भर्ट गर्नु, त कसरी गर्नु, त भात आज पकाइदिनु, भात आलु छाला नफेकेर पकाउनु, आर अगर रोटी आटा आटा रेडी गरेर डो पकाइदिनु, लिएर 24 घन्टा फ्रिजमा रेफ्रिजरेटरमा हालिदिनु, आज 24 घन्टा पछि त्यही चिसो निकालेर भात निकालेर तताएर खानु।
0: हेलो
3: हेलो नमस्कार,
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
3: हजुर म यहाँ देउराली सिन्धुबाट मनोज बोल्दैछु।
0: मनोजी यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा, यहाँले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ होइन, अनि मनोजीको चाहिँ के प्रश्न छ त राख्नु पर्यो?
3: हजुर मलाई यो अलिकति लाइफ स्टाइल भन्नुहुँदैछ नि,
0: हजुर
3: यो

0: हुन्छ मनोजी, धन्यवाद. हुन्छ
1: हुन्छ, धन्यवाद. हुन्छ.
0: हामी मधुमेहको कुरा गर्दैथ्यौँ डाक्टर साहब. मधुमेह अहिले एकदमै व्याप्त छ होइन, अब सबै उमेरको मान्छेहरू, अब अहिले चाहिँ सानसानो नानीहरूलाई पनि छ नि त होइन, सानो नानीहरूदेखि नै डायबिटिज, त्यो चाहिँ के कारणले होला यस्तो बढेर गएको यो है. हेलो
2: हेलो, नमस्कार दिदी, म मालबजारबाट अजय थानेको भन्दैछु.
0: हजुर अजयजी, यहाँलाई स्वागत छ हजुर हाम्रो कार्यक्रममा.
2: नमस्ते नमस्ते नमस्ते. छाती बहुत जल्ती है, मुटु चाहिँ बहुत जल्छ. यसको लागि के गर्छ? मेरो मम्मीको सुगर रहेछ, त मेरो मम्मीको सुगर रहेछ त मेरो पनि हुनसक्छ.
3: हुनसक्छ हुनसक्छ हुनसक्छ. तपाईँको त माने डायट कन्ट्रोल गर्नुपर्छ बुझे, माने खाना खाना घुमाउनु पर्छ बुझे. त खाना खाना घुमाउनु भने एउटा रेजिस्टेन्स चार्ज खाएर भने जस्तो तपाईँले त भात रोटी आलु त खान्छ है, त्यो भात रोटी आलु त खान्छ, त्यो ए माने भात आलु छाला दिएर आर आटा आटा पकाएर 24 घन्टा फ्रिजमा हालिदिनु न, 24 घन्टा फ्रिजमा राखेर 24 घन्टा पछि निकालेर तताएर भात तताएर खानु, अरू आटा जो डो पकाएर भित्र राखे त निकालेर रोटी बनाए पकाएर खानु न, अरू आलु जो छाला छ छाला दिएर खाना जो सब्जी पकाउँछ त पकाइलिनु, खाने बेलामा छाला फेकेर दिनु खानु बुझ्यो.
2: मलाई
3: चिनीको चिज खानु हुँदैन, कम्ती न कम्ती न खानु, चिनी गुलिया गुर मधु कोल्ड ड्रिङ्क्स फ्रुट जुस आइसक्रिम केक पेस्ट्री लजेन्स चकलेट बिस्किट न खानु, बिस्किट न खानु ओके, नुनको चिपी न खानु, नुनले भी सुगर बढ्छ बुझे, नुनको भुजिया चाहन्छु पापा चप सिङ्गर बिहाले. अच्छा चेस्ट जल्छ, ऊ त्यो जिआरडी हुन्छ, ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज. तपाईँलाई खाना खाएर पानी खान्छ त्यसले यस्तो हुन्छ, खानु भन्दा अगाडि पानी खानु, आधी घन्टा हुँदैन हुँदैन हुँदैन. ऊ बोइल खाना खान्छ त 4 घन्टा पछि, अगर तेलको चिज खान्छ त 8 घन्टा पछि, आधा घन्टामै हुँदैन, तब त ग्यास हुन्छ, त्यो सब जल्छ. अच्छा माथि आउँछ, पहिलो पानी खानु न, खानुभन्दा अगाडि पानी स्टार्ट गर्नु, पानी दिएर सेकेन्ड खाना खानु सलाद बुझ्यो, सेकेन्ड खाना काँक्रा बिट गाजर काँच्यो यस्तो सलाद पकाइदिनु, त्यहीमै तिन नुन नदिनु, त्यहीमै लिम्बू नदिनु, यसो गरेर सलाद खानु. सेकेन्ड खाना हो तपाईँको प्रोटिन, जस्तो अन्डा खान्छ उसिनेर अन्डा एउटा कि दुइटा खानु, त्यो नो प्रब्लम. थर्ड खाना हुन्छ कि कार्बोहाइड्रेट बुझे, त्यही हो रेजिस्टेन्स स्टार्च, माने फ्रिजबाट निकालेर भात पकाएर आलु छाला दिएर पकाएर खानु सक्छ बुझे, बुझ्नुभयो. त्यसले सुगर भी डाउन हुन्छ, निन्द्रा चाहिन्छ 9 बजेभित्र, बेलुका लास्ट खाना चाहिन्छ 5 बजे अगाडि बुझे, माने बिफोर सनसेट, माने घाम हराउनु अगाडि, या खानुभन्दा अगाडि पानी, या एक्सर्साइज चाहिन्छ, दुईटा एक्सर्साइज, डिप ब्रिदिङ एक्सर्साइज गर्नु, त्यो सुगर प्रेसर सब डाउन हुन्छ, ग्यास भी हराउँछ बुझ्यो, डिप ब्रिदिङ एक्सर्साइज, ब्रेथ होल्डिङ
2: एक्सर्साइज,
3: ठुलो माने करन फुलाएर सास लिनु, अलिकति पड्काएर बिस्तारी छोड्नु, जबै काम गर्छ न काममै गर्नु, माने जब पैदल चल्छ हिँड्दैछ त्यति बेला काममै यस्तो, माने अन टाइम काम भित्र यस्तो यस्तो गर्नु बुझ्यो. योगा गर्छ त राम्रो, योगा एन्ड डिप ब्रिदिङ त धेरै काममा आउँछ ओके. अरू खानुभन्दा अगाडि पानी खान्छ, तपाईँको उमेर कति हो?
2: 46.
3: अबभ 40 त प्रोस्टेट साइज ठुलो हुन्छ, त डिप ब्रिदिङ एक्सर्साइजले प्रोस्टेट सानो हुन्छ. आर ये

0: जब पानी बेसी खान्छ न, खानु भन्दा अगाडि पानी खान्छ त प्रोस्टेट सानो हुन्छ, बुझे? याद राख, पानी पानी इज द बेस्ट मेडिसिन, वाटर इज द बेस्ट मेडिसिन, मन तातो पानी, चिसो पानी खानु हुँदैन, चिसो पानी खान्छ त सुगर प्रेसर सब बढाइन्छ। याद राख्नु, कोसिस गर्नु, अलिअलि गरेर कोसिस गर्नु न। सुगरको बिमारी जो बन्दै थियो, त सुगर त माने दुईटा टाइप हुन्छ, टाइप वन र टाइप टू डायबिटिज भन्दैछ। टाइप ए हो एजको कट अफ भ्याल्यु, माने 40 सालको उमेरको कम्ती हुन्छ त टाइप वन भन्दैछ, टाइप टू हुन्छ 40 सालको बेसी जो सुगर आउँछ त्यो टाइप टू भन्दैछ।
1: 40 वर्षदेखि माथिको टाइप टू,
0: अन्त 40 सालको भित्र जो हुन्छ न टाइप माने बिलो 40 तो त्यहीको टाइप वन हुन्छ, त्यही त उनको भन्दैछ जे इन्सुलिन डिपेन्डेन्ट डायबिटिज मेलाइटस आइडिडिएम, त्यो इन्सुलिन दिएरै ट्रिटमेन्ट गर्छ। आज जो टाइप टू हुन्छ त्यही दबाई दिएर ट्रिटमेन्ट हुन्छ।
1: टाइप वनमा चाहिँ इन्सुलिन लिनुपर्छ।
0: अब एनआइडिडिएम हुन्छ माने नन इन्सुलिन डिपेन्डेन्ट डायबिटिज मेलाइटस, हुन्छ टाइप टू। अच्छा, टाइप वनमा धेरै अहिले पाउँछ जे दबाईले पनि काम हुन्छ। कोही कोही जनाको इन्सुलिन लाग्छ, तपाईँ धेरैजनाको यो लाग्छ त माने दबाईले पनि काम हुन्छ, एज अफ 30-31 यस्तो। डायबिटिजले सब इन्फेक्सन हुन्छ, हेड टु फुट इन्फेक्सन, धेरै टिबी आउँछ, निमोनिया आउँछ, ब्रोन्को निमोनिया पनि आउँछ, जाने घाउ आउँछ, युटिआई भेरी कमन, युटिआई बेसी हुन्छ त युटिआई बिमा, ज्वरो आउँछ, काम ज्वरो आउँछ, पिसाब पोल्दैछ, कमर दुख्छ, त्यो युटिआईको सिम्टम्स हुन्छ। युरिन चेक गरेर त यो पोजिटिभ पाउँछ, त त्यति बेला माने सुगर कन्ट्रोल हुन्छ, त्यो युटिआई आफै हराउँछ, युटिआईको त एन्टिबायोटिक बढ्दैन यस्तो। त माने माने सुगर हो मेन, त्यो सुगरको म्याक्सिमम् जतिजनाको सुगरको बिमारी छ सबैको हुन्छ कि न खाने बिमारी, माने सब भुक बेसी लाग्छ, भुक बेसी। त्यो अहिले जो बनेन त्यो लेटेस्ट रिसर्चमा जो रेजिस्टेन्स स्टार्च बन्दैछ न, त रेजिस्टेन्स स्टार्चको एउटा बेनिफिट छ, त्यही बेनिफिट हो जो भुक यो हुँदैन, माने रेजिस्टेन्स स्टार्च खाएपछि भुक आउँदैन, त धेरै टाइम तपाईँको भुक लाग्दैन, माने हङ्गर कि हुँदैन। एउटा GLP-1 रिसेप्टर छ, त्यही ब्लक हुन्छ, त्यसले त भुक हराउँछ, सेटाइटी सेन्टर एकदम क फुलफिल, त माने धेरै राम्रो रेजिस्टेन्स स्टार्च, माने 24 आवर्स पछि फ्रिजमा राखेर निकाल्छ त ढिलो निकाल्छ, त एकदम राम्रो काम गर्छ। माने जब यो नर्मल चावल खान्छ न, त्यो जो भित्र जो क्रिस्टलाइन स्ट्रक्चर हुन्छ न, त्यही एकदम डिस्ट्रक्सन हुन्छ, त्यसले छिटो ग्लुकोज रिलिज हुन्छ। त जब त्यही भात फ्रिजमा हालिदिन्छ 24 घन्टा पछि जब निकाल्छ, त्यति बेला
1: क्रिस्टलाइन
0: पाकेको भातलाई सबैको माने सबैको सबै त यो लाइफस्टाइल डिजिज, माने कि इन्सुलिन रेजिस्टेन्स हो, बिमारीको नाम हो इन्सुलिन रेजिस्टेन्स। तर अहिले जब हेर्छ न माने एउटा स्ट्याटिस्टिक्स रिसर्च भयो त योमा स्टेट्समा कोभिडको टाइममा, त पाए जे अमेरिकामा 88% इन्सुलिन रेजिस्टेन्स थियो, ओन्ली 12% थियो न। तो ए माने सबै खानु सक्छ, रेजिस्टेन्स स्टार्च बेनिफिसियल हो, माने रेजिस्टेन्स स्टार्च जब खान्छ भात यस्तो 24 घन्टा पछि भात तताएर जब खान्छ, त मुँहबाट भित्र जान्छ, स्टमकबाट निक्लेर यो स्मल इन्टेस्टिनमा जो इन्जाइम हुन्छ यो भात यो डाइजेस्ट गर्नेको, त त्यही पसेको जो इन्जाइम से इन्जाइम चालको उपर माने रेजिस्टेन्स स्टार्चमा काम हुँदैन, त राइस ब्रेकडाउन हुएन, त भएन त राइस ब्रेकडाउन भएन त ग्लुकोज रिलिज भएन, त त्यसले त एकदम फेरि अघि बढ्छ, अघि बढेर लार्ज इन्टेस्टिनमा गयो जहाँ स्टुल फर्मेसन हुन्छ, टट्टी जहाँ हुन्छ, त उतै जब जान्छ, उतै पुगेर उतै जो लोकल ब्याक्टेरिया हुन्छ त्यही प्युट्रिफ्याक्सन गर्छ, पचाउँछ उता खाना, अब यी जे भात

0: जो जान्छ त्यही माने प्युट्रिफ्याक्सन पछि उताबाट ल्याक्टोबेसिलस फेरि फर्म हुन्छ अरू एससिएफए रिलिज हुन्छ सर्ट चेन फ्याटी एसिड त सर्ट चेन फ्याटी एसिडले इन्सुलिन सेन्सिटिभिटी बढाउँछ अर भूख एकदम पूरा ब्लक हुन्छ खानु मन लाग्दैन यति राम्रो त्यो रेजिस्टेन्ट स्टार्च खानु बेनिफिट के हो डिप ब्रिदिङ जब लिन्छ न नाइट्रिक अक्साइड पकाउँछ ब्लडमा नाइट्रिक अक्साइड फेरि जस्तो एउटा ट्याब्लेट छ बजारमा पाउँछ सर्बिट्रेट भनेर सबै त थाहा छ सर्बिट्रेट त सर्बिट्रेटले भित्र गएर नाइट्रिक अक्साइड निक्लिन्छ नाइट्रिक अक्साइडले जो बाटोबाट खुन जान्छ जो पाइपबाट त त्यही बाटो ठुलो हुन्छ सानो बाटो ठुलो हुन्छ त्यसले बिपी डाउन हुन्छ बिपी फल हुन्छ आर ब्लड फ्लो माने खुन बेसी बेसी पुग्छ सब अर्गनमा हार्ट ब्रेन लङ्स लिभर किडनी सबमा राम्रो ब्लड पुग्छ त्यसले माने डिप ब्रिदिङ एक्सर्साइज एकदम धेरै राम्रो धेरै राम्रो त्यो माने होल डे डिप ब्रिदिङ गरेर गरेर तपाईँको एकदम राम्रो हुन्छ अर्को एउटा छ जे स्क्वाटिङ माने जापानिज मान्छे छ स्क्वाटिङ गर्छ माने सब काम भुइँमै गर्छ खाना पिना लिख्नु त पढ्नु सब भुइँमा अर ऊ र स्क्वाट पोजिसनमा बसेर गपसप गर्छ खाना खाना खान्छ वा काम भी गर्छ स्क्वाट पोजिसनमा स्क्वाटले भी हार्टको राम्रो गर्छ माने जस्तो यहाँ माने इन्डियन स्टाइलको जो टोइलेट हुन्छ न जस्तो पोजिसनमा टोइलेट गर्छ त्यही हो स्क्वाट पोजिसन माने स्क्वाट राम्रो फर हार्ट हार्ट किडनी लिभर ब्रेन सबैको लागि
1: हामी त धेरै जस्तो काम त अब चेयरमै बसेर गर्छौँ नि त अफिसमा होस् या त घरमै पनि होस् होइन खाना खाँदा पनि अब चेयरमै बसेर खान्छ आजकल त भुइँमा बस्ने अब त्यो उयो नै
0: छैन
1: हजुर आदतै छैन प्रायै चेयरमा बसेर गर्छ अन्त हरेक काम पनि एकदम कम्फर्टेबल भएर त्यस्तो गर्ने छ सायद त्यसले पनि कति
0: बिमारमा पाउँछ जापानिज लोग जे स्क्वाट गर्छ डिप ब्रिदिङ एक्सर्साइज ऊ त सब अब जब वाकिङमा जान्छ त्यो ब्रेथ होल्ड गरेर वक गर्छ
1: यस्तै
0: उनको माने आयु बढे माने 100 इयर्स 150 इयर्स त कोही कुरै छैन जापानमा
1: हजुर भनेपछि हामीले अलिकति आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ होइन अब खाने पिनेदेखि लिएर बस्ने उठ्ने व्यायाम राख्नुपर्छ हामीले आफ्नो दैनिक दिनचर्यामा होइन एक्सर्साइज राख्नुपर्छ त्यसले गर्दा हामीलाई धेरै बिरामीबाट बाँच्न सकिन्छ भन्नुहुँदैछ यहाँ डाक्टर साहबले
0: खाएपछि खाना खाएर हिल टो एक्सर्साइज वाकिङ माने वाकिङ मर्निङ वाक इभिनिङ वाक नगरेर खाना खाएर आधी घन्टा हिँड्नु न
1: एकदम
0: राम्रो सेफ ओ सेफ हो हार्ट एट्याक स्ट्रोक क्यान्सरले प्रोटेक्ट हुन्छ आधी घन्टा हिल टु एक्सर्साइज त राम्रो बसेर गर्नु सक्छ तब वाकिङ इज बेस्ट मल्टिपल मसल्स इन्भल्भ हुन्छ
1: अहिले एकदमै यो हाम्रो जीवन चाहिँ एकदम व्यस्त भएकोले गर्दामा प्राय सबै नै व्यस्त व्यस्त हुन्छ त्यसले गर्दामा चाहिँ अब गर्दैन नि त सबैले सायद समय पनि पाउँदैन होला होइन त्यस्तो भएको छ तर डक्टर साहबले यहाँबाट भन्दै हुनुहुन्छ व्यायाम गर्नु चाहिँ एकदमै राम्रो हो एक्सर्साइज गर्नु चाहिँ एकदमै राम्रो हो हामीले आफूलाई पनि अलिकति समय चाहिँ दिनुपर्छ चाहे हाम्रो जीवन जति नै व्यस्त होस् होइन डक्टर साहब जति नै कुरामा व्यस्त रहौँ तर अलिकति भए पनि हामीले आफ्नो स्वास्थ्यको लागि चाहिँ हामीले आफूलाई समय दिनुपर्छ डक्टर साहब
0: माने एउटा अरू एउटा एपिडेमिक छ त्यही हो बेली फ्याट सबैको भुँडी छ ठुलो ठुलो भुँडी छ छोराको माने केटा लोकको भुँडी छ केटी लोकको भुँडी छ त भुँडीले त बिमारी भुँडी हराउँछ त सबै हराउँछ भुँडी आउँछ त खाइसकेर पानी खाएर त भुँडी आउँछ अरू खानुभन्दा अगाडि पानी खान्छ त भुँडी हराउँछ
1: भनेपछि हामीले खाने बित्तिकै चाहिँ पानी खानु हुँदैन या त खानासित चाहिँ पानी खानु हुँदैन खाना खाएर चाहिँ कति घन्टामा भन्नुभयो
0: चार घन्टा भनेको बोइल खाना खाएर ओइली फुड खान्छ त आठ
1: घन्टा बादमा हामीले खानासित चाहिँ पानी खानु भएन हजुर अनि अहिले चाहिँ के बेसी भएको छ डाक्टर साहब यो के भन्छ फ्याटी लिभर धेरैलाई
0: भएको छ अहिले त्यही लोकको त सब जो भुँडी छ सबैको फ्याटी लिभर
1: नै मैले

0: के देखेको छु भने मोटो मान्छेलाई मात्र होइन तर लुते लुते एक दुई गुटे
1: मान्छेलाई
0: पनि फ्याटी लिभर हुँदो रहेछ, त्यो चाहिँ के कारण होला डाक्टर?
1: माने फ्याट जम्छ हो त माने भात रोटीले जम्छ, अगर फ्रेस भात खान्छ जो जो क्रिस्टलाइन स्ट्रक्चर जो बर्बाद भयो त्यही भात खान्छ त फ्याटी लिभर आउँछ, माने फ्याटी लिभर फ्याट जो आउँछ बोसु जो आउँछ माने भित्र सबै आउँछ कार्बोहाइड्रेटले, बोसु खाएर जति नै आउँछ बा कार्बोहाइड्रेटले आउँछ। एबर बोसु खाएर मात्रै जस्तो ए तपाईँको सोयाबिन कर्नफ्लेक्स मकैको चिज, मकैको चिजमा सुगर बेसी हो एकदम 105 जिआई हो, त जिआई माने ग्लाइसेमिक इन्डेक्स, त मकैको चिजले पनि फ्याट बेसी हुन्छ, त जब जब रेजिस्टेन्स स्टार्च खान्छ त फ्याट आउँदैन, फ्याटी लिभर हुँदैन। अगर ओट्स खान्छ त यही फ्याट फ्याट निकालिदिन्छ, बेस्ट बेस्ट मेडिसिन खानुभन्दा अगाडि पानी एन्ड ओट्स, प्लेन ओट्स, प्लेन ओट्स मसाला वा इन्स्टेन्ट ओट्स हुँदैन।
0: फ्याटी लिभर हुनेले खानामा चाहिँ के के खानु, चिप्लो चाप्लो खानु हुन्छ कि भन्दा जस्तै अब नर्मल हामीले माछा मासु पकाउँदा चिप्लो चाप्लो हुन्छै हुन्छ।
1: फ्याटी लिभर जो जो मान्छेको वेट बेसी छ न ऊ चिप्लो चाप्लो जति खान्छ न त ग्यास हुन्छ, त लिभर बर्दास्त गर्नु सक्दैन, त लिभरमा त फ्याट छ न, बाइल राम्रो पित्त राम्रो निक्लिँदैन, त डाइजेसन राम्रो हुँदैन, फ्याट त डाइजेसन त पित्तबाट हुन्छ, त लिभरै असुस छ बिसन्चो छ त कसरी काम हुन्छ, त फ्याट डाइजेसन हुँदैन। त ओट्सले गर्छ कि जो फ्याट निकालिदिन्छ ऊ फ्याट लिभरको फ्याट पनि निकालिदिन्छ पित्तबाट,
0: ओट्सले
1: जो खानामा जो फ्याट छ ओट्स लिएर खाना खान्छ, माने ओट्स पानीमै पकाउनु हुँदैन दुधमै पकाउनु हुँदैन, फ्याटी लिभर जब हुन्छ दुध खानु हुँदैन, दुध राम्रो जो दुध छ ए1 काउको दुध राम्रो छैन, ए1 काउ हो जर्सी काउ, ए2 काउ हो देसी काउ, देसी गाईको दुध फ्याट कम्ती हुन्छ, देसी गाईको दुधको घिउ खान्छ त राम्रो प्रब्लम हुँदैन, माने बिलोना मेथडमा जो पकाउँछ न म्यानुअली सब एकदम त्यहीमै बिलोना मेथडमा जो ए2 काउको घिउ हो त्यही हो SCFA सर्ट चेन फ्याटी एसिड, त्यही इन्सुलिन सेन्सिटिभिटी बढाउँछ, त त्यही राम्रो हो, फ्याटी लिभर हुँदैन। आर जो जो घिउको दाम 800 रुपियाँ भित्र हुन्छ यी सब ए1 काउको घु तिमी फ्याट बेसी हो, ती खाएर तपाईँको भुक जान्छ, माने स्टमक त प्यारालाइजै हुन्छ, माने कामै गर्दैन। आर जो ए2 काउ घिउ खान्छ त तपाईँको माने स्टमक त एकदम राम्रो काम गर्छ, कोही प्यारालाइज पनि हुँदैन, ब्लक हुँदैन, राम्रो काम हुन्छ। त्यही भएर फ्याट ए ओट्स दिएर खान्छ त ओट्स तेल दिएर ए फ्याट माने घिउ
0: एउटा
1: एउटा जब खान्छ न त एउटा भित्र माने खाने बाटोभित्र एउटा जेली हुन्छ, त्यही जेली टट्टीबाट निक्लिहाल्छ। आर जो यो फ्याट जो जम्छ लिभरमा त्यो पित्तबाट निकालिदिन्छ, आ जो पाइप खुनको पाइपमा जो फ्याट जम्छ वालमा त्यो पनि डिजल्भ गरिदिन्छ। ओट्सले हुन्छ एक काम, ओट्सबाट हुन्छ
0: अहिले म्याक्सिमम् के हुन्छ भने नि डाक्टर साहब थाइरोइड हुन्छ, सायद 100%मा 90% होला, धेरै धेरै धेरैजनालाई थाइरोइड हुन्छ है,
1: थाइरोइड
0: थाइरोइड के हो अन्त कसरी हुन्छ थाइरोइड?
1: थाइरोइडको हेल्थ राम्रो राख्नको लागि पाकेको फार्सीको जो बीज हुन्छ न पम्पकिन सिड,
0: हजुर
1: पम्पकिन सिड धेरै राम्रो छ, त्यहीमा म्याग्नेसियम धेरै छ, त्यो म्याग्नेसियम थाइरोइड टु T4 स्टेज T3 गर्छ, त यही काम त उही पम्पकिन सिड राम्रो गर्छ, त पम्पकिन सिड थाइरोइड हेल्थ हार्ट हेल्थ आर प्रोस्टेटको राम्रो राख्छ, त पम्पकिन सिड युज गर्ने त राम्रो थाइरोइड दुई चम्ची गरेर सानो दुई चम्ची गरेर राति भिजाएर बिहान धोएर खान्छ त राम्रो एकदम, चपाएर र खान्छ र सलादमै खानु सक्छ, सब्जीमै खानु सक्छ, पम्पकिन सिड्स एकदम धेरै राम्रो।
0: के कारण चाहिँ होला सरी थाइरोइड? थाइरोइड के हो एकदम बेसी,
1: माने आयोडिन डेफिसियन्सीमै म्याक्सिमम थाइरोइड हुन्छ, दुईटा थाइरोइड त दुईटा कारण दुईटा चिज हो, एउटा हाइपरथाइरोइडिजम एउटा हाइपोथाइरोइडिजम,
0: आयोडिनको लागि चाहिँ हामीले के लिनुपर्छ?
1: आयोडिन त अहिले त आयोडिन हर्मोनी छ, মানে আয়োডিন ট্যাবলেট পাউ।

0: माने एल्ट्रोक्सिन जो भी माने डिफरेंट ये को कंपनी को दवाई छ थायरोनोम थायरोपैक कति छ माने धेरै छ तो ये सब आयोडीन कंटेनिंग टैबलेट्स तो और आयोडाइज सॉल्ट खानु पर्छ जो नून में जो नून आयोडीन छ ते खानु सक्छ और मेन हो ये रेजिस्टेंट स्टार्च खान्छ तो थायरोइड नॉर्मल हुन्छ माने भात रोटी आलू चिनीले थायरोइड भी बिग्रिहाल्छ और भात रोटी आलू चिनी फ्रेश जो खान्छ ते ऑटोइम्यून डिजीज पकाउँछ ऑटोइम्यून डिजीज रे थायरोइड बिग्रिहाल्छ माने ऑटोइम्यून डिजीज माने जो जो माने सेल्स छ माने जो वायरस बैक्टीरिया बा फॉरेन ए बैक्टीरिया बा जो चीज ये शरीर को बाहर को चीज भीतर जब जान से ते को ते प्रति माने अटैक कर छा तीति वाला जो ऑटोइम्यून हो छा तो ते सेल बॉडी टिश्यू को अगेंस्ट में काम कर छा माने बॉडी टिश्यू को अटैक कर छा जैसे ये ऑस्टियोआर्थराइटिस उनका कार्टिलेज बिग्रियाल छा बोन जॉइंट्स में ते तो ऑटोइम्यून डिसऑर्डर हो छा थायराइड को भी ऐसा टिश्यू डिस्ट्रक्शन हो छा हाशिमोटोस थायराइडाइटिस ते तो ये ऑटोइम्यून डिसऑर्डर अहिले तो मैक्सिमम डिजीज जो भी छ भित्र सबै
1: जीवनशैली
0: कार्बोहाइड्रेटले हुन्छ मेन इश्यू हो कार्बोहाइड्रेट मुलुक तो के गर्छ पेट भर्छ कार्बोहाइड्रेट दिएर सस्तामै पाउँछ पैसा कम्ती लाग्छ फ्री पाउँछ त्यही कार्बोहाइड्रेटले दिन्छ
1: हजुर समय यस बेला बेलुकीको 5:42 भइरहेछ अब हामीसित धेरै समय छैन है हामी कुरा गरिरहेछौँ जीवनशैली र हाम्रो जीवनशैलीबाट हुने रोगहरू सम्बन्धी र श्रोताहरूसित पनि यदि कुनै प्रश्न वा जिज्ञासाहरू भएदेखि यहाँहरूले अवश्य हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ हामीसित हुनुहुन्छ विशेषज्ञ साधारण रोग विशेषज्ञ डाक्टर टिएस विश्वास र हाम्रो सम्पर्क नम्बर यहाँहरूलाई भनिदिउँ 0355299913170354299931 र अब समय धेरै हामीसित छैन र साहब है हामी छिटो छिटो अघि बढौँ र एउटा जिइआरडी छ डाक्टर साहब यो सायद ग्यास्ट्रो ग्यास्ट्रिक सम्बन्धित यो रोग होला है यो पनि सायद हाम्रो यो जीवनशैली रोगभित्र नै पर्छ होला होइन यसको यो कारण चाहिँ
0: जो खाएसकेर पानी खान्छ त्यो जिइआरडी आउँछ और माने कार्बोहाइड्रेट रिच मिल खान्छ तो ऐसे ही हुन्छ अहिले भर्खर यो फोन कल आए न जे सबै पोल्छ भित्र छाती पोल्छ तो सब माथि आउँछ जब ये फ्राइड चीज खान्छ तो सब माथि आउँछ फ्राइड चीज में तो सब ये छ न ट्रान्स फ्याट बेसी हुन्छ
1: जिइआरडी ग्यास्ट्रो चाहिँ हाम्रो त्यो खानपिनले नै हुन्छ अनि के हुन्छ भने यो चाना मटर अन्डा खाँदा धेर खाँदा पनि ग्यास्ट्रिक हुन्छ भनेर कतिजनाले भन्ने गर्छ त्यो डाक्टर साहब कतिको सत्य
0: हो यो प्रब्लम हुन्छ कि चाना मटर सब खाएर जब पानी खान्छ न त यस्तो हुन्छ तो अगर पहिले पानी खाएर यस्तो खाना खान्छ त कहिले हुँदैन हजुर
1: अन्डा खाँदा पनि ग्यास्ट्रिक हुन्छ
0: हुँदैन
1: त्यस्तो
0: हुँदैन हुँदैन सब पहिले पानी खानुपर्छ बादमा खाना खानुपर्छ
2: यहाँलाई
1: स्वागत छ हाम्रो कार्यक्रममा हजुर तपाईँको प्रश्न के छ थापाज्यू
2: मेरो प्रश्न पुरा डायबिटिस छ हो अनि डाक्टर साहेबलाई डायबिटिसको नर्मल रेन्ज चाहिँ कति हुनुपर्छ
0: फास्टिङ सुगर 100 को मुनि 100 मुनि फास्टिङ सुगर बुझ्यो और खाना खाएर 140 कम्ती और HbA1c गर्छ त लेस देन 5.7 माने मुरै राम्रो छैन डायबिटिसमा मुरै चिउरा राम्रो छैन त भात आज पकाएर ये 24 घन्टा फ्रिजमा हालेर त्यही 24 घन्टा पछि निकालेर तताएर खानु न आलु छालेमा भात रोटी आज पकाइलिनु माने आटा आज पकाएर डो बनाएर 24 घन्टा फ्रिजमा हालेर 24 घन्टा पछि निकालेर रोटी पकाएर खानु न त्यही भयो तपाईँको राम्रो हुन्छ

0: हेल्दी फ्याट जो तपाईँको माने बिमारी आउँदैन जस्ट सर्ट चेन फ्याटी एसिड उ त हेल्दी फ्याट जस्तो एभोकाडोको फ्याट कौलो कौलो कौलो कौलोको फ्याट हेल्दी हो जो अन्डाको जो भित्र जो रानी छ ऊ त फ्याट हेल्दी हो ऊ खानु सक्छ रानी त खानै सक्छ के कोलेस्ट्रोल बढ्दैन कोलेस्ट्रोल बढाउँछ ए वान काउको जो फ्याट ए वान काउको जो दुध हुन्छ न त्यहीमै जो फ्याट
1: स्याचुरेटेड कोलेस्ट्रोल बढाउँछ
0: अहिले अलिअलि फ्याट बन्दैछ जे स्टमकको मोटिलिटी कम्ती गर्नेको लागि अलिकति बटर भी खानु सक्छ अलिकति घिउ ए टु काउ घिउ यसो अलिकति लिनु सक्छ माने स्टमक एम्प्टिङ ढिलो हुन्छ त्यसले कार्बोहाइड्रेट माने इन्सुलिन स्पाइक कम्ती हुन्छ त्यही हो मेन कारण यसो गर्नु सक्छ
1: अहिले हामी के गर्छौँ भने नुन एकदम तिखो लागेको खाना खान्छौँ होइन नुन अलिकति कम्ती लाग्यो भने हामीलाई कम्ती लागेछ भनेर हामी थपेर पनि खान्छौँ है अनि नुन चाहिँ हामीले कति मात्रामा चाहिँ खानुपर्ने
0: हुनुपर्छ नुन एक चिम्टी नुनै राम्रो माने 1.5 ग्राम्स पर डे पर पर्सन माने एकजना मान्छेको 1.5 ग्राम नुन पर डे त्यो 1.5 ग्राम चारजना मान्छे त 4 × 1.5 ग्राम त्यहीमै सब कम्प्लिट गर्नुपर्छ जति खाना पकाउँछ त त्यही नुनले पकाउनु पर्छ जो भी नुन खान्छ लो सोडियम जो हो त नुन ही हो नुनको साइड इफेक्ट धेरै छ त्यो प्रेसर बढाउँछ सुगर बढाउँछ युरिक एसिड बढ्छ कोलेस्ट्रल बढ्छ थाइरोइड बढ्छ सबै बढ्छ नुन त इन्सुलिन स्पाइक ही गर्छ त्यसले सब साइड इफेक्ट आउँछ
1: किनभने हामीलाई कम्ती नुन लागेको छ खाना अलिक राम्रो लाग्दैन
0: त्यही भएर जापानिज डाइटमा त नुन ही छैन ऊ त तेल अनि नुन दिँदैन नुन तेल त दिँदैन ऊ त बोइल खाना खान्छ अनि नुन त एकदम धेरै स्लाइट एकदम 1.5 ग्राम ऊ त किडनी पेसेन्टको जस्तो दिन्छ तस्तो सिकेडी पेसेन्टको क्रोनिक किडनी डिजिजको नुन नखान्छ त राम्रो मेरो आमाको त नुन दिएन तेल दिएन नुन दिएन धेरै राम्रो थियो 100 साल पुग्यो
1: नुन चाहिँ कम्ती नै खानु पर्यो हामीले है अनि यो सुत्ने कुरामा अलिकति सोध्न चाहन्छ
0: हामीले 7-8 घन्टा त निन्द्रा चाहिन्छ जति ढिलो सुत्छ तति निन्द्रा राम्रो हुँदैन जति अगाडि सुत्छ त निन्द्रा राम्रो जति माने टाइमिङ यस्तो हुन्छ जे खाना खाएर 4 घन्टा पछि निन्द्रा हुन्छ माने डाइजेसन कम्प्लिट हुन्छ खाना पछि कम्प्लिट हुन्छ त्यही पछि निन्द्रा हुन्छ त्यो 4 घन्टा लाग्छ त्यो 5 बजे लास्ट खाना खान्छ त्यो 9 बजे आफै निन्द्रा हुन्छ 6 बजेदेखि 8 बजेभित्र एउटा मेलाटोनिन बनेर एउटा हर्मोन निस्किहाल्छ ब्रेनबाट त्यति बेला स्लिप इन्ड्युस हुन्छ निन्द्रा हुन्छ त्यो यही मेलाटोनिनको हेल्प गर्नुपर्छ त 6 to 8 भित्र त्यो जब तपाईँले 6 बजेपछि खाना खान्छ त्यो खाना राम्रो निक्लिँदैन राम्रो डाइजेस्ट हुँदैन माने राम्रो निक्लिँदैन इन्सुलिन इन्सुलिन राम्रो निक्लिँदैन त्यो इन्सुलिन राम्रो निक्लिन पछि इन्सुलिन स्पाइक हुन्छ सुगर स्पाइक हुन्छ त्यो सुगर डाउन हुँदैन
1: बेलुकाको ठिक खाना खाने डिनर टाइम चाहिँ कहिले होला डाक्टर साहब कति बेला
0: बिफोर सनसेट
1: बिफोर सनसेट
0: बिफोर सनसेट माने घमाराउनुको अगाडि माने जति ढिलो खान्छ माने यसो मेरो भाइ खाए राति 10 बजे बिपी बढाइ 190/120 आज जब खाए 5 बजेभित्र त बिपी 100/50 यसो भयो
1: भनेपछि हामीले खाने सुत्ने टाइम पनि अलिकति मेन्टेन गर्नुपर्छ त्यसो गर्नाले चाहिँ हाम्रो हामीले आफ्नो लाइफ स्टाइलमा चाहिँ अलिकति परिवर्तन ल्यायौँ भने चाहिँ हामी चाहिँ स्वस्थ रहन सक्छौँ डाक्टर साहबले यहाँबाट भन्नुहुँदैछ है यहाँहरूले सुन्नुभयो होला हाम्रो श्रोताहरूले हामीले अलिकति भए पनि हाम्रो जीवनशैलीमा चाहिँ परिवर्तन ल्याउनु पर्छ हामी स्वस्थ रहनुको लागि चाहिँ विभिन्न रोगहरू हुनुबाट बाँच्नको लागि चाहिँ होइन डाक्टर साहब
0: नींदबाट उठेर जो पानी खान्छ न मन तातो पानी त्यसले जो बासी मुँहमै पानी खानुपर्छ त्यहीले जो मुँहमै जो थु हुन्छ न त्यही मेरो भाइटल हो एसेट त्यो ऊ भित्र जान्छ त राम्रो
1: भनेपछि बिहान उठेर चाहिँ ब्रसहरू नगरिकन बासी मुखमा नै पानी चाहिँ खानुपर्छ
0: ब्रस गर्नुपर्छ खाइसकेर तपाईँ त जो दाँतको बिचमा जो खाना

0: अड्किन्छ न त्यही निक्लिन्छ।
1: हजुर, अब समय हामीसित धेरै छैन है, हेरौँ एकजना कलर हुनुहुन्छ है लाइनमा, को हुनुहुन्छ? फोन लाइन काटिएजिँदैछ र डक्टर साहब, अब हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेको छौँ र म अब अन्ततिर यहाँलाई के भन्न चाहन्छु भने यो स्कर्फ टाइफस भन्ने
0: किराटोको बिमारी
1: हजुर अहिले एकदमै
0: किराटोको बिमारी यो हुन्छ कि भने छालामा एउटा कालो दागी हुन्छ र त्यो एउटा रिङ रातो रिङ हुन्छ कालो दागीको किराले टोकेर यतो चार पाउँछ माने ढिलो माने जब किरा टोक्छ त बुझ्दैन
1: यसले
0: ज्वरो आउँछ ग्ल्यान्ड सुनिन्छ अर्गन फेलियर भी हुन्छ प्रेसर भी डाउन हुन्छ त्यो यही एडमिट गरेर ट्रिटमेन्ट गर्छ त राम्रो त्यति बेला मैले पहिले इमर्जेन्सी आउटडोरमा देखाएर पनि दबाई लिन्छ त एकदम ठिक भयो।
1: किराले टोकेछ भनेर कसरी थाहा पाउनु डाक्टर साहब, लक्षण के हुन्छ होला?
0: लक्षण त
1: ज्वरो
0: तब त ज्वरो जब आए त्यो त टाउदेखि खोटासम्म सब छाला हेर्नुपर्छ त्यो कसले कालो दागी छ कि छैन।
1: ज्वरो आएपछि चाहिँ त्यो हेर्नु पर्यो है।
0: कोही कोही बेला यी स्क्रब टाइफसको जो लिसन जो छ कोही कोही बेला भित्र हुन्छ माने एनसको भित्र माने टट्टीको दारको भित्र भेजाइनाको भित्र युरिनरी प्यासेजको भित्र भी हुन्छ कानको भित्र यस्तो हुन्छ
1: त्यसले गर्दामा चाहिँ हामीले चाहिँ ज्वरो आयो भने चाहिँ त्यसलाई चाहिँ एकदमै लिनु भएन
0: है। एम्पिरिकली त डोक्सिसाइक्लिन दिन्छ त्यो त राम्रो हुन्छ।
1: हजुर हजुर, नर्मली लिनु भएन र ज्वरो आयो भने चाहिँ जिउतिर यसो हेर्नु पर्यो कतै दाग छ कि छैन भनेर है, छ भने चाहिँ डाक्टरको
0: घरमा यस्तो हेर्नु
1: पर्छ। हजुर हजुर, घरमा ज्वरो आयो त हेरेर त हस्पिटलमा जानु पर्यो है
0: डाक्टरको साथ भेट्न।
1: ल अब अन्तमा डाक्टर साहबलाई भन्न चाहन्छु, हामीले नर्मल मान्छेले चाहिँ ब्यालेन्स डाइट हामी भन्छौँ नि, ब्यालेन्स डाइटमा अब दाल भात सब्जी होइन प्रोटिनहरूको लागि माछा मासु हुन्छ र डाक्टर साहब त्योभन्दा अतिरिक्त पनि हामीले के चाहिँ जोड्नु सक्छौँ त्यो ब्यालेन्स डाइटमा?
0: चाहिँ ब्यालेन्स डाइटमा माने प्रोटिन खानुपर्छ, कार्बोहाइड्रेट पनि हुन्छ त कार्बोहाइड्रेट रेस्ट एन्ड स्टार्च गरेर खानु माछा मासु अन्डा त सबै प्रोटिन हो।
1: त्यसबाहेक हामीले फाल्टो के एड गर्न सक्छौँ यसमा ब्यालेन्स डाइटमा?
0: ब्यालेन्स डाइटमा सोयाबिन भी एड गर्न सक्छ, लोटस बीज भी एड गर्न सक्छ।
1: हुन्छ डाक्टर साहब, यहाँलाई धेरै धेरै धन्यवाद र आज हामीसित हुनुहुन्थ्यो खरसाङ अस्पतालबाट विशेषज्ञ डाक्टर टिएस विश्वास र डाक्टर साहबले यहाँबाट आज जीवन शैलीबाट हुने रोगहरू सम्बन्धी धेरै राम्रो राम्रो जानकारीहरू दिनुभयो। हामीले यो रोगबाट कसरी बाँच्न सक्छौँ है, हामी टाढा रहन सक्छौँ यस सम्बन्धी डाक्टर साहबले यहाँबाट जानकारी दिनुभयो र अहिले त भने डाक्टर साहबलाई यति राम्रो जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार डाक्टर साहब, र मलाई पनि अब कार्यक्रमबाट बिदा माग्ने भइरहेको समय भइरहेछ आजको निम्ति र बिदा माग्छु कार्यक्रम प्रस्तुत रेबिना सुब्बा, सम्पूर्ण प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी नमिता गुरुङसँगै म रश्मि पनि अहिले त भने कार्यक्रममा त बिदा माग्छु। नमस्ते
0: नमस्ते, धन्यवाद।

0: अब समय भएको छ 6 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। रक्षा मन्त्री राजनाथ सिंहले आज कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुराग कुमार दिसानायकेसँग भेट गरी दुवै देशको कल्याण र विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनु भयो। केन्द्रीय मन्त्री परिषदले आज 7 उच्च ट्राफिक रेलवे नेटवर्कहरूलाई 4 लेन बनाउन अनुमति दिएको छ। यसमा दिल्लीदेखि मुम्बई, मुम्बईदेखि चेन्नई, चेन्नईदेखि कोलकाता र कोलकातादेखि दिल्लीसम्मका परियोजनाहरू समावेश छन्। राजस्व आसूचना निदेशालय डिआरआईले विगत 2 हप्तामा देशभरि गरिएका कार्यवाहीहरूमा लगभग 740 किलोग्राम गाँजा र चरस बरामद गरेको छ। एजेन्सीले लागू औषध तथा मन प्रभावी पदार्थ अधिनियम एनडिपिएसको प्रावधान अन्तर्गत 13 जनालाई पक्राउ गरेको हो। यस महिनाको 22-27 तारिकसम्म चीनको साङ्घाईमा आयोजना हुने 48औं विश्व कौशल प्रतियोगितामा भारतले पहिलोपल्ट 11 नयाँ कौशल श्रेणीहरूमा भाग लिनेछ। गुजरात विधानसभाको 3 दिवसीय मनसुन सत्र आज गान्धीनगरमा सुरु भयो। सदनको सुरुवात प्रश्नोत्तरकालबाट भयो, जसमा सामान्य प्रशासन, राजस्व र पञ्चायती राज लगायत विभिन्न विभागहरूसँग सम्बन्धित तारांकित

प्रश्नहरूमाथि चर्चा गरियो। नेपालमा विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 1,365 पुगेको छ। उद्धार टोलीहरूले लगभग 589 विदेशी नागरिकहरूसहित 5,326 जनाको खोजी गरिरहेको छ। गङ्गा, गण्डक, कोशी, सोन, पुनपुन र अन्य नदीहरूमा पानीको सतह घट्दै जाँदा बिहारमा बाढीको अवस्थामा केही सुधार आएको छ। यद्यपि धेरै नदीहरू अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

समय यस बेला बेलुकीको 6:02 भइरहेछ। FM 103.5 MHz हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र भने यहाँ समक्ष राखिरहेछौँ विविध हिन्दी चलचित्रका गीतहरू। प्रथममा स्वेखन होस् चलचित्र युवराजबाट, बेनी दयाल, श्रेया घोषाल अनि एआर रहमानको स्वरमा।

0: कान्छी माई दिदी, बिरे भाइ नमस्ते, म पनि आइपुगे।
1: ए, आइपुग्नु भएछ, खुसी लाग्यो। यसरी सभामा सबैजना भेट हुँदा खुबै आनन्द हुन्छ। यहाँ बिरे भाइ पनि अघि आएर बसिरहनु भएको छ, यहाँ
0: अघि पिछे भएछ भाइ कान्छी।
1: हजुर हजुर, अनि यो चिया ल्याएको तपाईँले?
0: हजुर हजुर, चिया त खानु पर्यो नि त।
1: राम्रो, हजुर राम्रो गर्नु भएछ तपाईँले।
2: अनि यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ।
1: हो त,
2: विशेष गरेर यहाँ धनमाया दिदीले केही प्रश्नहरू पनि लिएर आएको हुनुहुन्छ। के कुराहरू यहाँले सोध्नुहुन्छ हामीलाई, होइन? सोध्नुहुन्छ नि त हामीलाई। आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी?
0: नयाँ नयाँ विषय लिएर आएको हुन्छ नि बिरे भाइ, म त।
1: हजुर हजुर, यसरी सभामा सबै भेट हुँदा तपाईँले के मनमा लागेको कुरा सोध्नु भयो भने हामी पनि जानेको कुरा बताइदिउँला कि कसो हो बिरे।
0: मलाई एकदमै ठुलो आशा लाग्छ, किनभने सभामा गएपछि

0: हजुर
1: सबै जनाले राम्रो राम्रो जानकारी दिनुहुन्छ, सबै विषयको नै जानकारी दिनुहुन्छ, फेरि
0: धेरै
1: ज्ञान बढेर जान्छ है। त्यो कारणले गर्दा चाहिँ सभामा नै सोध्नु पर्यो, सभाबाट नै
0: जान्नु
1: पर्यो भनेर आउँछु नि त दिदी। आज चाहिँ म नि मलाई एउटा कुरो चाहिँ के सोध्नु मन लागेको छ भने आज अलिकति छुट्टै पनि छ विषय, जग्गा जमिन पनि धेरै छ, त्यसले गर्दाखेरि चाहिँ
0: भन्दाखेरि नि धनमय बहिनी तपाईँले त जमिन त त्यसै राख्नु भएको छ, केही पनि लाउनु भएको छैन, के यसो छोरा छोरीलाई छुट्याएर घर बनाइदिने विचार गर्नु भएको छ?
1: होइन नि कान्छेमा दिदी, अलिकति छ नि खाली जमिन, अब केही लगाऊ भनेर पो सोचिरहेको छु नि। म त सभाबाट नै यसो सल्लाह लिनु पर्यो भनेर आएको नि तपाईँहरूबाट नै।
2: हजुर हजुर, अब त्यो जमिनमा त धेरै कुराहरू लाउन सकिन्छ।
1: हजुर,
2: जस्तै तपाईँले फुलको खेती गर्दा पनि भयो है, यो ठेकी फलको खेतीहरू गर्दा पनि भयो।
1: हजुर,
2: त्यस्तै प्रकारले अब हिजो आज चाहिँ अब सजिलो आय आर्जनको निम्ति चाहिँ नि बजारमा अब कट फ्लावरहरू पनि लाएर होइन, कट फ्लावरमा यो ग्लेडुलस फुलहरू छ है, यो फुलहरू लगाएर पनि तपाईँले आय आर्जन चाहिँ गर्न सक्नुहुन्छ।
1: ए भनेपछि कान्छीमा दिदी, अब यो कट फ्लावर भनेर भन्नुभयो विरे भाइले, यो कुरो सबै अब तपाईँहरूबाट नै जान्नु पर्यो, ज्ञान लिनु पर्यो।
0: हजुर हजुर, अब तपाईँको अब जग्गा खाली छ भने भनेपछि त अब तपाईँले
1: बिरे भाइले भन्नुभयो अब कट फ्लावर भनेर कुरा गर्नु भने म यो ग्ल्याडिस फुलको खेती पो गर्नु पर्यो बिरे भाइ।
2: हुन्छ नि
1: है, योबाट चाहिँ धेरै भनेपछि आय आर्जन पनि हुन सक्छ।
2: सक्छ हो नि, कट फ्लावर बिक्री हुन्छ नि त यो।
1: अनि ग्ल्याडिस फुलको खेती गर्दा नि बिरे भाइ, अब खेती गर्ने तरिका पनि जान्नु पर्यो, जमिनको चुनाव कसरी गर्नु पर्यो, हामीले त्यो सबै कुरो पहिला जान्नु पर्यो नि त, तब पो हामीले यो फुलको खेती गर्नु सक्छौँ त। जे कुरो गर्दा पनि है जमिन चुन्नु पर्यो,
2: सबै कुरा कायदासँग गरेको छ भने चाहिँ फाइदा हुन्छ है। अब तपाईँले जुन जमिनको छनौट अथवा जमिनको चुनाव कसरी गर्ने भन्ने विषयमा सोध्नु भयो नि, यसको लागि चाहिँ सकेसम्म हामीले चाहिँ नयाँ जग्गा छानेको चाहिँ राम्रो हो। एउटै जमिनमा सालै पछि पहिलेकै जुन खेतीहरू गर्छ नि त्यस्तो चाहिँ गर्नु हुँदैन। अनि यसरी सालै पछि तपाईँले ग्ल्याडिस फुल मात्रै लाउँछु भन्ने विचार गर्नुभएको छ भने चाहिँ त्यो माटोमा जुन यसलाई फुललाई चाहिने तत्त्वहरू हुन्छ नि त्यो चाहिँ खाइसकेको हुन्छ पुरानै बोटले। अनि अर्कोतिर चाहिँ के हुन्छ भने रोग लाग्ने र दानाहरू मिसिने क्या डर हुन्छ। राम्रो राम्रो प्रजातिहरू चाहिँ अर्कोमा परिणत हुने सम्भावना हुन्छ हौ धनमाया दिदी।
1: हजुर बिरे भाइ, त्यसै प्रकारले अब हामीले यो जमिनको चयन गरिसक्यो पछि माटो के कस्तो हुनुपर्ने हो त्यो माटो पनि त याद गर्नु पर्यो होइन बिरे भाइ, कान्छीमा दिदी बताइदिनुहोस् न माटो चाहिँ कस्तो जग्गामा चाहिँ हामीले यो ग्ल्याडिस फुलको खेती गर्न सक्छौँ।
0: अब तपाईँले यो ग्ल्याडिस फुलको लगाउने ग्ल्याडिस फुल लगाउने विचार गर्नुभएको छ भने माटो चाहिँ सकेसम्म कालो रातो र अलिअलि बलौटे माटोमा यसको खेती एकदमै राम्रोसँग हुन्छ है।
1: हजुर,
0: धनमाई यो याद गर्नु पर्यो। अनि पानी जमिने रोडेर अमिलो माटोमा यो फुल चाहिँ एकदमै पटक्क सप्रेको जस्तो चाहिँ मलाई लागेन है।
1: ए त्यस्तोमा चाहिँ सप्रिँदैन।
0: हजुर हजुर,
1: अनि हामीले रोप्ने समय पनि त ध्यान दिनु पर्यो विशेष
0: गरेर,
1: जुन पाइ त्यही समयमा त हुँदैन होला।
0: हुँदैन,
1: कुन समयमा यो ग्ल्याडिस फुलको खेती गर्दा चाहिँ धेरै राम्रो हुन्छ होला नि।
0: हजुर, हामीले कुनै पनि खेती गर्दा भनौँ अथवा फुल रोप्दा भनौँ, हामीले रोप्ने समयलाई चाहिँ एकदमै ध्यान दिनु आवश्यक छ। अनि यसलाई चाहिँ यो जुन ग्ल्याडिस फुलको कुरा गर्दैछौँ यसलाई चाहिँ हामीले वर्षमा दुईपल्ट रोप्न सके तापनि अब बजारमा फुलको खाँचो अब कोही बेला चाडबाड भयो विवाह लगन भयो अब विचार गरेर हामीले रोप्नु पर्यो है। अब पहिलो रोपाई सोध्नु भयो तपाईँले, अब पहिलो रोपाई चाहिँ डिसम्बर र जनवरीमा भने दोस्रो रोपाई चाहिँ जुन जुलाईमा हामीले गर्न सक्छौँ।
1: भनेपछि अहिले ठिक
2: फुलको खेती नै विषयमा नै जानकारी गराएको,
1: राम्रो कुरा बताउनु भयो बिरे भाइले, यही महिना ठिक्कै रहेछ फुलको गर्ने समय, राम्रो भयो सोधेको पनि।
0: हजुर हजुर, अब त्यो खाली जमिनमा तपाईँले यो ग्ल्याडिस फुलको खेती गर्दा हुन्छ।
1: हजुर,
0: तर अब कालेबुङ भयो दार्जिलिङ र सिक्किम भेगमा भने वर्षाकालमा अन्तमा बेसी पानी पर्ने हुनाले यसलाई अब रोपाई चाहिँ डिसम्बर जनवरीमा गरेर चाहिँ जुन जुलाईमा चाहिँ फुल फुलिसकेपछि दाना खनिकन अब त्यहाँ जमिनमा धानको खेती गर्न पनि सकिन्छ हामीले। अनि यसको थुप्रै प्रजातिहरू भएको हुनाले चाहिँ कोही छिटो पनि फुल्छ अनि कोही ढिलो पनि फुल्छ है, हामीले त्यो कुरोहरू पनि याद गर्नुपर्छ।
1: यो ग्ल्याडिस फुलको खेती गर्दा नि बिरे भाइ जमिनको खनजोतहरू गर्नुपर्छ कि पर्दैन होला त्यो पनि यसो बताउनुहोस् न।
2: गर्नुपर्छ नि धनमाया दिदी।
1: ए हजुर हजुर,
2: अब यसको खेती बारेमा भन्नु पर्दाखेरि चाहिँ अब यसको खेती

0: चाहिँ बारीमा गर्नुभन्दा नि ठुलो जग्गा हुन्छ नि जहाँतिर चाहिँ समतल जग्गा ठुलो
1: एकदम खुल्ला जग्गा
0: खुल्ला
1: रूपमा अलिक
0: त्यस्तोमा गर्दा चाहिँ राम्रो हुन्छ। अनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि फुलमा पानी लगाउनु पनि सुविधा
1: भयो
0: र पहिलो सालमा छोडेको जो दाना ठुला साना सबै धान रोप्नाले मर्छन् अनि मिलावट हुने डर पनि हुँदैन। अनि जमिन बनाउँदा बाँझो खेत जोतेर डल्लाहरू राम्ररी फुटाउनु पर्छ बुझ्नुभयो त। त्यस पश्चात काँटाको सहायताले जमिन सम्याउनु पनि पर्छ है। अनि जमिन नमस्काइकन रोप्नाले फुलमा पानी लगाउँदा एकनासले भिज्दैन र छिमाले उम्रन्छ। अनि जमिन सम्याएपछि गाई बाख्राको पचेको मल लगाएर छोटो हलोले जोतेर माटोलाई फुट्याउनु पर्छ। अनि एक हप्तापछि दाना रोप्नुपर्छ किनभने तातो मलले बिजन दाना कुने डर पनि हुन्छ। जुन बिजन लाउँछु नि त्यसको दाना कुने डर पनि हुन्छ हौ धनमाया दिदी।
1: त्यो बाहेक चाहिँ अरू हामीले के गर्नुपर्छ होला नि जमिनको लागि?
2: हेर्नुहोस् अब जमिनमा चुना पनि लगाउनु पर्यो। यहाँ विदे भाइले त भनिहाल्नुभयो कि यसलाई राम्रोसँगले खनजोत गर्नुपर्छ होइन न मछिमली हुन्छ भनेर भन्नु भयो। चुना लगाउनुको मुख्य कुरो चाहिँ के छ भन्दाखेरि अब हाम्रो जुन पहाडको माटो चाहिँ एकदम अमिलो भएको हुनाले चाहिँ अब यसले सामान्य बनाउन चाहिँ माटोमा डोलोमाइट या भनौँ यो एक्रोलाइम 1000 केजी प्रति एकर गरेर जोतेको जमिनमा हामीले लगाउनु पर्छ। अनि यसरी डोलोमाइट र यो एग्रोलाइम लगाएको 20-25 दिनभित्र मात्र हामीले खनजोत चाहिँ गर्नुपर्छ। र हामीले जुन चाहिँ यो माटोको पिएच भन्छ नि यो पिएच 6.5 सम्म चाहिँ हुनु पर्यो। त्यसले गर्दा हामीले जमिनमा चुना लगाउनु पनि एकदमै जरुरी छ।
1: भनेपछि खनजोत गर्दा हामीले चुना पनि लगाउनु पर्यो दिदी?
2: हजुर हजुर
1: हजुर। अनि हामीले यो जमिन तयारी गरेपछि खनजोत गरेपछि चाहिँ मलजल पनि त अब के कति लगाउनु पर्ने
2: मल त लगाउनु पर्छ
1: ध्यान दिनु पर्छ।
2: हजुर हजुर।
1: मलजल चाहिँ कस्तो प्रकारले लगाउनु पर्ने हो बिरे भाइ त्यो सम्बन्धी पनि बताइदिनुहोस् न।
0: यो फुलको खेती अथवा अरू सागसब्जीको खेतीमा अन्य जग्गाहरूमा चाहिँ विभिन्न प्रकारको रासायनिक औषधिहरू व्यवहार गरिन्छ।
1: हजुर।
0: तर हाम्रो पहाडी इलाकामा भने यस्तो रासायनिक औषधिहरू व्यवहार गरिँदैन। त्यसैले चाहिँ म तपाईँलाई के सल्लाह दिन्छु भन्दाखेरि यो फुललाई चाहिँ पर्याप्त मात्रामा गाई अथवा बाख्राको मल भयो भेडाको मल कुखुराको मलहरू भयो गनेउलाको मलहरू हुन्छ नि यो चाहिँ लाउने सुझाव दिन्छु। अनि मल जमिनमा लगाएर छोटो हलोले जोतेर मल फिट्नुपर्छ। तर लामो हलोले जोतेर लगाएको मल माटोमा धेरै मुनि छोपिएर जान्छ क्या त्यो भएर छोटो हलो नै व्यवहार गरेको चाहिँ राम्रो। अनि जति सक्दो रासायनिक मल चाहिँ नहाल्नुहोस् न ल खेती गर्दा
2: जति सक्दो यो रासायनिक मल हाल्यो भने चाहिँ कतिवटा होइन किरा फटेङ्ग्रा आफूलाई हाम्रो खेतीलाई चाहिने किरा फटेङ्ग्रा पनि मर्ने डर हुन्छ त्यसले गर्दा नलगाएकै राम्रो।
1: अनि कान्छीमा दिदी हामीले अब खुल्ला जग्गामा भनौँ न त्यो त्यसमा मात्र नरोपेर नि ड्याङ पनि बनाएर रोप्नु सकिन्छ कि सकिँदैन होला नि यो ग्ल्याडिस फुलको खेती गर्दा?
2: हजुर हजुर। अब यो ड्याङको बनावटको कुरा गर्दा अथवा ड्याङमा कसरी रोप्नुपर्छ भन्दा अब मल लगाएर खनजोत गरे पश्चात मात्र हामीले जमिन समाएर चाहिँ फुल रोप्नुलाई ड्याङको बेड चाहिँ बनाउनु पर्यो। अनि ड्याङहरू बनाउँदा चाहिँ एउटा कुरा तपाईँले ध्यान राख्नु पर्यो सानो र एकनासे हामीले बनाउनु पर्छ है। अनि ड्याङहरू बनाउँदा सानो र एकनासे बनाएको छ भने चाहिँ अब हामीलाई फुल रोप्दा पनि एउटै किसिमको हुन्छ नि त
1: है।
2: र यसरी ड्याङ बनाउनले फुलमा लगाएको पानीले पनि समान रूपले पानी पाउने भिज्नु पनि सक्छ सबै अनि छिमले हुँदैन। अघि यहाँ विदे भाइले भनेको जस्तै झार गोड्नुलाई पनि सजिलो हुन्छ। अनि त्यसरी नै ड्याङको लम्बाइ जमिन मुताबिक हामीले जति नै लामो बनाए तापनि चौडाइ भने चाहिँ हामीले 1 मिटर भन्दा अब एउटा हातको हिसाब गर्दाखेरि 3 हात भनौँ न बेसी चाहिँ हामीले बनाउनु हुँदैन है। यदि अब ड्याङको चौडाइ चाहिँ बेसी लामो बनाएमा चाहिँ ड्याङको 2 हातपट्टिबाट हात लगाएर झार गोड्नु भेट्दैन। त्यसले गर्दाखेरि हामीले झार गोड्दा पनि हामीलाई अप्ठ्यारो हुन्छ र फुलबारीमा हात टेकेर झार गोड्नाले फुलबारी पनि खोदालिन्छ भनौँ न है। त्यसले गर्दाखेरि खाँदिन्छ र अब बाँझो पनि हुन्छ र अब फुलको बोट चाहिँ माडिन्छ र फुल चाहिँ राम्रो हुँदैन भनौँ न। त्यसले गर्दाखेरि हामीले ड्याङ बनाउँदाखेरि धेरै कुरामा चाहिँ हामीले ध्यान दिनु चाहिँ एकदम आवश्यक छ है।
1: राम्रो कुरा बताउनु भयो कान्छीमा दिदी। धेरै कुरामा नै अब खेती गर्छु भनेको पनि ध्यान त दिनु पर्यो
2: एकदमै
1: है दुःख गर्नु पर्यो उत्पादनको लागि। त्यो हामीले चाहिँ अब रोपाई सम्बन्धी पनि त हामीले जान्नु पर्यो के कति कसरी लगाउनु

0: भन्ने कति कतिको फरकमा दूरीमा रोप्नु पर्ने
1: हजुर हजुर त्यो जान्नै पनि
0: हजुर त्यो कुराहरू पनि यसो बताइदिनुहोस् न बिरे भाइ
2: हजुर हजुर यो विषयमा त अवश्य जानकारी गराउने नै छौँ हामी तपाईँलाई है तर त्योभन्दा अगाडि चाहिँ हामी पनि एकछिन विश्राम गरेर एउटा
1: गीत सुन्यौँ त्यसपछि फेरि काम लाग्ने कुराहरू यहाँ धर्मायम बहिनीलाई बताउन ल हुन्न बिरे भाइ
2: हुन्छ हुन्छ
0: हुन्छ हुन्छ लु सुनाउँ त गीत
1: ल

0: आहा बिरे भाई धनमय बहिनी गीत त सारै रमाइलो लाग्यो यहाँ धनमय बहिनीलाई कस्तो लाग्यो
1: ए मलाई त सारै मन पर्छ नि कान्छी माई दिदी चिया पिउँदै गीत सुन्न त एकदमै
0: रमाइलो पनि हुन्छ हजुर हजुर
2: अनि हामीले चिया पिउन अगाडि यहाँ धनमय दिदीले सोध्नु भएको यो ग्राडिस फुलको खेती सम्बन्धी जानकारी गराउँदैछौँ अनि यो खेती सम्बन्धी जानकारी गराउँदै गर्दाखेरि उहाँले रोपाई कसरी गर्नुपर्छ भन्ने कुरा सोध्नु भएको थियो अनि यो विषयमा यहाँलाई जानकारी गराउनु पर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो ग्ल्याडिस फुल रोप्दाखेरि चाहिँ दाग र किरा नलागेको बिजन है दानाहरू हुन्छ त्यो मात्र छानेर रोप्नु पर्यो छुट्टाएर एकनासे दानाहरूमा बेबिस्टन अथवा इन्डोफिल M45 भन्ने एउटा औषधि पाइन्छ यो चाहिँ ढुडीनाशक औषधि हो यो चाहिँ पानीमा फिटेर आधा घन्टासम्म भिजाएर शीतलमा सुकाउनु पर्छ अनि यसो गर्नाले चाहिँ ढुडी अनि ब्याक्टेरियाबाट हुने जुन रोगहरू छ जीवाणुहरू छ है त्यसलाई चाहिँ रोक्न सकिन्छ
1: अनि ग्ल्याडिस फुलको खेती गर्छु भनेर त भने सबै कुरो तपाईँहरूलाई सोधे पनि के कस्तो प्रकारले लगाउनु पर्ने जमिन कस्तो हुनुपर्छ भनेर सोधे पनि यो ग्ल्याडिस फुलको यो बिजन चाहिँ कहाँ पाइन्छ होला नि त्यो कुरो पो यसो जान्नु मन लाग्यो
2: अब तपाईँहरूको गाउँमा जहाँनिर कृषिको सामानहरू पाइन्छ नि जसले चाहिँ अब यो बर बिजनहरू रोप्छ नि उहाँहरूलाई भन्नुहोस् न उहाँहरूले ल्याइदिनुहुन्छ मलाई त कतिजनाले ल्याइदिनुहुन्छ यस्तो यसो गर्नुहोस् न जोगाजोग गर्नुहोस् कि
0: जोगाजोग गर्नु पर्यो तपाईँलाई कस्तो खालके मन पर्छ त्यो अनुसारले रोप्नु पर्यो नि त
1: राम्रो कुरा बताउनु
0: हजुर
1: त्यो बिजनको दाना अब लगाउने तरिका पनि बताइदिनुहोस् न
0: यो बिजन र दाना लगाउने दूरत्व चाहिँ कस्तो हुनुपर्छ भन्दा धनमाई बहिनी ठुलो अनि मजौले दानाहरू रोप्दा चाहिँ हामीले 6-6 इन्चको दूरत्वमा 4 इन्च गहिरो माटोले हामीले छोप्नुपर्छ तर अब मसिनो रोप्नु इच्छा गर्नु भएको छ भने तपाईँले अब तपाईँको इच्छामा त्यो निर्भर गर्छ है अब ठुलो लाउनुहुन्छ कि सानो लाउनुहुन्छ है तर अब यो मसिनो लाउने इच्छा छ भने चाहिँ त्यो मसिनो चाहिँ तपाईँले इन्ची अनुसार अथवा 6-6 इन्चको दूरीमा चाहिँ 3 इन्च गहिरो माटोले हामीले छोप्नुपर्छ ठुलो दानालाई चाहिँ बेसी गहिरो छोप्नुपर्छ कारण यसको फुल दरिलो हुनु पर्यो ठाडो मोटो पनि हुनु पर्यो है अनि मसिनो मकै जस्तो दानहरू रोप्नु छ भने यो बियालो हुने हुनाले चाहिँ अब हातले अड्कल गरेर चाहिँ पातलो गरेर चाहिँ हामीले एकनासी छर्नुपर्छ अनि ठुलो र मकै जस्तो दानाहरू चाहिँ राम्ररी छानेर हामीले चड्डी बोरामा लगाएर चाहिँ पानीको कुवामा या त ठुलो भाँडामा हामीले 2-3 दिनसम्म भिजाए पश्चात चाहिँ यसलाई निकालेर चाहिँ शीतलमा चाहिँ हामीले सुकाउनु पर्छ र यसरी भिजाएको मकैको दाना बिजन पनि दानालाई जस्तै यो बेबिस्टिन इन्डोफिल M45 अथवा स्टेप्टोसाइक्लिन 2 ग्राम प्रति लिटर पानीमा फिटेर आधा घन्टा हामीले भिजाएर छर्नुपर्छ त्यो गर्यो भने तपाईँले राम्रोसँगले फुल चाहिँ फुलाउन सक्नुहुन्छ
1: यो फुलको बिजन उम्रेपछि कत्रो हुँदा चाहिँ हामीले गोडाई चाहिँ गर्नुपर्छ
0: यो पनि मुख्य हो है गोडाई पनि
1: घाँस पात त उम्रिन्छ
0: कतिवटा अब मलहरू त झारले नै खान्छ त्यसले गर्दा गोडाई त गर्नै पर्छ
2: झार गोडाईको कुरामा चाहिँ के छ भन्दा नि दिदी ग्ल्याडिस उम्रिनु भन्दा पनि अघि झारहरू उम्रिने हुनाले झार गोड्नु अति नै आवश्यक छ अनि ग्ल्याडिसलाई विशेष गरी 4 पल्टसम्म झार गोड्नुपर्छ है अनि फुल रोपेर

0: 40 दिन पश्चात जति बेला फूल दुई पाते हुन्छ नि
1: हजुर
0: त्यति बेला भयो एकपल्ट अनि फूल चार पाते हुँदा छ पाते हुँदा र अन्तमा फूल काटिसके पश्चात चाहिँ हामीले झार गर्नुपर्छ
1: ए हजुर हजुर
0: चारपल्ट चाहिँ गर्नुपर्छ है दिदी ल
2: याद गर्नुहोस् है
0: अनि फुल पसाएर फुल्नु सुरु भएपछि या फलिरहेको बेलामा भने गोड्नाले फुलको टुसाहरू भाँचिने डर हुन्छ तर थुप्रै र ठुलो खेती गर्दा खेतालाहरू नपाउने हुनाले झार मार्ने दबाईहरू पनि
1: तयार
0: गर्दा हुन्छ बुझ्नुभयो त तर अलिकति यसमा चाहिँ सतर्क चाहिँ अप्नाउनु पर्यो
2: सावधानी अप्नाउनु पर्यो
0: हजुर हजुर अनि यसो गर्नाले समयमा 80% झारबाट फुलले मुक्ति पाउँछ र रहल झारहरू हातले गोड्दा पनि भयो
1: हजुर हजुर
0: दाना रोपेको 15 दिनभित्रमा गर्नुपर्छ तर फुल उम्रेपछि गर्नाले फुललाई अस्वस्थ बनाउने पनि डर हुन्छ
1: ए हजुर
0: अनि उम्रेर ठुलो भएका झारहरू हतपत पनि मर्दैन नि त फेरि
1: त्यो भएर
0: चाहिँ नउम्रिकन चाहिँ हामीले गर्नुपर्छ
1: अनि हामीले पनि त ध्यान दिनु पर्यो नि त फुल ठक्क बिउ रोपेर त्यतिकै छोडिदिनु त भएन
2: हजुर
1: अब राम्रो फुलाउनुको लागि त त्यसलाई एक एकछिनमै हेर्नु पर्यो
2: नानीलाई जस्तो त हेर्नु पर्यो हजुर हजुर
1: त्यो बाहेक अरू के कुरा छ होला नि कान्छीमा दिदी बताउनुहोस्
2: अब त्यो बाहेक त हेर्नुहोस् अब फुलबारीमा चाहिँ गोडगाड अनि मलजल बिजन दाना रोपेर हामीले 40-45 दिनसम्ममा 1-2 पाते हुन्छ अनि 40-50 दिनमा चाहिँ 3 पाते हुन्छ गोडगाड गरेपछि हामीले किरा देख्छौँ अथवा रोगहरू देखेको भने हामीले कीटनाशक औषधिहरू पनि हामीले छर्नु चाहिँ पर्यो है र त्यो पनि हामीले कृषि अधिकारीको सरसल्लाहमा चाहिँ हामीले छर्नुपर्छ होइन आफूले मनज्ञानले आफू खुसीले होइन छर्छु भनेर चाहिँ भएन
1: ज्यू ज्यू ज्यू हजुर र हामीले अब यो ग्ल्याडिस फुलको खेती त अब अहिले सुक्खा महिनामै सुरु गर्दैछौँ है यही महिना
2: हजुर
1: डिसेम्बर जनवरी भनेर खेती गर्नुपर्छ भनेर भन्नुभयो अहिले त अब पानी त्यति पर्दैन आकाशबाट पनि सुक्खा हुन्छ जग्गा जमिनहरू सबै सुक्खा भएको छ यसलाई हामीले सिँचाइको व्यवस्था चाहिँ कसरी गर्नुपर्छ होला नि
0: फुल उम्रनुभन्दा अघि पानी दिनु हुँदैन यदि पानी हाल्यो भने पनि कम्ती मात्रामा दिनु पर्यो फुल उम्रन अघि बेसी पानी हाल्नाले चाहिँ दानाहरू कुने डर जमिन बाँझो झार बेसी पलाउने र लगाएको मलको रस माटोमा सोचिने डर हुन्छ अनि जब बिरुवा उम्रेर 2 पातदेखि 3 पातेको अवस्थामा पुग्छ नि त्यति बेला भने हामीले राम्ररी ड्याङ भिज्ने गरी पानी हाल्नु पर्यो किनभने बिरुवा उम्रेर 3 पाते हुँदा जराहरू माटोमा फिजिएको हुन्छ र त्यसलाई पानीसित मिसिएर मलको रस प्रशस्त लिन्छ र हलक्कै पनि बढ्छ है धनमाया दिदी अनि यसरी एकपल्ट मजाले भिजाएपछि 15-20 दिनको अन्तरमा मात्र हामीले माटो र मौसम विचार गरेर पानी हाल्नु पर्यो अनि जब बिरुवा 6 पाते हुन्छ त्यति बेला फुल्नुको लागि पोट्याउँछ र छाटाक छिटिक फुलको कोपिलाहरू पनि देखा परेको हुन्छ त्यति बेला अनि यो अवस्थामा भने हामीले धेरै मात्रामा पानी हाल्नुपर्ने हुन्छ धनमाया दिदी हजुर अनि जति बेसी पानी र मल भिज्यो त्यति नै राम्रो र लायकको फुलहरू चाहिँ पाउन सकिन्छ तर बिरुवा काटे पश्चात पनि पानी हाल्नुपर्छ यदि आकाशमा पानी पर्यो भने र जमिन चिसो छ भने चाहिँ फुललाई सिँचाइदिनु जरुरत पर्दैन है
1: अनि यो कस्तो प्रकारले फुल ग्ल्याडिस फुल तयारी भएपछि त अब फुल त काट्नु
2: पर्यो हजुर
1: कति राम्रो हुन्छ फुलेको अब कसरी काट्नु पर्ने यसलाई कत्रो हुँदा काट्नु पर्ने
2: हजुर हजुर फुल कसरी काट्नु भन्दा चाहिँ अब जहिले पनि अब फुलको डाँक्ला काट्दा चाहिँ सफा र लाग्ने छुरी या त अब खुर्मीले चाहिँ हामीले काट्नु पर्यो
1: हजुर
2: फुल काट्दा सकेसम्म मुनिको पातहरूलाई हामीले जोगाउनु पर्यो त्यसरी नै पातहरू जोगायो भने दाना र मकै जस्तो दानहरू राम्ररी फस्टाउँछ अब सबै फुल फुलिसकेर त काट्नु भएन कोही त अब नफक्रिकन हुन्छ त्यसले गर्दा हामीले जोगाएर काट्नु पर्यो अनि जहिले पनि जुन चाहिँ यो फुलको डाँक्ला काट्दा हामीले मुनिलो कोपिला चाहिँ अलिकता पक्रने साथै त्यो अनुसारले हामीले काट्नु पर्यो है अनि जसमा यो फुल चाहिँ बजारसम्म पुर्याउँदा केवल मुनिको एक ठुङ्गा मात्र फक्रेको हुन्छ र हप्ता दिनसम्म यसो हेर्दा फुलदानीमा पनि त्यो फुलहरू चाहिँ फुलिरहेको हुन्छ एकदमै राम्रो देखिन्छ
1: भनेपछि त्यो कोपिला बसेको फुलहरू फक्रिँदै जान्छ
2: फक्रिँदै जान्छ त्यसले गर्दा काट्दा चाहिँ हामीले त्यसलाई यसो समातेर चाहिँ मुन्नी काट्नु पर्यो अनि काटेको फुललाई चाहिँ 1 घन्टासम्म हामीले पानीमा भिजाएर राख्नुपर्छ जसले गर्दा चाहिँ यो काटेको फुल धेरै बेरसम्म अथवा धेरै लामो समयसम्म हामीले बजार कता कता पठाउनु छ त्यो पनि

0: पठाउन सक्छौं हैन धेरै दिन सम्म राख्नु छ भने राख्न पनि सक्छौं अनि बिरुवा उम्रेर दुई तीन पाती हुँदा चाहिँ पात खाने किराले पनि सताउँछ भने अब यो फूल काट्ने समयमा पनि हामीले नाप्ने किरा कागे किराहरूले पनि फूललाई एकदमै कोपिला खाएर वाक्कै पार्छ है त्यो पनि हामीले याद गर्नु पर्यो
1: किरा भन्ने त सबै सागसब्जीदेखि लिएर फसल नोक्सान गराउँदा
0: हजुर हजुर त्यसले गर्दा हामीले अब फुल हामीले राम्रो फुलाएर बजारमा बिक्री गर्नु छ भन्यो भने हामीले धेरै कुरोमा ध्यान दिनु पर्यो अनि जस्तो अब यो मैले अघि भने यो कागे किराहरूले खान्छ कोपिलालाई भने वाक्कै पनि पार्छ त्यसले गर्दा अनि यो किराहरूको उपद्रवदेखि फुललाई बचाउनको निम्ति चाहिँ हामीले मेलाथियन अथवा रोगर 2 ml प्रति लिटर पानीमा लगाएर चाहिँ हामीले छर्किनु चाहिँ पर्यो छिर्काउ चाहिँ गरिदिनु पर्यो ज्यू
1: र बिरे भाइ यो हामीले फुलको खेती राम्रोसँगले गर्न सक्यो भने उत्पादन भयो राम्रो भयो भने राम्रो फुल फुल्यो नि त व्यवसाय पनि गर्न सकिन्छ भनेर भन्छ नि त होइन बिरे भाइ
2: हो नि पक्का हो नि अनि यो बाहेक ड्राडिस फुललाई धेरै प्रकारको रोग र किराले पनि सताउँछ यहाँ कान्छीमाया दिदीले एक दुईवटा किराहरूको विषयमा भन्नुभयो है यो विषयमा चाहिँ तपाईँलाई पछि जानकारी गराउँछु नि त ल
1: हुन्छ हुन्छ सोध्नुपर्ने कुरोहरू त छ नि
2: लौ त धर्माया दिदी आज तपाईँले जुन यो ग्ल्याडिस फुलको खेती सम्बन्धी तपाईँले हामीलाई सोध्नु भयो हामीले जाने जति कुराहरू बताए तपाईँले पनि बुझ्नु भएछ हजुर तर यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय पनि भएछ नि
1: ए हजुर हजुर लु सबैजना सँगै जाउँ न त
0: ज्यू ज्यू बिदाको समय भयो भनेपछि त बसिरहने कुरा आएन लु आजलाई चाहिँ लागौ त्यो चियाको बोतल पनि बोक्नुहोस् है धर्माया पनि
1: फेरि भोलि
0: हजुर
1: ल्याउनु पर्यो यसमा चिया
2: हुन्छ हुन्छ
1: जाउँ है सँगै

समाचार वन्दना रायबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गुवाहाटीको पञ्जाबारीमा विस्तारित र पुनर्निर्मित सिक्किम गेस्ट हाउसको उद्घाटन गर्नुभयो, जसले असम भ्रमण गर्ने सिक्किमका मानिसहरूलाई सुधारिएको आवास र सुविधा प्रदान गर्नेछ। स्तरोन्नति गरिएको गेस्ट हाउसमा अब दुई VIP स्विटहरू सहित 20 कोठाहरू छन्, साथै 5 फ्ल्याट युनिटहरू र 2 छात्रावासहरू सहितको क्वार्टर ब्लक पनि छ। यो सुविधाले सिक्किमेली आगन्तुकहरूका लागि आरामदायी घरबाट टाढा घरको रूपमा काम गर्ने अपेक्षा गरिएको छ, जसमा गुवाहाटीमा अध्ययन गरिरहेका राज्यका विद्यार्थीहरू पनि समावेश छन्।

लाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सबै अधिकारी पाहुना र आगन्तुकहरूलाई गेस्ट हाउसलाई आफ्नै बुझेर यसको उचित मरम्मत सम्भार सुनिश्चित गर्ने अपील गर्नुभयो। वहाँले असममा बस्ने वा भ्रमण गर्ने सिक्किमेलीहरूलाई घरको स्वाद ल्याउने आवश्यकतालाई जोड दिँदै गेस्ट हाउसमा सिक्किमेली खाना पस्किने महत्वमा पनि जोड दिनुभयो। यस सुविधाले सिक्किमेली आगन्तुकहरूलाई थप आराम र सुविधा प्रदान गर्ने मात्र नभई सिक्किम र असम बीचको लामो समयदेखिको मित्रता, सहयोग र साझा प्रगतिको सम्बन्धलाई अझ सुदृढ पार्न पनि योगदान पुर्याउनेछ भनी श्री तामाङले आशा व्यक्त गर्नुभयो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले हिजो मंगन जिल्लाको व्यापक भ्रमण गर्नुभयो र कृषि तथा ग्रामीण विकास र जोङ्गुमा जीवन्त गाउँ कार्यक्रम अन्तर्गत भइरहेका पहलहरूको बारेमा जानकारी लिनुभयो। श्री माथुरले किसानहरू, स्वसहायता समूह, किसान उत्पादक संगठन, प्रगतिशील किसान साथै पञ्चायती राज प्रतिनिधिहरूसँग कुराकानी गर्नुभयो र तल्लो तहमा विकास पहल र चुनौतीहरूको समीक्षा गर्नुभयो। जोङ्गुलाई स्वर्गको संज्ञा दिँदै वहाँले दिगो कृषि, बागवानी, पर्यटन, परम्परागत ज्ञान, हस्तकला र अन्य जीविकोपार्जनमा आधारित गतिविधिहरूका लागि महत्वपूर्ण सम्भावनामा जोड़ दिनुभयो। टीम सिक्किमले 31 अगस्तदेखि शुरू भएको नेपालको बाढ़ी प्रभावित क्षेत्रहरूको 9 दिने भ्रमण हिजो पूरा गर्यो। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा टोलीले प्रभावित समुदायहरूको भ्रमण गर्यो र घर सामान र जीविकोपार्जन गुमाएका परिवारहरूलाई कम्बल, स्लिपिङ ब्याग, सोलर बत्ती, ड्राई फ्रूट, औषधि, साबुन, सेनेटरी प्याड, डाइपर, कपड़ा, हर्लिक्स र अन्य तयार खाद्य पदार्थहरू वितरण गर्यो। सिक्किमका जनताले नेपालका जनताप्रति गहिरो सहानुभूति, ऐक्यबद्धता र समर्थन व्यक्त गर्दछ। सिक्किम बौद्ध डुचेन संगठन एसबीडीओले अन्य स्थानीय बौद्ध संघहरूसँगको सहकार्यमा आज बिहान दोताफु देउराली चोटन गुम्बामा नेपाली बाढ़ी पीड़ितहरूका लागि प्रार्थनाको आयोजना गर्यो। एसबीडीओ र विभिन्न अन्य बौद्ध संगठनका प्रतिनिधिहरूले प्रार्थना र अनुष्ठानमा भाग लिन गुम्बामा भिक्षुहरूसँग सामेल भए। एसबीडीओका अध्यक्ष पासोङ नामग्यालले भने कि परन पावन लाचुङ टुल्को रिन्पोछेको सल्लाहमा प्राकृतिक प्रकोपहरू रोक्न र भविष्यमा हुने विपत्तिबाट सबै प्राणीहरूलाई बचाउन वा जिन्सेक अर्थात अग्नि अर्पण अथवा यज्ञ गरिएको थियो। जिल्ला प्रशासनिक केन्द्र पाकिमकी जिल्लापाल परी बिश्नोईको नेतृत्वमा आज हमारी आँगनवाड़ी हमारी जिम्मेदारी भन्ने विषयवस्तु अन्तर्गत एक महिना लामो 9 राष्ट्रिय पोषण माह 2026 शुरू भएको छ। यो अभियान समुदायहरूलाई एकजुट गर्ने अनि गर्भवती महिला, स्तनपान गराउने आमा, बालबालिका, किशोर किशोरी र उनीहरूका परिवारहरूमाझ प्रमुख पोषण, स्वास्थ्य र हेरचाह अभ्यासहरूलाई सुदृढ पार्न समर्पित छ। सुश्री बिश्नोईले महिना लामो अभियानको शुरूआत गर्दै सबै सहभागीहरूलाई पोषण प्रतिज्ञा गराइन्। स्वास्थ्य तथा परिवार कल्याण विभाग, आयुष तथा संस्कृति विभाग मन्त्री जीटी ढुङ्गेलले आज सोचेगाङ स्थित एसटीएनएम अस्पतालको एमएस भवनको भुइँतल्लामा राज्य अंग तथा ऊतक प्रत्यारोपण संगठन एसओटीटीओ सिक्किम कार्यालयको उद्घाटन गरे। स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो र अन्य वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए। 21 नाथाङ माचोङ विधानसभा क्षेत्र अन्तर्गत पाचे क्षेत्रमा सेवारत बुथ लेभल अफिसर बीएलओ विवेश भण्डारीलाई मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआरको क्रममा गरेको प्रदर्शनका लागि पाकिम जिल्लाको उत्कृष्ट बीएलओको रूपमा मान्यता दिइएको छ। राष्ट्रिय मतदाता दिवस समारोहमा श्री भण्डारीलाई सम्मान जनाइनेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको र अब यहाँहरू समक्ष राखिरहेछौ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोक लहरी, आजको कलाकार हीरा वैवा। 7:15 कार्यक्रम सुरसङ्गम, अरुणा लामाको स्वरमा सुनाउनेछौ आधुनिक गीत। 7:45

20 मिनटमा कार्यक्रम संगीत प्रभा, 7:55 समसामयिक समीक्षा, 8:30 कार्यक्रम रंग बिरंगको संसारमा यल्बोङ कालिम्पोङ बारे जानकारी प्रस्तुत गर्नुहुनेछ उद्घोषिका चित्र आले, 8:40 इन्द्र रसाइलीको स्वरमा लोकगीत, 8:45 कार्यक्रम योजना, 9:02 हिन्दी फिल्मिङ गीत, 9:30 कार्यक्रम सृजना, 10:02 मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरोकार विषय रहनेछ निराशाबाट आशातर्फ जीवन रोज्ने साहस।

0: त्यसरी नै 11:05 स्वर माधुरीमा विविध आधुनिक गीतहरू, 11:30 बंगला भाषामा बोजयन्त राहाद्वारा एक नाटक नास्तानीर, 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, लोक अनि आधुनिक गीतको कार्यक्रम 2:30, 2:55 समसामयिक समीक्षा, 3:00 हिन्दी फिल्मी गीत कार्यक्रम गीत सङ्गीत सुन्नुहुनेछ 3:20, 3:55 देशभक्ति गीत, 4:00 कार्यक्रम नारी प्रगति, प्रतिमा लामा यल्मद्वारा महिलामा तनाव अनि व्यवस्थापनबारे कुराकानी, 4:30 कार्यक्रम शिक्षा ज्योति कदम्बरी सुब्बाद्वारा गोविन्द वल्लभ पन्तबारे जीवनी, 5:05 फौजी कार्यक्रम जय जवान, इभिनिङ मेलोडिज 5:30 हिन्दी चलचित्रका गीतहरू, 6:10 कृषि तथा किसान कल्याण मन्त्रालयको प्रायोजित कार्यक्रम किसान वाणी, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 कार्यक्रम लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 7:45 भुतानी कार्यक्रम, 8:00 कार्यक्रम युवावाणी, 8:30 कार्यक्रम चर्चा चौतारी, 9:15 स्पट लाइट, यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले, 10:00 राति सभाको अन्तमा कार्यक्रम आजका फनकार, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अब समय भएको छ प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। न्यायाधीश रविन्द्र विठल राव घुगेले कलकत्ता उच्च न्यायालयको 45 मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 पूरा भएको अवसरमा भारतीय जनता पार्टीले 17 सेप्टेम्बरदेखि 1 महिनाको सेवा संकल्प अभियान शुरू गर्नेछ। सिलगढ़ी र दार्जीलिङ जिल्लाहरूमा पनि धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। नेपालमा विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेहरूको संख्या बढेर 1,365 पुगेको छ। 5,326 जनाको खोजी अभियान जारी छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो 6 स्थापना दिवस भव्य रूपमा पालन गरेको छ र मौसम विभागले राज्यका विभिन्न भागहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। न्यायाधीश रविन्द्र विठल राव घुगेले कलकत्ता उच्च न्यायालयको 45 मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। शपथ ग्रहण समारोह आज कलकत्ता उच्च न्यायालयको ऐतिहासिक कोर्टमा आयोजित गरिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारी र विधानसभा अध्यक्ष रथिन्द्र बोस, राज्य सरकार र न्यायपालिकाका धेरै प्रमुख व्यक्तिहरू यस अवसरमा उपस्थित थिए। देशभरिका विभिन्न उच्च न्यायालयका वर्तमान र पूर्व न्यायाधीशहरूले पनि कार्यक्रममा भाग लिए। न्यायाधीश घुगे यस अघि बम्बई उच्च न्यायालयको न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्थ्यो। यस वर्षको जूनमा उहाँलाई बम्बई उच्च न्यायालयको कार्यवाहक मुख्य न्यायाधीशको

0: नियुक्त गरिएको थियो। त्यसपछि केन्द्रले उहाँलाई कलकत्ता उच्च न्यायालयको मुख्य न्यायाधीशको रूपमा नियुक्त गर्ने अधिसूचना जारी गर्यो। सर्वोच्च न्यायालयको कलेजियमको सिफारिशपछि राष्ट्रपतिको स्वीकृतिमा उहाँलाई मुख्य न्यायाधीशको रूपमा नियुक्त गरिएको हो। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवनियुक्त मुख्य न्यायाधीशलाई बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, विट्ठलराव घुगेको नेतृत्वमा कानूनको शासन अझ सुदृढ हुनेछ। संवैधानिक मूल्यहरूको रक्षा हुनका साथै राज्यका नागरिकहरूलाई त्वरित र निष्पक्ष न्याय सुनिश्चित गर्ने दिशामा काम अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो। पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले पनि रविन्द्र विट्ठलराव घुगेलाई मुख्य न्यायाधीशको रूपमा पदभार ग्रहण गरेकोमा शुभकामना दिनुभएको छ। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा 17 सेप्टेम्बरदेखि एक महिना लामो सेवा संकल्प अभियान शुरू गर्नेछ। यो अभियान प्रधानमन्त्रीको जन्मदिनको अवसरमा शुरू गरिनेछ। नयाँ दिल्लीमा आज पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 7 अक्टोबरमा जनसेवाको 25 वर्ष पूरा गर्नुहुनेछ। प्रधानमन्त्रीले 7 अक्टोबर 2001 गुजरातको मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भएको थियो। उहाँले भन्नुभयो, वर्षौंदेखि प्रधानमन्त्रीले जनसेवादेखि राष्ट्र सेवाको मन्त्रका साथ सेवाको यात्रालाई लगातार अगाडि बढाइरहनु भएको छ। भाजपा अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको प्रगति केवल विकासमा मात्र सीमित नभएको बताउँदै भारतको सांस्कृतिक पहिचान र सम्पदा पनि बलियो भएको बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: यसै गरी सिलगढी र दार्जीलिङ जिल्लाहरूमा धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। जिल्ला भाजपाले आज सिलगढीमा पत्रकार सम्मेलनमा अभियानको रूपरेखाबारे जानकारी दिएको छ। यस अवसरमा जिल्ला भाजपा नेताहरूसितको बैठक पनि आयोजना गरिएको थियो। बैठकमा राज्यका पर्यटन मन्त्री शंकर घोष, फाँसीदेवाका विधायक दुर्गा मुर्मु र अन्य धेरै भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। पत्रकार सम्मेलनमा मन्त्री शंकर घोषले 17 सेप्टेम्बरदेखि एक महिनासम्म विभिन्न सामाजिक तथा संगठनात्मक कार्यक्रमहरू आयोजना गरिने बताउनुभयो। 17 सेप्टेम्बरको साँझ विभिन्न केन्द्रीय तथा राज्य सरकारका योजनाहरूका लाभार्थीहरूको घर गएर आशीर्वादको दीप बाल्ने कार्यक्रम आयोजना गरिएको छ। यसबाहेक विभिन्न क्षेत्रमा नुक्कड़ नाटकहरूको माध्यमले प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 25 वर्षमा गरेका सार्वजनिक र सेवामूलक कार्यहरूलाई मानिसहरू माझ पुर्याइनेछ। आँगनवाडी केन्द्रहरूमा आमा र बालबालिकाहरूसित विशेष कार्यक्रमहरू आयोजना गरिनेछ र आँगनवाडी कर्मीहरूलाई सम्मान गरिनेछ। महिला र बालबालिकाको कल्याणका लागि केन्द्र र राज्य सरकारका विभिन्न योजनाहरूबारे जानकारी पनि मानिसहरूलाई उपलब्ध गराइनेछ। अभियान अवधि पैदल मार्च, बाइक र्याली र जनसम्पर्क कार्यक्रमहरू सहित अन्य धेरै गतिविधिहरू आयोजना गरिनेछ। भाजपा जिल्ला नेतृत्व अनुसार यस राष्ट्रव्यापी अभियान अन्तर्गत दार्जीलिङ जिल्लामा एक महिनासम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। विदेश मन्त्रालयले नेपालको काठमाडौँमा भारतीय फोरेन्सिक टीमले आफ्नो काममा महत्वपूर्ण प्रगति गरेको बताएको छ। टीमले अहिलेसम्म 1400 भन्दा बढी डीएनए नमूनाहरूको जाँच गरेको छ र 378 डीएनए प्रोफाइल तयार गरेको छ। यसैबीच भारतको संयुक्त तकनिकी टीमले आज चिलिमे स्थित सुरुङमा जल निकासी र हिलो हटाउने कामलाई जारी राखेको छ। नेपालमा विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या बढेर 1365 पुगेको छ। उद्धार दलले 5326 जनाको खोजी गरिरहेका छन्। यसमा लगभग 589 विदेशी नागरिक सामेल छन्। अहिलेसम्म 102 जनाको शव परिजनलाई सुम्पिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बीजीपीएमले आज खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो 6ौं स्थापना दिवस भव्य रूपमा पालन गरेको छ। अनित थापाको नेतृत्वमा वर्ष 2021 राजनीतिक पार्टीका रूपमा गठन भएको बीजीपीएमले 2022 जीटीए चुनावमा विजय हासिल गर्दै पहाडमा सत्ता सम्हालेको थियो। 2026 पश्चिम बंगाल विधानसभा चुनावमा पार्टीले पराजयको सामना गर्नु परेपछि आज पहिलो पटक बीजेपीएमले खरसाङमा स्थापना दिवस समारोह आयोजना गरेको हो। सुन्नुहोस् एक रिपोर्ट।
2: अनित थापाले पार्टीको झण्डा उत्तोलन गरेपछि उनकै हातबाट केक काटेर छैटौं स्थापना दिवस

0: समारोहको औपचारिक शुरूआत गरिएको कार्यक्रममा नेपालमा हालै भएको प्राकृतिक विपत्ति तथा बीजीपीएमका दिवंगत सदस्यहरूको स्मृतिमा एक मिनट मौन धारण गरियो। विभिन्न धर्मका धर्मगुरुहरूले पूजा अर्चना तथा प्रार्थना गरेपछि जनसभा अघि बढाइएको थियो। समारोहमा पार्टी अध्यक्ष अनित थापाको राजनीतिक यात्रामा आधारित भिडियो समेत प्रदर्शन गरिएको थियो। अध्यक्ष थापाको हातबाट वयोवृद्ध डीएस दर्नाल र दावा लामालाई सम्मान गरियो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै बीजेपीएमका संस्थापक अध्यक्ष अनित थापाले गोर्खाल्याण्डको मुद्दा भाजपाको रहेको दावी गर्नुभयो। उहाँले भाजपा र भाजपाका गठबन्धन दलहरूले गोर्खाल्याण्डको नाममा मत मागेकाले अब आफूहरूले गरेको वाचा पूरा गर्ने समय आएको बताउनुभयो। सन्ध्या शर्मा, आकाशवाणी समाचार, खान।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीको भीभीआईपी सुरक्षा घेरा तोडेर आर्मी लेखिएको गाडी लिएर हेलिप्याड क्षेत्रमा प्रवेश गरेको आरोपमा तृणमूल कंग्रेसका एकजना नेताका छोरालाई पक्राउ गरिएको छ। यो घटना हिजो फुलबारीको उत्तरकन्या नजिकैको मैदानमा भएको हो। यो घटनाले मुख्यमन्त्रीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। पुलिसले बताए अनुसार पक्राउ परेको युवकको पहिचान दिगम्बर राई उर्फ बापी डाबग्राम फुलबारीका पूर्व तृणमूल कंग्रेस ब्लक अध्यक्ष दिलीप रोयका छोराको रूपमा गरिएको छ। मौसम विभागले राज्यका विभिन्न भागहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी दुई दिन राज्यका कैयन क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। उत्तर बंगालमा पनि वर्षाबाट राहत पाउने सम्भावना कम छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार लगायत पहाड़ी र समतल क्षेत्रहरूमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ। खरसाङ बार एसोसिएसनले दार्जीलिङका अधिवक्ता जीवन एचएल राईको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। अधिवक्ता श्री राईको हिजो निधन भएको थियो। उहाँको असामयिक निधनले परिवार, सहकर्मी र समग्र समुदायमा अपूरणीय क्षति पुगेको छ। एसोसिएसनले दिवंगत आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति संवेदना व्यक्त गरेको छ। गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जीटीएका शीर्ष नेतृत्वले राजीनामा दिएको केही महिनापछि राज्य सरकारले पहाड़मा रहेको स्वायत्त प्रशासनिक निकायको लागि प्रशासक नियुक्त गरेको छ। गत सोमबार आईएएस अधिकारी स्मृति रञ्जन महन्तालाई जीटीए प्रशासकको रूपमा नियुक्त गरिएको घोषणा मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो उत्तर कन्यामा आयोजित जिल्ला प्रशासनसितको भर्चुअल बैठकमा गर्नुभएको हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। न्यायाधीश रविन्द्र विठल राव घुगेले कलकत्ता उच्च न्यायालयको 45 मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टीले 17 सेप्टेम्बरदेखि एक महिनाको सेवा संकल्प अभियान शुरू गर्नेछ। सिलगढ़ी र दार्जीलिङ जिल्लाहरूमा पनि धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। नेपालमा विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेहरूको संख्या बढ़ेर 1,365 पुगेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो 6 स्थापना दिवस भव्य रूपमा पालन गरेको छ र मौसम विभागले राज्यका विभिन्न भागहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।
2: के लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।

समय यसबेला बेलुकीको 7:01 अनि 47 सेकेन्ड भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम लोकलहरी, जस अन्तर्गत यहाँहरू समक्ष सुनाउनेछौँ हिरा वैभवको स्वरमा केही लोकगीतहरू।

एफएम 103.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज लगायत न्यूज अन एआईआर एप अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म। र अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम सुर संगम, जस अन्तर्गत यहाँ समक्ष राखिरहेछौ अरुणा लामाको स्वरमा केही आधुनिक गीतहरू।

समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौँ आजका मुख्य समाचार। उपराष्ट्रपति राधाकृष्णद्वारा राष्ट्रिय प्रथम र विकसित भारत 2047 जोड, प्रधानमन्त्री मोदीद्वारा युपिआईको विश्वव्यापी सफलताको प्रशंसा, नितिन गडकरीद्वारा गोवामा पूर्वोरिम एलिभेटेड कोरिडोर उद्घाटन, रक्षा मन्त्री राजनाथ सिंहद्वारा श्रीलङ्का राष्ट्रपतिसँग भेटवार्ता अनि वाराणसीमा 9 राष्ट्रिय पोषण महिनाको शुभारम्भ। समाचार विस्तारमा, उपराष्ट्रपति सिपी राधाकृष्णनले आज इटानगरमा अरुणाचल प्रदेश विधानसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्नुभएको छ। उहाँले विधायकहरूलाई लोकतन्त्रका उच्च परम्परा कायम राख्दै राज्य र राष्ट्रको विकासका लागि काम गर्न आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय प्रथम र विकसित भारत 2047 लक्ष्यलाई विधायिकाको कामको मार्गदर्शक बनाउनु पर्ने बताउनुभयो। बहस, छलफल र संवादले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै उहाँले हरेक बहस र छलफल अन्त निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभयो। उपराष्ट्रपतिले अरुणाचल प्रदेशको विकास भारतको समग्र विकास र सुरक्षासँग जोडिएको बताउँदै राज्यको जलविद्युत क्षमताको जिम्मेवार उपयोगबाट राजस्व वृद्धि र विकासलाई गति दिन सक्ने उल्लेख गर्नुभयो। साथै विकाससँगै वातावरण संरक्षण र आदिवासी तथा सीमान्तकृत समुदायको हितमा ध्यान दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत

समय यसबेला बेलुकीको 7:45 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब यहाँहरू समक्ष राखिरहेछौँ केही भुटानी गीतहरू।

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले आज 10,700 करोड रुपियाँ भन्दा बढी लागतका 3 मल्टी ट्र्याकिङ रेलवे परियोजनाहरूलाई अनुमोदन गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुराग कुमार दिशानायकेसँग भेट गर्नुभयो र दुवै देशको कल्याण अनि विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोऱ्याउनुभयो। यस महिनाको 22-27 तारिकसम्म चीनको साङ्घाईमा आयोजना हुने 48 विश्व कौशल प्रतियोगितामा भारतले पहिलोपल्ट 11 नयाँ कौशल वर्गमा भाग लिनेछ। शुक्रबारदेखि सुरु हुने ब्रिक्स शिखर सम्मेलनको तयारीको अन्तर्गत नयाँ दिल्लीमा मोटर कार्केट रिहर्सल भइरहेको छ। दिल्ली ट्राफिक पुलिसका अनुसार रिहर्सल 7:00 सुरु भयो र राति 10:00 जारी रहनेछ अनि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर IRGC फारसको खाडीमा 2 अमेरिकी जहाज र 8 तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले आज 10,700 करोड रुपियाँभन्दा बढी लागतका 3 मल्टी ट्र्याकिङ रेलवे परियोजनाहरूलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा मन्त्रीमण्डलको बैठकपछि मिडियालाई जानकारी दिनुहुँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यी परियोजनाहरू पश्चिम बङ्गाल, झारखण्ड, ओडिसा, मध्यप्रदेश अनि छत्तिसगढका 14 जिल्लाहरूमा फैलनेछन्, जसले विद्यमान भारतीय रेलवे नेटवर्कमा लगभग 656 किलोमिटर वृद्धि हुने बताउनुभयो। उहाँले यी परियोजनाहरू खडगपुर देखि झारसुगुडा चौथो लाइन, कटनीदेखि पेन्द्रे रोड चौथो लाइन र विलासपुरदेखि पेन्द्रे रोड तेस्रो लाइन हुने बताउनुभयो। यी मल्टी ट्र्याकिङ परियोजनाहरूले रेलवे सञ्चालनलाई सुव्यवस्थित गर्नेछन् र भिडभाड कम गर्नेछन्। केन्द्रीय मन्त्रीमण्डलले तामिलनाडु, आन्ध्र प्रदेश, कर्नाटका र तेलङ्गानाका 17 जिल्लाहरूमा फैलिएका 5 मल्टी ट्र्याकिङ परियोजनाहरूलाई पनि अनुमोदन गरेको छ, जसले विद्यमान भारतीय रेलवे नेटवर्कमा 540 किलोमिटरको वृद्धि हुनेछ। यी परियोजनाहरूको लागत 10,210 करोड रुपियाँभन्दा बढी हुने अनुमान गरिएको छ र 2029-30 सम्ममा पूरा हुने सम्भावना छ। यी रेलवे मार्गहरूमा आर्कोनामदेखि रेणुगुट्टासम्मको तेस्रो र चौथो लाइन, व्हाइटफिल्डदेखि बाङ्गारपेटसम्मको तेस्रो र चौथो लाइन र होसदेखि ओमलुर लाइनको दोहोरोकरण समावेश छ। स्वीकृत मल्टिट्र्याकिङ परियोजनाहरूले लगभग 52 लाख जनसङ्ख्या भएका लगभग 2,100 गाउँहरूको लागि कनेक्टिभिटी सुधार गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रीमण्डलको निर्णयले यात्री आवागमनलाई तीव्र बनाउने, कनेक्टिभिटी सुधार गर्ने र मालवाहक क्षमता बढाउने बताउनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले 10,000 करोड रुपियाँभन्दा बढी लागतका 5

0: रेलवे परियोजनाहरूले दक्षिण भारतमा राम्रो रेल कनेक्टिभिटीलाई प्रवर्धन गर्ने र लाखौं मानिसहरूलाई लाभ पुर्याउने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेसँग भेट गर्नुभयो र दुवै देशको कल्याण अनि विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोऱ्याउनुभयो। दुवैले यस क्षेत्रमा सुरक्षा, शान्ति र समृद्धि सुनिश्चित गर्ने उपायहरूबारे चर्चा गर्नुभयो। दुवैले सभ्यताको बन्धन, नजिकका छिमेकी र समुद्री साझेदारको रूपमा भारत र श्रीलङ्काले आफ्ना मानिसहरूको कल्याणका लागि मिलेर काम गरिरहने कुरा दोहोऱ्याउनुभयो। यस अवधि दुवैले श्रीलङ्काको वायु सेनाको लागि L-70 तोपमा सुधार र दुई देशका राष्ट्रिय क्याडेट कोर र राष्ट्रिय रक्षा कलेजहरू बीचको सहकार्यमा समझदारी पत्रहरू पनि आदान प्रदान गर्नुभयो। यी तोपमा सुधारले श्रीलङ्कामा प्रमुख सम्पत्तिहरूको वायु रक्षा पूर्वाधारलाई बलियो बनाउनेछ। यस अतिरिक्त भारतीय रक्षा बलद्वारा निर्मित 3 बेली पुलहरूको भर्चुअल रूपमा उद्घाटन गरियो। बैठकको क्रममा श्री सिंहले श्री दिसानायकेलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना व्यक्त गर्नुभयो। राष्ट्रपति दिसानायकेले प्रधानमन्त्री मोदीसँगको आफ्नो भेटघाटको सम्झना गर्नुहुँदै श्रीलङ्काले आफ्नो भूभागलाई भारतको सुरक्षा हित विरुद्ध हुने कुनै पनि गतिविधिका लागि कहिले प्रयोग गर्न नदिने बताउनुभयो।
1: आज मेरी हेज एक्सलेंसी के प्रेसिडेंट के साथ भी बहुत ही फ्रूटफुल और प्रोडक्टिव मीटिंग भी उनके साथ हुई है और उनका विजन और लीडरशिप हमारे दोनों देशों के बीच मैं समझता हूं कि पार्टनरशिप को और स्ट्रेंथन करने में वो कंट्रीब्यूट करेगी।
0: यस महिनाको 22 27 तारिकसम्म चीनको साङ्घाईमा आयोजना हुने 48 विश्व कौशल प्रतियोगितामा भारतले पहिलोपल्ट 11 नयाँ कौशल वर्गमा भाग लिनेछ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयले टिम स्किल इन्डियाले 64 सिप प्रतियोगिताहरूमध्ये 63 भाग लिने बताएको छ, जसमा लगभग 70 प्रतिस्पर्धीहरूको दल सामेल हुनेछ। मन्त्रालयका अनुसार यो अहिलेसम्मको यस प्रकारको कार्यक्रममा भारतको सबैभन्दा ठूलो र विविध प्रतिनिधित्व हो। भारतले पहिलोपल्ट प्रतिस्पर्धा गर्ने 11 नयाँ कौशलहरूमा डेन्टल प्रोस्थेटिक्स र डिजिटल इन्टरेक्टिभ मिडिया डिजाइन समावेश छन्। भारतको सहभागितामा खुसी व्यक्त गर्नुहुँदै कौशल विकास तथा उद्यमशीलता मन्त्रालयकी सचिव देवश्री मुखर्जीले यी नयाँ कौशलहरूमा भारतको समावेशले देशको कौशल इकोसिस्टमको विकासलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राजस्व आसूचना निदेशालय DRIले विगत 2 हप्तामा देशभरि सञ्चालन गरिएका कार्यवाहीहरूमा लगभग 740 किलो गाँजा र चरस बरामद गरेको छ। एजेन्सीले लागू औषध तथा मन प्रभावी पदार्थ ऐन NDPSको प्रावधान अन्तर्गत 13 पक्राउ पनि गरेको छ। बरामद गरिएका लागू औषधहरूमा लगभग 709 किलो गाँजा, 24 किलो उच्च ग्रेड हाइड्रोफोनिक गाँजा र 5 चरस समावेश छ। यो कार्यवाहीले सडक, रेल र हवाई मार्गहरू मार्फत लागू औषध तस्करी रोक्न DRIको निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। शुक्रबारदेखि सुरु हुने ब्रिक्स शिखर सम्मेलनको तयारी अन्तर्गत नयाँ दिल्लीमा मोटर कार्केट रिहर्सल भइरहेको छ।
2: दिल्ली यातायात पुलिस के अनुसार पूर्वाभ्यास शाम 7 से शुरू हो गई है और रात 10 तक चलेगा। इस दौरान भारत मंडपम और आसपास के क्षेत्रों में 35 से अधिक सड़कों पर यातायात नियंत्रित किया गया है और 22 स्थानों पर मार्ग परिवर्तित किए गए हैं। उन्होंने बताया कि इस दौरान डॉक्टर जाकिर हुसैन मार्ग, जनपथ, अशोका रोड, बाराखंबा, सरदार पटेल मार्ग और मथुरा रोड सहित कई प्रमुख मार्ग परिवर्तित रहेंगे। यातायात पुलिस ने रेलवे स्टेशन और हवाई अड्डे जाने वाले यात्रियों को अतिरिक्त समय लेकर चलने और वैकल्पिक मार्ग अपनाने की सलाह दी है। यातायात पुलिस ने लोगों से सार्वजनिक परिवहन, विशेषकर मेट्रो सेवा का उपयोग करने और वाहन चालकों से निर्धारित स्थानों पर ही पार्किंग करने तथा मौके पर तैनात यातायात पुलिस कर्मियों के निर्देशों का पालन करने की अपील की है। यात्री यातायात पुलिस की आधिकारिक पोर्टल पर मार्गों की जानकारी भी देख सकते हैं। आदित्य की रिपोर्ट के साथ प्रादेशिक समाचार के लिए करिश्मा राय।
0: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर IRGCले फारसको खाडीमा 2 अमेरिकी जहाज र 8 तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेको छ। मिडिया रिपोर्टका अनुसार IRGCले अमेरिकी सेनाद्वारा आफ्नो 5 तेल ट्याङ्करहरू ध्वस्त पारिएको प्रतिक्रियामा यो कार्यवाही गरेको हो। एक विज्ञप्तिमा आईआरजीसी नौसेनाले अमेरिकी सेनाको समर्थन र उक्साहटमा हर्मुज जलडमरूमा प्रतिबन्धित र असुरक्षित क्षेत्र पार गर्न खोज्ने 10 जहाजहरूलाई पनि निशाना बनाएको बताएको छ। यसैबीच अमेरिकाको केन्द्रीय कमान्डले आज एक सामाजिक सञ्जाल पोस्टमा अमेरिकी सेनाले हिजो 5 इरानी काँचो तेल ट्याङ्करहरू ध्वस्त पारेको बताएको छ। यो कार्यवाही आईआरजीसीले विगत 2 दिनमा 2 पल्ट ब्यालिस्टिक मिसाइलले अमेरिकी नौसेना युद्धपोतहरूलाई लक्षित गरेको प्रतिक्रियामा गरिएको उनले बताए। पश्चिम एसियामा बढ्दो सङ्घर्षले तेल प्रभावमा बाधा पुर्याए हुन सक्छ भन्ने चिन्ता बढ्दै जाँदा आज विश्वव्यापी काँचो तेलको मूल्य बढेको छ। ब्रेन्ट क्रुडको मूल्य 2.9% बढेर प्रति ब्यारल $181 ट्रेड गरिरहेको छ। पछिल्लो रिपोर्ट अनुसार वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य 2.7% बढेर प्रति ब्यारल $95.55 ट्रेड गरिरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय मन्त्रीमण्डलले आज 10,700 करोड रुपियाँभन्दा बढी लागतका 3 मल्टी ट्र्याकिङ रेलवे परियोजनाहरूलाई अनुमोदन गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज कोलम्बोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिशानायकेसँग भेट गर्नुभयो र दुवै देशको कल्याण अनि विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोऱ्याउनुभयो। यस महिनाको 22-27 तारिकसम्म चीनको साङ्घाईमा आयोजना हुने 48 विश्व कौशल प्रतियोगितामा भारतले पहिलोपल्ट 11 नयाँ कौशल वर्गमा भाग लिनेछ। शुक्रबारदेखि सुरु हुने ब्रिक्स शिखर सम्मेलनको तयारी अन्तर्गत नयाँ दिल्लीमा मोटर कार्केट रिहर्सल भइरहेको छ। दिल्ली ट्राफिक पुलिसका अनुसार रिहर्सल साँझ 7 बजे सुरु भयो र राति 10 बजेसम्म जारी रहनेछ। अनि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर आईआरजीसीले फारसको खाडीमा 2 अमेरिकी जहाज र 8 तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। को गीत सुकु मिला अरिजित सिंहले गाएको यो गीतले आफ्नो साँचो प्रेम भेटेपछि व्यक्तिले महसुस गर्ने गहिरो भावनात्मक राहत र भित्री शान्तिलाई व्यक्त गर्दछ। यो वाक्यांश सुकु मिलाले त्यो क्षणलाई वर्णन गर्दछ जब एक अस्थिर हृदयले कसैको उपस्थितिमा सन्तावना पाउँछ। गीतका शब्दहरूले जीवन साथी भेटौँदाको गहिरो राहत र खुसीको लागि व्यक्त गर्दछन्। अरिजित सिंहको आवाजमा संगीत रहेको छ शशि सुमन, शब्द प्रशान्त तिङ्गोली।

फ्लेम फोर्सको गीत चाहु भितो गहिरो प्रेममा पर्दको असहायता र प्रयास गर्दा पनि कसैबाट टाढा रहन नसक्ने अवस्थाको बारेमा एक भावपूर्ण गीत हो। गीतको मुख्य सन्देश यो हो कि गायकले आफ्नो हृदयमाथि पूर्ण नियन्त्रण गुमाइसकेका छन्। तिनीहरू आफ्ना भावनाहरूले यति धेरै ग्रसित हुन्छन् कि आफ्नो जीवन साथीको बारेमा सोच्न वा आफ्ना भावनाहरू लुकाउन सक्दैनन्। कार्तिक र बम्बई जयश्रीको आवाजमा संगीत रहेको छ हरिश जयराज, शब्द जावेद अख्तर।

बातों को तेरी गीत अरिजित सिंहले गाएको एक हृदय स्पर्शी गीत हो र यसले बिछोडको गहिरो पीडा र प्रियजनको शब्दहरू बिर्सन नसक्ने अवस्थालाई व्यक्त गर्दछ। गीत मुख्य विषय वस्तुले दुई प्रेमीहरू बीच दूरी आएपछि पनि कसैको उपस्थितिलाई पक्री राख्ने बारेमा जनाएका छन्। गीतले एक प्रेमीलाई चित्रण गर्दछ जसले आफ्नो वरिपरि निरन्तर उपस्थिति र सपनाहरू महसुस गर्छ र आफ्नो हृदयलाई अलग भएको कुरा मनाउनलाई संघर्ष गरिरहेको हुन्छ। अरिजित सिंहको आवाजमा संगीत रहेको छ हिमेश रेशमिया, शब्द साबिर अहमद।

या रब्ब गीतका शब्दहरूले गहिरो हृदय विदारक पीडाको व्यक्त गर्दछ। यदि कसैले जीवन त्याग्यो भने यसको प्रयोजनमाथि कुनै प्रभाव पर्दैन। गीतले सजायको रूपमा प्रेम एक व्यक्तिगत निराशाको विषय वस्तुहरूको अन्वेषण गर्दछ। कैलाश खेरको आवाजमा सङ्गीत रहेको छ। शङ्कर ए सानलोई

श्रोताबिन अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ ख्वाबो ख्वाबो के र सुचित्रको आवाजमा। संगीत रहेको छ हरिश जयराज, शब्द जावेद अख्तर।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त नमस्ते।

समय यस बेला बेलुकीको 8:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब अघिल्लो क्रममा प्रस्तुत छ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्ताह सुरमा सुन्नुहुनेछ पण्डित हरिप्रसाद चौरसियाद्वारा राग ठुम्री मिश्र बिलुङ।

समय यस बेला रात्रिको 10:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। यसको साथै आजको सन्ध्याकालीन अधिवेशन सँगै सम्पूर्ण कार्यक्रम पूरा हुँदछ। भोलि बिहान 6:26 पुनः कार्यक्रम लिएर उपस्थित हुने नै छौं। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री, जय हिन्द।